एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा रहेको उपभोक्ता मूल्य वृद्धि दर मुद्रास्फीति बढ्ने संकेत देखिन थालेको छ। अमेरिका र इरान बीच पश्चिम एसियामा भएको द्वन्द हाल स्थगित भए पनि सो क्षेत्रबाट पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध कायमै छ। त्यसको असर स्वरूप पेट्रोलियम पदार्थसँगै औद्योगिक कच्चा पदार्थ उपभोग्य सामानहरूको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा आपूर्ति प्रणाली समेत प्रभावित हुँदा नेपाली उपभोक्तालाई पनि महँगीको भार थपिन थालेको हो। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको चैतमा मूल्य वृद्धि 4.47% कायम भएको जनाइएको छ। अघिल्लो वर्ष सोही तीन महिनाको अवधिमा यस्तो मुद्रास्फीति 3.93% रहेको थियो।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन्न घुमा मा फाउन देखिन्न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334
3: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारि शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुना

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर्दा तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भयो।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को धारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समदूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेक सीमा विवादका विषयलाई लिएर सरकारमाथि कडा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
1: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो। सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी संकलित राय सुझाव अनुसार आइतबार विद्यालय खुलाउने निर्णय गरिएको मियाको भनाइ छ।
3: यस वर्षको मनसुन अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 को मसौदामा 19 लाख भन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
1: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका 7 पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाडौँमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
1: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कारवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा माथत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता सधिन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कारवाही अघि बढाउन परमादेश जारी गरेको हो।
3: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
1: आईएमई खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमई बैंक संघको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
3: अब शेयर बजार नेप्से बढ्ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहिबारदेखि उकालो लागेको नेप्से दुई दिनको विवाद विदापछि सोमबार 1.39% बढेर बन्द भएको छ।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
3: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरुद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपति निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
1: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपाल एली अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जित निकाल्दै श्रृङ्खलामा 100% नतिजा आत्मसात गरेको छ। मुलपाने क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपाल एली अमेरिकामाथि 7 रनको रोमाञ्चक जित निकालेको हो। यससँगै स्कटल्याण्ड र अमेरिका सम्मिलित 4 खेलको श्रृङ्खलामा नेपाल एली 100% नतिजा आत्मसात गरेको छ। नेपालीको सफलताले आइसिसी विश्वकप लिग टूको त्रिकोणात्मक श्रृङ्खला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि सुभन रन्जेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जित सुरक्षित भएको हो।
3: अब विचार विश्लेषण सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलता सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेसागत धर्म पालना गर्न चुकेको देख्यो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौं मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
1: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ, अहिलेको सहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफुल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउनु अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई थिए। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4950 र 98 5570 2640।
10: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 29 गते मंगलबार, सन् 2026 मे 12 तारिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरुबाट।
1: एसईई को नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गते देखि।
0: सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
1: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
4: विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला। हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
0: थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
1: र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै आइपिएल क्रिकेटमा दिल्लीले पन्जाबलाई 3 विकेटले हरायो।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्। 2081 एसईमा भने 271,299 अर्थात 61.81% उत्तीर्ण भएका थिए। नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 284,160 विद्यार्थी उत्तीर्ण भएको र 146,507 नन ग्रेडेड भएको बताउनुभयो। गएको चैत 19 देखि 29 सञ्चालित परीक्षामा 512,421 सहभागी थिए। बोर्डले परीक्षाको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो। यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो। कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो, धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो, क्वालिटी हुँदैन भन्ने थियो, तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो। उहाँले भन्नुभयो, 4% नतिजा सुधार हुनु स्वाभाविकै हो, यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ। उहाँले भन्नुभएको छ। यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 गतेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आफूलाई शङ्का वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
8: सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ। नयाँ चरणको आर्थिक सुधार श्रृङ्खलाको शुरूआत गरेर वृहत कानूनी र संरचना संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ। नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवालाहरू बताउँछन्। यसका लागि निजी क्षेत्रको लगानी विस्तार, पूँजीगत खर्च वृद्धि र पश्चिम एसियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढाउने विषय प्रमुखताका साथ समेटिएको छ। तर अर्थतन्त्र, कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन्। पश्चिम एसियामा जारी द्वन्द्वका कारण लागत बढेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। कुल गृहस्थ उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ। नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। डिजिटल रूपान्तरण सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डेटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा
7: यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माण पूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डिपिआर वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐन नियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशावादी देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाइ रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा विदेशमा रहेकालाई निशुल्क टेलिमेडिसिन सेवाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
9: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
12: माडीवासीहरूका लागि खुसीको खबर,
13: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
9: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9802035212
14: ले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनु भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एसीको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि, सुशासन, डिजिटलाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेट स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग। वैदेशिक रोजगारीमा रहेका नेपाली कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिक सँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जसमार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग कुराकानी गर्नुभएको छ।
15: मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इङ्गित गरेर हार्ट जोडिनेका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसपछि निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कति

0: 72 यी दुई नम्बरमा चाहिँ तिनवटा एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो हुन्छ, हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। जुन देशमा वाट्सएप चल्दैन तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ।
1: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ,
0: बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रिन येल्लो रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था। सो यसरी चाहिँ अब हामीले टेलिट्रायजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ, हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई, र त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भएको कि अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ। उहाँहरूलाई स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निशुल्क हुन्छ, हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ। अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
2: वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
4: नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष 2082-83 नौ महिनामा 16.59 अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढेको थियो। गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2.975 अर्ब रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो।
5: कृषि मन्त्र नार्कसँग
6: युद्याममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगञ्ज र काठमाडौँ कलङ्कीका साथै
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
8: कहाँ गएर के सिप सिकौ भन त। अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
10: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-493-74-98-510-61-356-356
11: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper,

0: वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु
3: स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपरान्ह 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोशाकमा पनि प्रश्न उठाएका छन्।
3: अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समयअनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतका लागि बैंककको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले सञ्चार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपतस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युए सम्मिलित श्रृङ्खला खेलको खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लिग टूमा नेपाल 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 36 अङ्कसहित पहिलो र स्कटल्याण्ड 34 अङ्कसहित दोस्रो स्थानमा छ। यसैबीच प्रसङ्ग आइपिएलको। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पन्जाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पन्जाब किङ्सको यो लगातार 4th हार हो। आइपिएल अङ्क तालिकामा पन्जाब 11 खेलमा 13 अङ्कका साथ तालिकाको 4th स्थानमा छ। यसै गरी दिल्ली 12 खेलमा 10 अङ्कका साथ तालिकाको 7th स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र गुजरात

0: टाइटन्सले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातो पानी स्टेसनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। गैराती, गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पनि परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: नेपालगञ्जको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा सञ्चालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो।
1: नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियु र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णय प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
0: सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना, प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ। ठूलो हुनुभन्दा असल हुनु बेस।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: एसईईको नतिजा 1 महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
1: सुशासन, डिजिटाइजेसन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
0: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
1: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ्दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
0: र विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आइपिएल क्रिकेटमा दिल्लीले पन्जाबलाई 3 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि विश्रले बनाउनु भएको कार्टुन राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बिचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ। प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ अनि लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी समसामयिक राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक घटनाक्रमका बारेमा कुराकानी गर्ने गर्छौँ। डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र nepalinetwork.com पनि विश्वभर तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। र नेपाली बहसलाई काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। र आजको बहसमा हामी बहस र चर्चा गर्न चाहन्छौँ। यतिखेर सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा धेरै विषयहरू, सुशासन, सेवामा सुधार, भ्रष्टाचारमा शून्य सहनशीलता प्राथमिकताका साथ यसलाई अगाडि ल्याउन खोजिएको छ। सहकार्यमा संविधान संशोधन, कर्मचारीलाई दलीय संलग्नतामा निषेध, सीमा रहित अर्थतन्त्र, 7% आर्थिक वृद्धिदर लक्ष्य, सबै कारोबार डिजिटल प्लेटफर्मबाटै, नेपाली जलको ब्रान्डिङ, रोजगारीको प्रवर्धन दशकका रूपमा पनि परिभाषित गर्न खोजिएको छ। आदरणीय श्रोता, नेपाली बसमा चर्चा गर्न चाहन्छौ सीमा विवाद समाधान, कूटनीतिक संवादबाट ड्रोन तथा नाइट भिजन क्यामेराबाट सीमा नाकामा निगरानी, सहकारी पीडितको बचत फिर्ता।

0: आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन, स्वदेशी काठको प्रयोग, चुरेको वैज्ञानिक उत्खनन लगायतका विषयहरू नेतृत्व कार्यक्रममा समेटिएका छन्। 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट जडान, आइटीलाई प्राथमिकता दिन लगानी, एक्सप्रेस नीति, देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन, लगानी भिसाको व्यवस्था गर्ने गरी पनि नीतिका कार्यक्रममा समावेश गरिएको छ। र नेपाली बसमा चर्चा गर्न चाहन्छौ, राष्ट्रपतिले नीतिका कार्यक्रम वाचन गर्दा गर्दै प्रधानमन्त्री बालिन शाह बाहिरिएपछि निकै ठूलो विवाद पनि भएको छ। विपक्षी दलहरूले विवाद गरेका छन्, नागरिक तर्कका तर्फबाट पनि विवाद भएको छ, नागरिक सचेतक र अगुवाका तर्फबाट पनि विवाद भएको छ। प्रधानमन्त्रीले अलिकति भए पनि सिस्टम सदाचारको विषयमा ख्याल नगरेको भन्ने भाष्य पनि तिक्र निर्माण भएको छ, किनभने प्रधानमन्त्रीको हैसियतले जुन ढङ्गले त्यहाँ बस्नुपर्ने थियो मर्यादा र शिष्टाचार समेत प्रधानमन्त्रीमा देखिएन भन्दै चौतर्फी आलोचना भएको छ। हामीलाई प्राप्त जानकारी अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै सांसदहरूले पनि प्रधानमन्त्री बालिन शाहको असंसदनीय यो व्यवहारप्रति आलोचना गरेका छन्। पार्टीभित्रैबाट पनि टिप्पणी भएको छ। त्यसैले आजको राज्य व्यवस्था तथा सुशासन समितिमा यी कुराहरू उठाइने विषयलाई पनि आजको नेपाली बसमा हामी प्राथमिकतामा राख्न चाहन्छौँ, किनभने देशको प्रधानमन्त्री भइसके पछाडि पोसाकको विषयमा पनि त्यहाँ आपत्ति भएको थियो र बीचमै उठेर हिँडिदिँदाखेरि अलिकति पनि सदाचार र मर्यादा नरहेको टिप्पणी पनि भयो र नागरिकहरूले पनि यसको व्यापक रूपमा विरोध गरेका छन्। त्यसैले देशको प्रधानमन्त्रीले सुन्ने धैर्यता राख्नुपर्छ, आफैले पेश गरेको नीतिका कार्यक्रमलाई सुन्नुपर्छ। सम्भवतः यसलाई नीतिका कार्यक्रम कस्तो आयो, के आयो, जनताले यसलाई कसरी मूल्याङ्कन गरेका छन् भन्ने विषयमा सबै जानकारी लिनुपर्दछ। तर प्राप्त जानकारी अनुसार प्रधानमन्त्री बालेन्द्र शाह बीचमा उठेर हिँड्नुको कारण बारे पनि केही सञ्जालमा केही विषयहरू आएका छन्। असीम शाहले यस विषयमा प्रष्टीकरण पनि दिएको भन्ने खबर पनि प्राप्त भएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ, बालेन्द्र शाहलाई केही स्वास्थ्यमा समस्या देखिएको भन्ने खालका विषयहरू पनि आएका छन्। यदि यस्तो हो भने पनि प्रधानमन्त्री बालेन्द्र शाहले त्यहाँ देखाएको त्यो जुन मर्यादाको कुरा छ, त्यहाँ देखाएको जुन शिष्टाचारको कुरा छ, यसमा धेरै ठुलो आपत्ति चाहिँ नागरिक स्तरबाट पनि भएको छ। एउटा सदाचार, एउटा मर्यादा र एउटा शिष्टाचार देशको प्रधानमन्त्री भइसके पछाडि सिक्नुपर्छ, सिकाउनु पर्दछ। राष्ट्रपतिले पटक पटक प्रशिक्षण कार्यक्रम पनि गरिरहेको छ, यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, सरकारलाई सर्वोच्चको झड्का छ, यतिखेर ट्रेड युनियन खारेज नगर्न पनि आदेश भएको छ, विद्यार्थी संगठन सुभ्यू खारेज नगर्न पनि अल्पकालीन अन्तरिम आदेश भएको छ। हामीले अस्ति पनि चर्चा गरेका छौँ, कार्यपालिका र न्यायपालिका बीच कोल्ड वार शुरू भएको छ, नेपालको न्यायपालिका सार्वभौम छ, नेपालको न्यायपालिकाले यो पछिल्लो समय नागरिकको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा आफ्नो आवाजहरू उठाउनु पर्दछ, आफ्नो स्ट्यान्डलाई सरकारको स्पिडमा होइन, कानुन, नियम, ऐन, संविधानको स्पिडमा अगाडि बढ्नु पर्दछ भन्ने कुरालाई पनि यतिखेर चर्चा गर्न खोजिएको छ। तर न्यायले सुशासन केन्द्रित भएर अगाडि बढेको छ कि छैन, यसका विषयमा पनि आज हामी बहस गर्न चाहन्छौँ। आदरणीय श्रोता, एसी नतिजामा सुधार आएको छ, 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण विद्यार्थी 284,160, कुल उत्तीर्ण प्रतिशत 65.98%, नन ग्रेडेड विद्यार्थी 146,507 रहेका छन्। र विपक्षीको त्यतिखेर टिप्पणी पनि थियो, नीतिका कार्यक्रम कर्मकाण्डी, प्रधानमन्त्रीको व्यवहार अमर्यादित, यसका विषयमा आज हामी चर्चा गर्न चाहन्छौँ, किनभने देशको गौरव, देशको अस्मिता, देशको एउटा प्रधान संस्था प्रधानमन्त्री कार्यालय र त्यसमा आसीन व्यक्तिले चाहिँ देखाउने व्यवहारहरू राष्ट्रका हितका पक्षमा हुनुपर्छ, त्यहाँ देखाउने अस्वाभाविक व्यवहारहरूले गर्दाखेरि देशको गरिमा, देशको शान, हरेक क्षेत्रलाई यसले प्रभाव पार्दछ। त्यसैले गर्दाखेरि यो कुनै फिल्मी स्टाइलमा, फिल्मी बजार होइन, यो चाहिँ सुशासन केन्द्रित एउटा राष्ट्र हो, एउटा देश हो, यसको बारेमा पनि ध्यान दिनुपर्छ प्रधानमन्त्रीले, यसको बारेमा नागरिकहरूले नै आवाज उठाएका छन्। हामी नेपाली बसबाट यसको बारेमा चर्चा गर्न चाहन्छौँ र नीतिका कार्यक्रम कस्तो आयो, नीतिका कार्यक्रमले चाहिँ के कुरालाई बढी प्राथमिकता दिन खोजेको छ, के कुरालाई बढी समेट्न खोजेको छ, त्यसको विषयमा पनि नेपाली बसमा चर्चा गर्दैछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
1: यतिखेर हाम्रो बेसमा कानुनका जानकार अधिवक्ता डाक्टर

0: महेन्द्रजङ साजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: अब अहिलेको अवस्थामा न्यायालय र कार्यपालिका बीच कोल्ड वार सुरु भएको हो डाक्टर साहब?
1: होइन, यो चाहिँ म यसलाई त्यो हिसाबले त बुझ्दिनँ। होइन, यसलाई मुलुकमा अयोग्य शासकहरू, अनैतिक शासकहरू, अपराधिक शासकहरूको स्थापना हुन्छ, त्यो अवस्थामा चाहिँ के अरे सभ्य समाजभन्दा पनि अन्यायी अन्यायी समाज, असभ्य समाज द्वन्द्वतिर उन्मुख हुन्छ भन्ने मलाई लाग्छ। र यो अयोग्यता, अनैतिकता र अपराधिकताका बिचमा तपाईँ हामीले चाहिँ के अरे कार्यपालिका र न्यायपालिकाका बिचमा भएको द्वन्द्व चाहिँ के अरे यो अपराधिक द्वन्द्व हो है, फेरि यो चाहिँ न्यायिक द्वन्द्व चाहिँ होइन,
0: अहिलेको अवस्थामा चाहिँ जस्तो न्यायालयमा प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर धेरै किसिमका आलोचनात्मक टिप्पणीहरू र समर्थन र हर्ष बधाईहरू पनि उत्तिकै देखिए। यहाँलाई थाहा छ 2047 साल पछि जब देशमा बहुदल आयो, बहुदल पछाडि पनि पञ्चायतकै र तत्कालीन बेलाकै न्यायाधीशहरूले निरन्तरता पाएको देश, दीपक कुमार जोशीका हकमा भने संसदीय सुनवाईमा आइसकेपछि वरिष्ठता को आधारमा सिफारिस भए तापनि उहाँले चाहिँ पछि ब्याक सर्नु परेको स्थिति बाहेक वरिष्ठतमकै आधारमा न्यायाधीशबाट प्रधान न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया थियो, प्रचलन थियो। तर अब यो फागुन 21 गतेपछि दुई तिहाई नजिकको सरकार आइसके पछाडि वरिष्ठता मिचेर पहिलो नम्बरमा रहेका सपना प्रधान मल्ल, दोस्रोमा कुमार रेग्मी, तेस्रोमा हरिफ्याल र चौथोका डाक्टर मनोज कुमार शर्मा सिफारिस भइसके पछाडि एक किसिमको बहस र चर्चा आएको छ। तपाईँ पनि कानुनको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएको छ, यो ब्रेक गर्नुपर्ने आवश्यकता थियो वा चाहिँ यसमा केही कमजोरीहरू भइरहेका छन्?
1: होइन, यो ब्रेकको प्रश्न भन्दा पनि नि यहाँ तपाईँ हामीले के बुझ्न जरुरी छ भने चाहे शासक होस् चाहे न्यायाधीश होस् के, यो मुलुकमा अहिले न्यायको अवस्था के छ भन्नुहुन्छ भने नि पहिला बुझ्नुपर्ने विषय न्यायलाई चाहिँ शैतानहरूको दक्षिणा, साइदुवाको भिक्षा र भिगारीको दीक्षाका रूपमा परिभाषित गरिएको छ न्यायका हकमा। न्याय न्यायाधीशका हकमा तपाईँ हामीले के अरे तपाईँको चाहिँ न्यायाधीशका रूपमा हामीले तपाईँले चाहिँ के बुझ्न जरुरी छ भन्नुहुन्छ भने न्यायाधीश एउटा न्यायाधीश कस्तो हुनुपर्छ भन्ने कुराका सन्दर्भमा म तपाईँलाई एउटा सानो रेफरेन्स दिँदै के निवेदन गरेँ भने नि यो मनुस्मृतिको श्लोक नम्बर 8.44 एउटा शब्द उल्लेख भएको छ, त्यसको नेपालीमा मात्रै भने क्या मैले, जसरी एउटा किशोरीले रगतको थोपा पछ्याउँदै घाइते मृगको पाइला भेटाउँछन् त्यसै गरी न्यायाधीशले पनि प्रमाण तर्क र अनुमानका आधारमा न्यायको मार्ग पत्ता लगाउनुपर्छ भन्ने जुन मान्यता छ नि, त्यो विगत तपाईँले अघि प्रश्नमा के सुरुवात गरिदिनुभयो भन्नुहुन्छ भने विगत 35 वर्षको जुन काङ्ग्रेस एमाले र माओवादीको जुन पातकता थियो नि त्यसले एउटा न्यायाधीशलाई न्यायाधीशका रूपमा होइन, बुझ्नुभयो भएन, काङ्ग्रेसको न्यायाधीश, एमालेको न्यायाधीश, माओवादीको न्यायाधीश, भाइ न्यायाधीश, भतिजो न्यायाधीश, बुहारी न्यायाधीश, छोरा न्यायाधीश, छोरी न्यायाधीश, साली न्यायाधीश, भतिजो न्यायाधीश, पार्टनर न्यायाधीशका रूपमा न्यायाधीशका न्यायाधीशलाई त्यसरी स्थापित गराइसकेपछि न्यायालयलाई अन्यायालयका रूपमा स्थापित गर्ने क्रिया भयो क्या। त्यसकारण त्यो मैले तपाईँले भनेको के हो भने एक नम्बरकोलाई ल्याएन चार नम्बरकोलाई ल्यायो भन्ने प्रश्न महत्त्वपूर्ण होइन, यो महत्त्वपूर्ण प्रश्न के हो भने विगत 35 वर्षका काङ्ग्रेस एमाले माओवादीको पातकतामाको जगमा भएर न्यायालयभित्र एउटा क्रिमिनल सेटअप तयार गरेर
0: अनि यहाँले भन्नुभयो नि त डाक्टर साहब, एउटा कुरा तपाईँले के भन्नुभयो भने दाई न्यायाधीश, भाइ न्यायाधीश, भतिजा न्यायाधीश, भान्जी न्यायाधीश होइन, तर अहिले आलोचना गर्नेहरूले, आलोचनाकारहरूले, आलोचना टिप्पणीकारहरूले चाहिँ के भन्दैछन् भने अहिले भतिजा न्यायाधीश भन्दैछन् क्या फेरि।
1: होइन, म तपाईँलाई यसैमा जोडेँ क्या, के जोडेँ भन्नुहुन्छ भने अब मुलुकमा एक नम्बरको ल्याउने कि चार नम्बरको ल्याउने प्रश्न होइन, यो अहिलेको अहिले जसलाई सिफारिस गरे पनि तपाईँले चाहिँ चाहे एक नम्बरलाई गरोस्, चाहे दुई नम्बरलाई गरोस्, चाहे तिन जसलाई गरोस्, तर यो अहिलेको अवस्था भनेको के हो भने यो क्रिमिनल सेटअपबाट स्थापित भएको चाहिँ नम्बर हो क्या, यो केले अर्थ राख्दैन, बुझ्नुभयो नि, अहिले एक नम्बर गरे पनि चार नम्बर गरे पनि दुई नम्बर गरे पनि यो के हो भने आइरन कास्टिङ हो, बुझ्नुभयो भएन? त्यो कबाडीको जुन फलाम छ त्यो फलाम सधैँ फलाम होइन क्या, साँच्चै मुलुकमा तपाईँको चाहिँ के अरे न्यायालयलाई न्यायालयका रूपमा प्रतिस्थापित गर्छु, न्यायाधीशलाई न्यायाधीशका रूपमा प्रतिस्थापित गर्छु, न्यायालय न्यायको रूपमा प्रतिस्थापित गर्छु, विधिको शासन कायम गर्छु, मानवाधिकारको सम्मान गर्छु, उत्तर आधुनिक कालका न्यायका सिद्धान्तहरूलाई अवलम्बन गर्छु भन्ने हो भने अब एज अ होल यो पुनः यो न्यायालयको चाहिँ पुनः संरचना नगरेसम्म तपाईँ हामीले गरेको यो जुन छलफल छ नि त्यो गफै त्यो गजेडीको गफ र जडाएको गफका रूपमा चाहिँ प्रतिष्ठा के अरे गफ जस्तो हुन्छ
0: होइन। न्यायालयमा पुनः संरचना आवश्यक छ होइन, न्यायालयमा न्यायालय भ्रष्ट भयो, जनताको विश्वास गुम्दै गयो, न्यायालयमा सुधार ल्याउनु पर्दछ, न्यायालय आशासित हुनुपर्दछ, न्यायालयका श्रीमानहरू पनि त्यो किसिमको बानी बेहोरा आएर व्यवहारमा चाहिँ जानुपर्दछ भन्ने खालको बहस यो देशमा धेरै अगाडिदेखि चलिरहेछ होइन, यहाँलाई राम्रोसँग थाहा छ। तर न्यायालय सुधार गर्ने क्रममा अब यहाँ कस्तो खालको प्रश्नहरू उब्जिए भने अब सिफारिस भएका छजना योग्य हुनुहुन्छ न्यायाधीशहरू होइन, त्यसमा एक एक नम्बर गर्ने कि छ नम्बर गर्ने भन्ने कुरा संवैधानिक परिषदले आफ्नो डिसिजन गर्यो, निर्णय गर्यो, डाक्टर मनोज कुमार शर्मा त्यहाँ जानुभयो। तर वरिष्ठता मिचिँदाखेरि चाहिँ जुनसुकै व्यक्ति यदि प्रधान न्यायाधीशका लागि सिफारिस छ भने उसले लबिङ गर्ने, कनिष्ठले पनि त्यहाँ चाहिँ होइन लोपताप गर्न सक्ने, उसले आफूलाई आफूले चाहिँ त्यहाँ रिजाउन सक्ने, अनि त्यो ढङ्गले चाहिँ भोलि त्यहाँ न्यायाधीशमा मात्र होइन, प्रधान न्यायाधीशमा मात्र होइन, हरेक सेक्टरमा चाहिँ यस्तै किसिमको परिपाटीले गर्दाखेरि फेरि अर्को चाहिँ विचलन आउन सक्छ, फेरि अर्को चाहिँ होइन अत्याचार हुन सक्छ भन्ने खालका पनि तर्कहरू सुनिन थाले क्या।
1: होइन, एक नम्बरकोले ल्याउने कि छ नम्बरकोले ल्याउने कि पाँच नम्बरको ल्याउनलाई ल्याउने भन्ने प्रश्न भन्दा पनि नि कुन प्रयोजनका लागि कसलाई ल्याउने भन्ने प्रश्न महत्त्वपूर्ण हो क्या, बुझ्नुभयो? यो न्यायालय हो, सर्वोच्च अदालत हो, सर्वोच्च अदालत हो, न्यायको अन्त्य कोर्ट अफ फिलोसफी हो, के अरे फाइनलिटी अफ द कोर्ट हो, कोर्ट अफ फिलोसफी हो, त्यो मापदण्ड पुरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो। यसै साथै क्या अरे तपाईँको चाहिँ नि सुशासनको जग र विधिको शासनको जगलाई मान्ने हो भने क्या, बुझ्नुभयो भएन? तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नुहुन्छ भने म विधिको शासन स्थापित गर्ने न्यायाधीश ल्याउँछु तर एक नम्बरको होइन पाँच नम्बरको भन्ने प्रश्न ल्याउँछु, उहाँहरूको पृष्ठभूमि के हो क्या त्यो विषय बुझ्नुपर्छ। पहिलो विषय उहाँको उहाँहरूलाई चाहिँ कानुनका सिद्धान्तभन्दा मार्क्सवादका सिद्धान्त बढी आउँछ, कानुनका सिद्धान्त सिद्धान्तभन्दा नातावादको सिद्धान्त बढी के अरे बढी स्थापित हुन्छ उहाँहरूको एउटा पृष्ठभूमि, जुन जुन व्यक्ति जुन जुन पृष्ठभूमिबाट आउनुभयो नि त्यो आउने पृष्ठभूमिले न्यायाधीशको भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, न्यायालयको मापदण्ड पुरा गर्न सक्छ कि सक्दैन, के अरे न्यायकर्मीका रूपमा न्याय न्यायमूर्तिका रूपमा भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, आम नागरिकले न्याय प्राप्त गर्छन् गर्न सक्छन् कि सक्दैनन् उहाँले गरेको निर्णयबाट भन्ने प्रश्न महत्त्वपूर्ण हो क्या। साथै हामी चाहिँ के अरे तपाईँको चाहिँ नि एक्काइसौँ शताब्दीको उत्तर आधुनिक कालमा छौँ र उत्तर आधुनिक कालका कानुनका सिद्धान्तहरूले स्थापित गरेको न्यायाधीशको परिकल्पना गर्छौँ भने क्या,
0: न्यायालयमा अब अलिकति सुधारको आशा झिनो आशा चाहिँ गर्न सकिन्छ। अब अहिले जुन ढङ्गले चाहिँ उहाँ डाक्टर मनोज शर्मा सिफारिस हुनु भएको छ यसले चाहिँ आशासित प्रतिफल दिनेमा चाहिँ तपाईँहरू ढुक्क हुनुहुन्छ त्यसो भए?
1: होइन, म यसमा विश्वस्त छैन, म किन मैले अघि तपाईँले भने यो कास्ट आइरन हो, त्यो कबाडीको सामानलाई फेरि फेरि पगालेर फेरि फलाम बनाएको फलाम हो यो, त्यस कारणले अब गर्ने नै हो भने गर्ने नै हो भने यसको समस्याको समाधान भनेको पुनः संरचना हो। जस्तो तपाईँको म एउटा उदाहरण पनि दिन्छु, मोहन शमशेरजी मोहन शमशेर राणा प्रधान राणाकालको अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो, तर के अरे नेपालमा प्रजातन्त्र स्थापना भइसकेपछि त्यही मोहन शमशेर के अरे रिफाइन भएर चाहिँ के अरे प्रधानमन्त्रीका रूपमा नियुक्ति हुनुभयो र परिणाम के प्राप्त भयो, यो मोहन शमशेरको नियुक्ति होइन क्या, यो राणा शासनको चाहिँ के अरे न्यायालय भनेको चाहिँ राणा शासनको पजनी होइन एउटा कब्जा पनि होइन क्या। हामी त अहिले कुन अवस्थामा छौँ भने साँच्चै गर्ने हो शासनले भने एउटा माइतीकर मण्डेलाबाट जस्तो तपाईँले चाहिँ बाह्र क्लास पढेको व्यक्तिले मेरिटोक्रेसीको परिभाषा दिन सक्दैन, साँच्चै तपाईँले चाहिँ यो मेरिटोक्रेसीको टेस्ट गर्ने हो भने आफूले बुझाएको थेसिस र डिजर्टेसनलाई माइतीकर मण्डलाबाट एक घन्टामा जुन भाषामा बुझ लेखिएको छ त्यो भाषामा चाहिँ के अरे नागरिकहरूलाई जानकारी दिने अवस्था सिर्जना गरियोस् त्यसले मेरिटोक्रेसी स्थापित गर्छ। त्यस कारण म सम्भावना चाहिँ देख्दिनँ, किन देख्दिनँ भन्नुहुन्छ भने उहाँहरू सबैको पृष्ठभूमि त्यही हो, उहाँहरूले गरेका हरकत
0: न्यायालयमा चाहिँ राजनीतिक नियुक्तिहरू थियो, दलीयकरण थियो, होइन न्यायालयमा चाहिँ आफ्ना गोजेका मान्छेहरू चाहिँ पठाइन्थ्यो भन्ने खालको कुरा त हिजो पनि उठे। अब न्याय परिषदकै संरचना तपाईँले हेर्ने हो भने तीनजना चाहिँ राजनीतिक पृष्ठभूमिकै व्यक्तिहरू हुन्छन् त्यहाँ छनौट समितिमा। अब संवैधानिक परिषदमा आइसके पछाडि पनि राजनीतिक पृष्ठभूमिकै हाबी हुन्छ, यदि भएन भने कम्फर्टेबल खोजिन्छ। हिजो 77 केपी ओलीले

0: दुईजनाले चाहिँ सिफारिस गर्न सक्ने गरी संशोधन गरे, बालेन्सा आएर पनि तिनजनाले निर्णय गर्न सक्ने गरी नै संशोधन गरे, कम्फर्टेबल सबैले खोज्छन्। अब यसबाट कसरी उन्मुक्ति हुन सकिन्छ?
1: होइन, यसको प्रश्नका सन्दर्भमा त मैले भने तपाईँलाई, हिजो कुनै एउटा पार्टी थियो तर त्यो सरकारमा जाँदाखेरि त्यो पार्टीको हैसियत रहन्छै रहँदैन। त्यस कारण मैले तपाईँलाई के भने शासकीय योग्यता र शासकीय नैतिकता, हिजो बालेन्सा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै के अरे वरिष्ठ नेताको रूपमा हुनुहुन्थ्यो, आज त्यो पोजिसन हो कि उहाँको त्यो मुलुकको प्रधानमन्त्रीको पोजिसन। त्यस कारण शासकीय विवेक जुन छ नि, शासकीय विवेकलाई चाहिँ शासकीय नैतिकताले गभर्न गर्नु पर्दछ। त्यस कारण उहाँले न्याय परिषदमा तिनजना राजनीतिक पृष्ठभूमिका व्यक्ति छन् भन्नुको अर्थ भनेको न्यायालयमा राजनीतिक दलका चाहिँ कारिन्दाहरू अवसरवादीहरू के अरे नियुक्ति गर्नुपर्छ भन्ने होइन क्या, अदालतमा। त्यस कारणले शासकहरूमा राजनीतिक शासकहरूमा योग्यता चाहिन्छ, शासकहरूमा नैतिकता चाहिन्छ, शासकहरूमा मापदण्ड चाहिन्छ, शासकहरूमा के अरे नर्म्स र भ्यालुहरू हुन्छन् भन्नुको अर्थ के हो तपाईँको भन्नुहुन्छ भने, न्याय परिषदको संरचनामा तिनजना राजनीतिक कर्मी राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू हुन्छन्, त्यस कारणले न्यायालयमा चाहिँ के तपाईँको चाहिँ राजनीतिक दलका कार्यकर्ताहरू भर्ना गर्नुपर्छ भन्यो भने
0: सर्वोच्चमा पुग्नै सक्दैनन्, त्यहाँ चाहिँ निकै ठुलो सिन्डिकेट छ, तर दलीय भागभण्डाका आधारमा आफ्नो वकालत गरेका आधारमा चाहिँ फुत्त वकालत पेसामा लागेका व्यक्तिहरू चाहिँ न्यायाधीशको बिल्ला भिरेर चाहिँ अगाडि बढेको स्थिति छ। धेरै खालका प्रक्रियाहरू छन् नि त, होइन साजी?
1: होइन, यता सुन्नु, शासन सञ्चालन गर्ने विषय चाहिँ एउटा मापदण्डको हुन्छ क्या। अमेरिकामा राजनीतिक दलको मान्छे न्यायाधीश हुन्छ, तर राजनीतिक दलको मान्छेले न्यायाधीश नियुक्ति हुन्छ, तर त्यो त्यसले न्यायाधीश नियुक्ति भइसकेपछि राजनीतिक दलीय भूमिका निर्वाह गर्दै गर्दैन भन्ने प्रश्न हो क्या। उसले अब आफूलाई आफ्नो परिचयका रूपमा दियो भने न्यायाधीशका रूपमा स्थापित गर्यो क्या। अहिले अझ तपाईँले अर्को विषय पनि म अत्यन्त गम्भीरताका साथ भन्छु, कस्तो परिस्थिति सिर्जना भएको छ भन्नुहुन्छ भने नि, साथ देवर विद्वानले, भतिजी विद्वानले, भतिजो विद्वानले बहस गर्थे, र अङ्कल श्रीमानले चाहिँ के अरे भाउजूले भतिजो र सालीहरूले गरेको बहसलाई चाहिँ सदर गर्ने अवस्थामा सिर्जना भएको छ। जबसम्म मैले तपाईँलाई के भने भने, जबसम्म शासकहरूमा विभेद रहँदैन, जबसम्म शासकहरूमा योग्यता स्थापित हुँदैन, जबसम्म शासकहरूमा नैतिकता स्थापित हुँदैनन्, त्यति बेलासम्म चाहिँ तपाईँको चाहिँ के अरे जतिसुकै सुशासनको परिकल्पना गरे पनि त्यो परिकल्पना सम्भव हुँदैन। त्यस कारणले पहिलो विषय त महत्त्वपूर्ण विषय के हो भने, शासकीय योग्यता, शासकीय नैतिकता र शासकीय विवेक र शासकीय करेज हो। त्यस कारण मैले तपाईँलाई के भने भने, अहिलेको कन्टेक्स्टमा चाहिँ नि मैले फलानालाई सिफारिस गरेँ भन्नुभन्दा पनि, यिनीहरूको जुन पृष्ठभूमि छ नि, जुन पृष्ठभूमि एउटै छ, साँच्चै न्यायालयलाई चाहिँ के अरे यो कास्ट आइरन क्या यो रिकन्डिसनको फलामको प्रयोग गर्नुभन्दा नयाँ सोरुमबाट ल्याएर माइतीघर मण्डलमा परीक्षण गरेर तपाईँहरू जस्ता मान्छेहरू अगाडि बसेर प्रश्न सोधेर न्यायिक मूल्य मान्यता आचरण र विवेकको सम्परीक्षण गरेर यदि प्रधान न्यायाधीशको नियुक्ति गरियो भने तपाईँले सोधेको प्रश्नको अर्थ पुरा हुन्छ। अन्यथा भनेको तपाईँ हामीले गरेको पनि
0: हस्। हामी यसको विषयमा आज बृहत छलफल गर्नेछौँ टेलिभिजन रेडियो लगायतका प्लेटफर्महरूमा। यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो कानुनका जानकार डाक्टर महेन्द्र जङ शाह, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्य कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि, म सोधेको देखेपछि।
3: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाटो

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ फाइबरनेट
7: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्कार, धन्यवाद।
7: कस्तो छ यहाँको स्वास्थ्य अवस्था? राम्रै हुनुहुन्छ? स्फूर्ति हुनुहुन्छ?
8: म त एकदम नै राम्रो छ त हजुर, मेरो त।
7: तर पार्टीको त राम्रो छैन?
8: होइन, अब त्यो त जनमतबाट कहिले तल कहिले माथि भइरहन्छ नि, त्यो त के हुने?
7: होइन, तल र माथि त तल थियो, यति तल गयो कि अब त्यो कल्पना नै नगरेको ठाउँमा गयो नि त पार्टी।
8: होइन, त्यस्तो हुँदै हुँदैन राजनीतिमा।
7: किन हुँदैन? त्यो त देखिसक्यो त।
8: होइन, देखियो त, परिणामै आइसक्यो त, तपाईँले होइन, दुनियाँले थाहा पाइसक्यो नि।
7: थाहा पाइसक्यो आज, हेर्नुहोस् त। अनि एमाले किन यति कमजोर भयो आज? तपाईँहरूको कारणले होइन।
8: अब जनताको परिवर्तनको एजेन्डालाई हामीले बोक्न सकेनछौँ भनेर भन्नु पर्यो हो। मान्छेले त परिवर्तन चाहे,
7: जनताले डिजिटल खोजे, तपाईँहरू चाहिँ परम्परागत रूपमै अगाडि जानुभयो होइन?
8: होइन, अब डिजिटलको युग पनि सुरुवात भएको छ, त्यसको परीक्षण हुन बाँकी नै छ, त्यो पनि ठुलो अग्नि परीक्षामा छ।
7: तर निचला कार्यक्रममा त पुरै डिजिटलाइजेसन गर्यो नि त सरकारले।
8: होइन, अब किताबमा डिजिटलाइजेसन गरेर हुँदैन, अब त्यसको चाहिँ यो खास गरिकन तपाईँले नीति कार्यक्रमको कुरा गरिरहँदा चाहिँ यो
7: डिजिटलाइजेसन जताततै प्रविधि परियोजनाहरू हेर्नुहोस् त आज।
8: अब महत्त्वाकांक्षीको त यसको कुराकानी नै नगर्नु सबै हो। यो वास्तवमा भन्दाखेरि नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 जो हिजो प्रस्तुत भयो, यसको नेपाल सरकारको चाहिँ यो सैद्धान्तिक अवधारणा हो र वास्तवमा विकासको मार्गचित्र हो। तर यो कसरी लागू हुन्छ, अब यी कार्यक्रमहरूलाई लागू गर्नका लागि स्रोत के हो, बजेट विनियोजन के हुन्छ, स्रोत सुनिश्चितता के हुन्छ भन्ने कुरा टेकिन भइसकेकै छैन। त्यसैले अहिले चाहिँ के भन्छ भन्दाखेरि यो खालि चाहिँ सूचना र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर यो चाहिँ कार्यक्रममा आएको देखिन्छ, तर कार्यक्रममा खास सुधार र रूपान्तरणको स्पष्ट खाका भने कार्यक्रमले बोक्न सकेको देखिनँ मैले।
7: भाइ त यहाँ हेर्नु न, सीमा रहित अर्थतन्त्र, 7% आर्थिक वृद्धि दर लक्ष्य, सबै कारोबार डिजिटल प्लेटफर्मबाट, नेपाली जलको ब्रान्डिङ, रोजगार प्रवर्धन, सीमा विवाद समाधान, कूटनीतिक संवादबाट, ड्रोन तथा नाइट भिजनबाट चाहिँ सीमा नाकामा निगरानी गरिने हो, यति राम्रो कार्यक्रम आयो नि त होइन अहिले?
8: होइन, भाषामा सारे भाषामा लेखनमा सूचना प्रविधिलाई मुख्य आधार मानेर अथवा डिजिटाइजेसनलाई मुख्य आधार मानेर यो कार्यक्रम जसरी प्रस्तुत भएको छ, अब यो कार्यक्रमको कार्यान्वयन र कार्यक्रमको कार्यान्वयन मात्र होइन, कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति यसको स्रोतको सुनिश्चितता भन्ने कुरा, बजेटले कसरी यसलाई चाहिँ सम्बोधन गर्छ त्यो हेर्न बाँकी छ।
7: होइन, एउटा कुरा, सहकारी पीडितले पनि त बचत फिर्ता पाउने भए, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन हुने भयो, स्वदेशी कार्डको प्रयोग हुने भयो, चोरेको वैज्ञानिक उत्खनन हुने भयो।
8: अब यसमा अब तपाईँले भन्ने कुरा एउटा ठाउँमा छ, तर हामीले हेर्दाखेरि के देख्छौँ भने वास्तवमा यो सरकारको जसले नेतृत्व गरेको हो, सरकारको प्रधानमन्त्री बालिन बिनाको चाहिँ के अरे भनौँ नीति कार्यक्रम जस्तो हामीले अनुभूति गरेका छौँ।
7: किन
8: यो चाहिँ सय बुधामा लेखिया छ, ठिकै छ, सय बुधाको सार छ, तर धेरै जसो कार्यक्रमहरू यदि डिजिटाइजेसनको फ्याक्टरलाई त्यहाँ छोडिदिने हो भने धेरै जसो कार्यक्रमहरू कोही पुराना कार्यक्रमहरू आएका छन्, न त यसले चाहिँ उहाँहरूले गर्नुभएको आन्दोलनको चाहिँ आन्दोलनको मूल मर्मलाई बोक्न सकेको छ,

0: तै यसले मुलुक रूपान्तरणको यो जनताले चाहेको रूपान्तरणको स्पष्ट खाका यसले दिन सकेको अवस्था छ. त्यसैले यसरी हेर्दाखेरि अक्षरमा यसलाई लिट्रेसीमा हेर्दाखेरि आर्थिक वृद्धि दर रोजगारी र उत्पादनमा वृद्धिको आधारले स्पष्ट दिन सकेको चाहिँ हामीले देखिरहेको छैन नीति कार्यक्रम हेर्दाखेरि. अब डिटेलमा बाइलाइन त अध्ययनकै क्रममा छ, तर सरसर्ती हेर्दाखेरि यो नीति कार्यक्रमले मुलुकको आर्थिक वृद्धि दर जो 7% म गर्छु भनेर भनेको छ, रोजगारी सिर्जनाको कुरा छ, उत्पादन वृद्धिका कुराहरू छन्, त्यसको चाहिँ स्पष्ट आधार र खाका यसले प्रस्तुत गर्न सकेको चाहिँ देखिएन.
1: हिजो नीतिका कार्यक्रम प्रस्तुत हुँदा हुँदै फुत्त निस्केर हिँड्नुभयो, उहाँ अलिकति बिरामी पर्नुभयो भनेर भन्नुभएको थियो हाम्रो उहाँको सल्लाहकारले असीम सराइले.
0: बिरामी पर्नुभयो त पछि जोडियो, तर के छ भने बालेन प्रधानमन्त्री देशको प्रधानमन्त्री हो, जो गेटमा जुन गेटअपमा उहाँ त्यहाँ प्रस्तुत हुनुभयो, उहाँले जुन खालको कार्यशैली त्यहाँ प्रस्तुत गर्नुभयो, उहाँले जसरी आफ्नो कार्यक्रम हेड अफ स्टेटले आफ्नो कार्यक्रम पढिरहेको निम्ति जसरी त्यसलाई बहिष्कार गरेर उहाँ बाहिर निक्लिनुभयो, यो अत्यन्त टिट लाग्दो अमर्यादित दुनियाँले देख्दा र हेर्दा पनि अशोभनीय जस्तो चाहिँ अनुभूति हामी सबैलाई भएको छ, जो तपाईँलाई पनि भइरहेको छ.
1: होइन, अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले यसलाई बहिष्कारै गरेको हो त्यसो भए नीति कार्यक्रमलाई?
0: हजुर,
1: नीति तथा कार्यक्रमलाई बहिष्कारै गरेको हो र त्यसो भए?
0: होइन, विषयमा छोडेर हिँडेको त अमर्यादित भएन, अशोभनीय भएन,
1: असंसदीय भयो होइन नेपालको इतिहासमा यो पनि असंसदीय भयो तपाईँहरूको विचारमा?
0: आजसम्म नेपालको इतिहासमा अशोभनीय अब अशोभनीय अमर्यादित ढङ्गको चाहिँ व्यवहार उहाँले देख्नुभयो, त्यो चाहिँ एउटा गम्भीर खालको छ, त्यसलाई इग्नोर गरेको पनि देखियो नि, यसले जसरी हेरे पनि हुन्छ.
1: तर बालेन शाह त एक्सनमा हुनुहुन्छ अहिले देश बनाउनलाई, होइन?
0: होइन, ठिक छ, एक्सनमा त म हुँदै हुनुहुन्छ, बुझेकै छ, हिँडाइमै एक्सन छ, घराइमै एक्सन छ, एक्सनको कुरामा केही छैन.
1: देशले राजेन्द्र गौतमजी इनर्जेटिक प्रधानमन्त्री पाएको छ नि, होइन? देशले
0: होइन, इनर्जेटिक उमेरको चल्ला पूर्जा त सबै पाएको छ, तर अब यसमा चाहिँ दुई तिनवटा कुराहरू खास गरिकन राजनीतिक दलहरूसँगको संवाद गरेर संविधान संशोधन गर्छु भन्दा भर्खर रियलाइजेसन हुँदैछ. यहाँ राजनीतिक दलहरू पनि छन्, दलहरूसँग पनि संवाद गर्न जरुरी छ, सहमति बेगर संविधान संशोधन हुँदैन भन्ने कुराको रियलाइजेसन चाहिँ नभए कोही छैन हामी बाहेक भन्ने नै थियो. त्यसैले गर्दाखेरि यो रियलाइजेसनको चाहिँ यो नीति तथा कार्यक्रमले सरकारको सैद्धान्तिक अवधारणाले एउटा रियलाइजेसनको प्रक्रिया आरम्भ गरेको छ र संविधान संशोधनको एजेन्डालाई प्राथमिकता दिन दिएको जस्तो देखिन्छ. तर यसले चाहिँ अब दलहरूको उपस्थिति र सहमति अनिवार्य छ भन्ने कुरालाई पनि उसले ध्यानमा राखेको चाहिँ देखियो. यो एउटा चाहिँ यो ठिकै छ, यसलाई हामीले खुसीकै रूपमा लिनुपर्छ. यो विषय एउटा विषय यो भयो. अर्को चाहिँ विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टीको मोडलमा लाने जो कुरा गरेका छ त्यसलाई पनि नकारात्मक रूपमा लिनु परेन. यो पनि यसलाई पनि त्यो ढङ्गले लिन सकिन्छ. तर के छ भने हामीले चाहिँ के सोचेका थियौँ भन्दा यति ठुलो बहुमत झन्नै दुई तिहाईको बहुमत बोकेको सरकारले यो नीति कार्यक्रम चाहिँ यसले आन्दोलनको स्पिड पनि टोटल बोक्छ, रूपान्तरणको स्पष्ट खाका लिएर नेपाली जनताले चाहेको परिवर्तनको जो अपेक्षा हो त्यसलाई चाहिँ पुरा गर्छ भन्ने हाम्रो विश्वास थियो. त्यो चाहिँ विश्वास चाहिँ अहिले पुरा भयो जस्तो लागेन. हेर्नुहोस्,
1: अब जाँदा जाँदै नेकपा एमाले रिफर्म हुँदैछ होइन, अब यो अपरेसनै गर्ने ठाउँमा पुगेको छ नि एमाले, होइन?
0: यो त रिफर्म पनि एउटा रिफर्म त सबै रिफर्म हुन्छ नि, त्यो समय नै कुरो आफूलाई परिवर्तन गर्दै अगाडि जाने हो सबै राजनीतिक दल.
1: अपरेसन हुन्छ कि सामान्य ट्रिटमेन्ट हुन्छ, खालि त्यो एन्टिबायोटिक खुवाएर छोडिन्छ फेरि?
0: होइन, एन्टिबायोटिक खुवाएर भन्ने नै एउटा टोटल रिफर्मको प्रक्रियाबाट जान्छ. हामीले लिइरहेका एजेन्डाहरूमा काहीँ त्रुटि भयो कि नीति नेतृत्व विधि प्रक्रिया यो सबै चिज त्यो पनि विधिसङ्गत हुन्छ नि, कसैलाई एउटा व्यक्तिलाई छेलेर. यसमा मेरो अलिकति चाहिँ भनाइ के छ भने यो अहिले जति पनि सङ्कटका बिचमा हामी आयौँ र पार्टी जुन खालको परिस्थितिमा आयो नि, त्यो परिस्थितिको समाधान यसको जिम्मेवारी यसको नैतिक मोरल जिम्मेवारी चाहिँ एकजना पार्टी अध्यक्ष ओलीलाई मात्रै थुपारेर हुँदैन, केन्द्रीय सचिवालयले लिनुपर्छ भन्ने यो कोर अफ लिडरसिप हो. हिजो पद प्राप्त गर्दा उनकै आँगनमा गएर रोएर प्राप्त गर्ने अनि अहिले चाहिँ दोषदेखि एकातिर थन्क्याएर आफू त्यसबाट उम्कने जो प्रयास भइरहेछ त्यो चाहिँ गलत छ र हाम्रो भनाइ के छ भने त्यो समग्र प्रक्रिया नै को सम्पूर्ण दोषको जसको यसको चाहिँ जिम्मेवारी केन्द्रीय सचिवालयले लिनुपर्छ त्यसको नाम निम्ति चाहिँ आवश्यकता पर्ला यदि हामीले त्यसको व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने हो भने त एउटा अर्ली महाधिवेशनसम्म गएर पनि त यसको चाहिँ समाधान खोज्नुपर्छ एउटा व्यक्तिबाट यसको व्यक्ति हटाएर यसको ट्रिटमेन्ट हुने मैले देखिरहेको छैन
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनको शुभकामना नमस्कार नमस्कार नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4440 4395 80 र 98 5576 2640
4: It's 7 o'clock अहिले 7 बजेको छ
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका नौ हनुमान झुला क्षेत्रमा वैशाख 26 र 27 गते सञ्चालन भएको निशुल्क पशु स्वास्थ्य शिविरमा 214 घरधुरीमा पालिएका 6,000 बढी पशुपन्छी लाभान्वित भएका छन्। पुरानो सशस्त्र प्रहरी क्याम्प सिरुदमार आधारभूत विद्यालय तथा भालुखोला बस पार्कमा सञ्चालन गरिएको शिविरमा गाई गोरु 294, भैँसी तथा पाडापाडी 314, बाख्रा 1,897 र कुखुरा 4,391 गरी कुल 6,896 पशुपन्छीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो। शिविरमा गाई भैँसीलाई खुरेत रोग विरुद्धको खोप तथा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको थियो। साथै पशुपन्छीको स्वास्थ्य परीक्षण, गर्भ परीक्षण, पशु बन्ध्याकरण, बाझोपन निवारण, औषधि वितरण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। पशुपन्छी तथा मत्स्य विकास शाखा माडी भेटनरी अस्पतालको आयोजनामा सम्पन्न शिविरमा पशु चिकित्सक डाक्टर सन्तोष छेत्री, नवराज चापागाई, डाक्टर कृष्ण महतो, पशु अधिकृत मोहन दत्त राणाभर तथा पशु प्राविधिक हरि अवस्थी, श्याम खड्का लगायत 16 सदस्यीय प्राविधिक टोली खटिएको थियो। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोष आबद्ध भएको छ। करार तथा जालादारी कर्मचारीहरूलाई कोषमा आबद्ध गरेर उनीहरूको सामाजिक सुरक्षा गर्ने उद्देश्यले माडी नगरपालिका सो कोषमा आबद्ध भएको हो। सोमबार नगर कार्यपालिकामा सम्पन्न एक अभिमुखीकरण कार्यक्रमसँगै नगरमा कार्यरत 126 करार एवं जालादारी कर्मचारीहरू सो कोषमा आबद्ध भएका हुन्। सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना पाउने व्यवस्था रहेको छ। जनकन्याल माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा नयाँ छ कोष स्थापना भएको छ। विद्यालयका भूतपूर्व विद्यार्थी तथा माडी नगरपालिका छ लक्ष्मी निवास निवासी हरिप्रसाद पौडेल संरक्षक रहने गरी रु 50,000 राशिको पदम पाडी सेती देवी पौडेल अक्ष कोष स्थापना भएको हो। विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त अक्ष कोष स्थापना गरिएको जनाइएको छ। अक्ष कोषबाट प्राप्त हुने ब्याज रकम शिक्षा, छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनका क्षेत्रमा खर्च गरिने विद्यालय परिवारले प्रशासनले जनाएको छ। विद्यालय परिवारले अक्षको स्थापना गरेकोमा

हरिप्रसाद पौडेलप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। सो विद्यालयमा यसअघि पनि विभिन्न नामका शैक्षिक कक्षहरू स्थापित रहेका छन्। माडीको बसन्तपुर स्थित विस्तार इङ्ग्लिस सेकेन्डरी स्कूलले कक्षा एकदेखि दससम्मै कम्प्युटर शिक्षा अनिवार्य गरी लागू गरेको छ। हालै माडीनगर शिक्षा समितिले स्थानीय पाठ्यक्रमलाई 2100 पूर्णाङ्क र मा लागू गर्दा कतिपय सामुदायिक विद्यालयहरूमा आधारभूत तहमा कम्प्युटर विषय शिक्षण नहुने अवस्था सिर्जना भएको अवस्थामा सो विद्यालयले सबै कक्षाहरूमा कम्प्युटर विषय पढाउन थालेको हो। संस्थागत विद्यालय रहेको सो स्कूलले दैनिक 8 पिरियड पठन गर्दै कक्षा एकदेखि नै कम्प्युटर शिक्षा दिइरहेको विद्यालयका प्रचार कुटराज सुवेदीले बताउनुभयो। कम्प्युटर पढाए कारवाही भए कारवाही भोग्न आफू तयार रहेको उहाँको स्पष्टोक्ति थियो। यस्तै माडीसाथ किर्तनपुर स्थित बाल विकास इङ्ग्लिस स्कूलले कक्षा 4 देखि 8 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिएको विद्यालयका प्रचारी हर्कसा बगाईले बताउनुभयो। अब आइतबार पनि स्कूल चलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। यसै गरी माडी 1 बरुवा स्थित विद्याज्योति इङ्ग्लिस बोर्डिङ स्कूलले पनि कक्षा 4 देखि 8 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिएको छ। स्थानीय पाठ्यक्रमलाई सामाजिक शिक्षासँग समेत जोड्दै कम्प्युटर शिक्षणका लागि साप्ताहिक 3 पिरियड व्यवस्था गरिएको विद्यालयका प्रचार चिरञ्जीवी तिवारीले बताउनुभयो। शिक्षासँग खेलकुद भने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडीनगरको आयोजनामा आउँदो ज्येष्ठ 5 गतेदेखि 10 गतेसम्म मेयर कप छात्र छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता 2083 सञ्चालन हुन लागेको हो। माडी माध्यमिक विद्यालयको स्वरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई ₹15,000 र दोस्रो हुनेलाई ₹7,500 पुरस्कार रहेको छ। छात्रातर्फ हरेक विद्यालयको छुट्टा छुट्टै टिम सहभागी रहने र छात्रातर्फ एकभन्दा बढी विद्यालयबाट पनि टिम बनाउन सकिने समितिका सदस्य नवीन बस्यालले बताउनुभयो। डिभिजन वन कार्यालय चितवनले वन सम्बन्धी अपराधमा प्रयोग भएका विभिन्न सवारी साधन हकदाबीका लागि सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न मितिमा वन क्षेत्रमा गस्ती गर्ने क्रममा अवैध रूपमा वनजन्य अपराधमा प्रयोग भएका र व्यवहारिस अवस्थामा फेला परेका ती सवारी साधन हालसम्म कसैले दावी नगरेको उल्लेख गर्दै नियमअनुसार हकदाबी गर्न 15 दिनका लागि समय दिएको हो। सो अवधिमा प्रमाणसहित दावी नगरिएका सवारी साधनहरू नेपाल सरकारको हुन जाने सूचनामा जनाइएको छ। बरामद सवारी साधन मध्ये 4 पाङ्ग्रे सवारी साधन बस ट्रक पिकअप 14, 3 पाङ्ग्रे अटो रिक्सा 3 ट्राक्टर 12 र मोटरसाइकल 61 रहेका छन्। हाल डिभिजन वन कार्यालय चितवन परिसरमा राखिएको सो सवारी साधनका कारण कार्यालय परिसर नै कवाडखाना जस्तो देखिएको अवस्था रहेको छ। रक्तदान गरौँ जीवन बचाऊ भन्ने मूल भावनालाई आत्मसात गर्दै चितवनमा मानवताका लागि रक्त अभियान सुरु गरिएको छ। अभियानको संयोजकमा रक्त अभियन्ता राजेन्द्र प्रसाद पौडेल मनोनित हुनुभएको छ। अभियानमा ब्लड डोनर सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, अभियन्ता हरिप्रसाद न्यौपाने, डाक्टर भोजराज अधिकारी र डाक्टर प्रतीक न्यौपाने, डाक्टर सृजना भुर्तेल, रक्त अभियन्ता भागीरथ बस्याल, नारायण आचार्य, सन्तोष वाग्ले लगायत 40 बढीको सहभागिता रहेको छ। भरतपुरमा आइतबार आयोजित रक्तदान सम्बन्धी उत्प्रेरणात्मक छलफल कार्यक्रम मार्फत अभियान औपचारिक घोषणा गरिएको हो। अभियानले देशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने, रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विभिन्न संघ संस्था तथा सरकारवालासँग सहकारी र समन्वय गर्दै नयाँ एवं नियमित रक्तदान रक्तदाता वृद्धि गर्ने योजना अगाडि सारेको छ। चितवनको भरतपुर महानगरपालिका 7 बुद्धचोक स्थित सम्भव अटो वर्कसपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नवलप्रासी, बर्दाखार, सुस्ता, पूर्व गैडाकोट नगरपालिका 16 घर भई हाल भरतपुर 16 बस्दै आएका 27 वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेको हो। वैशाख 22 गते राति करिब 11:50 सम्भव अटो वर्कसपमा काम गर्ने रूपन्देही सैना मैना नगरपालिका 6 घर भई हाल भरतपुर 7 बस्दै आएका 30 वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाल उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले 23 गते राति 12:20 मृत घोषणा गरेका थिए। बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक 4 वर्षमा हुँदै आएको गैंडाको गणना अब यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो। गैंडा गणना अनुवंशिक जेनेटिक विधिबाट गरिन्छ। बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्ष मात्रै गरिने जनाइएको छ। चितवन जिल्लाका दुग्ध उत्पादक किसानले ₹55 करोड भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुष महिना देखिएको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्।

0: अब केही राष्ट्रिय खबरहरू। पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले दिएको रायमा फेरबदल गरेर मुद्दा दायर गरेको भेटिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण परिवर्तन गरेको घटनामा प्रहरीले पाण्डे विरुद्ध विद्युतीय कारोबार ऐनको दफा 45 र 46 तथा संगठित अपराध निवारण ऐन 2070 दफा 3 अनुसारको कसुरमा मुद्दा दायर गर्न राय दिएको हो। सरकारले नेपाललाई परम्परागत श्रम आधारित अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने घोषणा गर्नुभएको हो। सरकारले नापी र माल्प सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहमा विस्तार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सम्बन्धी सेवालाई चरणबद्ध रूपमा स्थानीय तहबाटै उपलब्ध गराउने योजना रहेको बताएका हुन्। यसैबीच सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो। प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पास पेश भएका छन्। सिंहदरबारस्थित संसद भवनमा चलिरहेको प्रतिनिधि सभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेश भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश गर्नुभएको हो। सरकारले नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता कर छुट र बिउ पुँजी लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको हो। यस्तै सरकारले शिक्षामा सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन समेत गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो। नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित सेवामुखी र गुणस्तरीय बनाउन स्वास्थ्य अनियमन गरिने घोषणा गर्नुभयो। जिल्लाको बुढी गंगा नगरपालिकामा रहेका नेपाल टेलिकमको फाइबर इन्टरनेट टावरमा तोडफोड गरिएको छ। नेपाल टेलिकम बाजुराका प्रहरी प्रमुख ईश्वर सिंहले सोही नगरपालिका बामका नजिकै बनाइएको टावरमा गैराती अज्ञात समूहले तोडफोड गरेको जानकारी दिनुभयो। टावरको तार छोडिएको र तोडफोड गरिएको सेवा पनि अवरुद्ध भएको उहाँले बताउनुभयो। एक वर्षभित्र सडक बालिका मुक्त देश बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। यसअघि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा सरकारले सडक मानव मुक्त देश बनाउने लक्ष्य लिएको थियो। सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। साथै सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राधिकरण गठन गर्ने बताउनु भएको हो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरूको मानवाधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। सरकारले सुकुम्बासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको हो। सरकारले सीमा नाकामा अनुहार पहिचान प्रणाली ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सीमा नाकामा अनुहार पहिचान प्रणाली सहित एकीकृत सीमा व्यवस्थापन सूचना प्रणालीको घोषणा गरेका हुन् र साथै सीमा नाकामा स्वचालित निगरानी पूर्वाधार पनि सरकारले घोषणा गरेको छ। अवश्य सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार तत्काल ब्रेकिङ समाचार लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।
1: धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।

0: माली बजारमा अक्वालाइन पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: यतिखेर हाम्रो बेसमा पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद
3: डाक्टर साहब। अब हिजो सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। नीति तथा कार्यक्रमलाई विपक्षीहरूले हुनेछ गरिनेछ जस्ता कर्मकाण्डी दस्तावेजको रूपमा संज्ञा दिएका छन्। खासमा डाक्टर साहबले यसलाई कसरी लिनुभयो?
4: यो अलिकति फरक छ है पहिलाको भन्दा यो पुरै मुलुकलाई डिजिटलाइजेसन गर्नेतिर नै नीति तथा कार्यक्रम चाहिँ केन्द्रित छ, जसले गर्दाखेरि चाहिँ नि अन्तर्राष्ट्रिय उसमा चाहिँ आफ्नो यो मुलुकको उपस्थितिलाई चाहिँ नि हामीले ल्याउँछौँ भन्ने कुरामा चाहिँ स्पष्टता चाहिँ देखाउन खोजेको छ। त्यसले गर्दा हरेक क्षेत्रलाई चाहिँ डिजिटलाइजेसनमा गरेर चाहिँ अगाडि बढ्ने भन्ने र केही आधारहरू चाहिँ उसले कुन आधारमा गरेको देखिन्छ भन्दा स्थिर सरकारको जगमा सुशासनलाई कायम गर्दै चाहिँ लगानी मैत्री नीतिगत वातावरण सिर्जना गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै चाहिँ देशको विकास गर्ने र देशका विकासका आधारहरूलाई जल विद्युत कृषि लगायत चाहिँ नि सूचना प्रविधिलाई चाहिँ नि विशेष महत्त्वका साथ अगाडि बढाएर जुन रूपमा 5-7 वर्ष भित्र के अरे नेपालको आर्थिक वृद्धि चाहिँ नि 7% पुर्याउने भन्ने र मध्यम आय 1 दशकमा मध्यम आयको स्तरमा मुलुकलाई पुर्याउने भन्ने नीति चाहिँ नि उसले लिएको देखिन्छ।
3: अब जस्तो छ नि यो सीमा रहित अर्थतन्त्र भनिया छ होइन, यहाँले भने जस्तो 7% आर्थिक वृद्धि दरको लक्ष्य पनि छ, सबै कारोबार डिजिटल प्लेटफर्म भनिया छ, नेपाली जल ब्रान्डिङ रोजगार प्रवर्धन दशक, हाम्रा केही चुनौतीहरू छन् कि के छन् डाक्टर साहब? यो
4: सबै होइन, तपाईँले जुन भनेको कुरा यो सम्पूर्ण चुनौतीकै आधारमा यसले भनेको छ।

0: अत्यन्त चुनौतीपूर्ण रूपमा यो चाहिँ नि अहिले उसले चाहिँ नि आफ्नो कामहरू पुरा गर्नुपर्ने स्थिति देखिन्छ। कारण के भनेर भन्दाखेरि हाम्रो स्रोत साधनको अत्यन्त अभाव छ, स्रोत साधनको अत्यन्त अभाव, जसले गर्दाखेरि अहिले त गत वर्षकै लिँदाखेरि पनि भनौँ 1170-1130 रुपियाँ चाहिँ राजस्व 1130 अरब राजस्व, त्यसले गर्दाखेरि चाहिँ नि अनिवार्य दायित्व चाहिँ नि 1370 अरब, त्यसले गर्दाखेरि चाहिँ हाम्रो अनिवार्य दायित्वको लागि पनि हामीलाई चाहिँ विदेशी दाते निकायसँग लिनुपर्ने स्थिति चाहिँ देखिन्छ, किन राजस्व हाम्रो अनिवार्य दायित्व पनि पुरा गर्न सक्दैन। त्यस कारणले गर्दा यो पटक पनि बजेटको आँखा ठुलो बनाएर के गर्ने, त्यो घटाउनु पर्यो, मध्यावधि समीक्षा गरेर 16 अरबको हाराहारीमा पनि बजेट लिएर आज अहिले पनि अब बजेटको आकार के हुने जुन रूपबाट अहिले चाहिँ सरकारको प्राथमिकता किन भन्दा उनीहरूले बाचा पत्रमा सय बुदा बाटा गरेको करिब करिब त्यही कुराहरूलाई अहिलेको नीति तथा कार्यक्रममा राखेको छ, राखेको हुनाले चाहिँ के हुन्छ ती सब कुराहरू पुरा गर्न कि रेल निर्माणका कुरादेखि लिएर तपाईँको डिजिटलाइजेसन भनिसकेपछि त्यो पूर्ण रूपमा चाहिँ नि सक्षम र दक्ष तरिकाले चाहिँ नि सफ्टवेयर डेभलप गरेर सफ्टवेयरलाई चाहिँ नि किन्नु पर्यो, यी डेभलप गर्न सक्ने क्षमता अहिलेसम्म हामीसँग विकास भएको छैन। त्यसले गर्दा त्यो एक डिजिटलाइजेसन एक किसिमले आफै आफ्नै तरिकाले त्यो महँगो पनि हो, त्यसले गर्दा त्यो प्रविधिलाई देशभित्र विभिन्न करिब सबै क्षेत्रमा चाहिँ नि भित्राएर विकास गर्छु भनेको हुनाले चाहिँ नि स्रोतको अभाव त निश्चित छ। त्यसले गर्दाखेरि आगामी दिनमा अहिले नै कुल गृहस्थ उत्पादनको 48% चाहिँ नि हाम्रो 48% भन्दा अझ माथि चाहिँ नि सार्वजनिक ऋण पुगिसकेको छ, अझै चाहिँ नि सार्वजनिक ऋण बढ्ने स्थिति निश्चित छ। तर उहाँहरूले चाहिँ के भन्नुभएको छ भनेर भन्दाखेरि यो नीति तथा कार्यक्रममा चाहिँ नि र पुरा हुन सक्ने समयमै राखेर चाहिँ नि पुरा गर्ने र एउटा समय बिन्दु राखेर पुरा गर्ने राष्ट्रिय गौरवको आयोजना र ठुला आयोजना जसले छिटो प्रतिफल दिनेलाई चाहिँ हामीले चाहिँ यो ऋणलाई उपयोग गर्छौँ भनेर भनेको हुनाले नराम्रो छैन। हिजोको कुराहरू
1: डाक्टर नेपाल तपाईँलाई थाहा छ होइन,
0: धेरै रूपमा
1: होइन डाक्टर नेपाल तपाईँलाई थाहा छ राम्रोसँग, अब देशको गभर्नर चलाएर बस होइन चलाउनु भएको व्यक्ति हो तपाईँ, देशको अर्थतन्त्रको बारेमा राम्रोसँग थाहा छ, हाम्रो अर्थतन्त्र चाहिँ आज कति सङ्कुचित बनेको छ भन्ने कुरा थाहा छ। सहकारी पीडितको बचत फिर्ता, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन, स्वदेशी काठको प्रयोग, चुरेको वैज्ञानिक उत्खनन, एउटा महत्वाकांक्षी एउटा परियोजनाका रूपमा नीति कार्यक्रममा समेटिएको छ डाक्टर साहब होइन। तर आजको दिनमा चाहिँ हामी अर्थतन्त्रको कुरा त एकछिनमा गरौँ, अर्थतन्त्र कस्तो छ, कुन अवस्थामा गइरहेको छ भन्ने कुरा, तर आज जुन ढङ्गले सरकारले एउटा आक्रामक तरिकाले होइन नीति कार्यक्रम चाहिँ प्रस्तुत गरेको छ, यो विषयमा सरकारले बहुमतका आधारमा गर्न सकिन्छ भन्ने ढङ्गले चाहिँ उसले चाहिँ यो खाका तयार पार्यो, वा चाहिँ सबैलाई मिलाएर लगेर चाहिँ देशको सुशासनका लागि चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने ढङ्गले चाहिँ अगाडि ल्याए यी कुराहरूलाई
0: उसको होइन मेरो दृष्टिकोणमा बहुमतकै आधारलाई उसले चाहिँ लिएर चाहिँ परिवर्तन गर्न खोजेको छ। त्यस कारणले गर्दा जसले गर्दाखेरि अध्यादेश लगायतको कुराहरू चाहिँ नीतिगत परिवर्तन नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खलाहरू कानुनी संस्थागत सुधारहरू चाहिँ नि लिएर आएर चाहिँ नि मुलुकलाई मध्यम वर्गको उसमा ल्याउने भन्ने र त्यसपछि करका दरहरू घटाएर मध्यम वर्गीय र उद्यमीहरू परिवारलाई चाहिँ बोझ कम गर्ने भन्ने त्यो आकर्षण पनि एक किसिमले दिन खोजेको र तपाईँले जुन भन्नुभयो अहिलेको स्थितिमा उसले र बिचमा एक ठाउँमा मैले के हेरेको थिएँ दलहरूको सबै दलहरूसँग एउटा सादा एजेन्डा बनाएर अगाडि पनि बढ्ने आर्थिक सुधारका कुराहरूमा भनेर उसले पाचो पत्रमा पनि लेखेका थिए र यसमा पनि कतै मैले देखाए जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि अब दुई तिहाईको सरकार स्वाभाविक रूपमा चाहिँ उसले आफ्नो तरिकाले गर्ने नै भयो, तर अरू विपक्षीहरूको पनि साझा रूपमा उनीहरूको आर्थिक एजेन्डालाई सम्बोधन गरेर अगाडि जाँदा अझै राम्रो हुन्छ मेरो भनाइ अनुसार। तर तपाईँले जुन उठाउनु भयो नि यो नीति तथा कार्यक्रम हिजोको दिनमा पनि नआएको होइन, सबै राम्रो आउँथ्यो, हिजोको सरकार पनि नल्याएको होइन, तर समस्या के भयो भन्दा बजेटमा सम्बोधन नहुने, बजेटमा सम्बोधन भए पनि अत्यन्त न्यून पुँजी राखिने र

0: इलेक्सन कारणले नगर्ने बजेट ल्याउने बेला अर्कै सरकार आउने विरोध हुने त्यसलाई महत्त्व दिएको थिएन. अब यो नयाँ सरकारले पिटिआईको नयाँ सरकारले चाहिँ नि एक किसिमले नयाँ परिवेशमा यो ल्याएको हुनाले चाहिँ नि अब भोलि उसले साधन र स्रोतलाई जुन अत्यन्त अभाव हुन्छ मैले हिजो भन्न आवश्यक अनिवार्य दायित्व पनि हाम्रो पुरा गर्न नसक्ने राजस्वको स्थिति छ भनिसकेपछि कसरी उसले स्रोतको बाँडफाँड गर्छ बजेटमा हो त्यो स्रोतको बाँडफाँड गरेको स्थितिलाई हेरेर अनि बल्ल यो सरकारले लिएर आएको नीति तथा कार्यक्रम साँच्चै यो पुरा गर्ने स्थितिमा छ भन्ने चाहिँ नि म्यासेज जान्छ. किन हिजो त हामी झुक्क्या झुक्कै भयो हरेकचोटि झुक्क्यौँ झुक्किएनौँ हरेकचोटि यस्तै बहस गर्थे ल हुन्छ होला भन्दा भन्दै हुँदा हुँदा चाहिँ नि बजेट ल्याउँदा पनि अर्कै पार्टी आउने त्यस्तो स्थितिमा पनि आएर नीति तथा कार्यक्रम कुनै महत्त्वै थिएन. अहिले भनेको नीति तथा कार्यक्रमकै आधारमा बजेटमा अङ्क हालेर ल्याउने त्यो अङ्क हाल्दाखेरि कतिको समतामूलक समाज भनौँ अहिलेको स्थितिमा डिजिटलाइजेसन यो महँगो अर्थतन्त्र हो डिजिटलाइज
1: होइन डाक्टर साहब अहिलेको अवस्थामा त अहिले जस्तो प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसदमा उपस्थित हुँदै गर्दाखेरि होइन तपाईँले पनि राम्रोसँग हेर्नुभएको होला एउटा निकै ठुलो आलोचना पनि भएको छ. हामी सिभिल सोसाइटी पनि हो नागरिक समाज पनि हो राष्ट्रपतिले नीतिता कार्यक्रम वाचन गर्दा गर्दै बिचमा फुत्त हिँडिदिँदाखेरि पनि असंसदीय व्यवहार चाहिँ प्रधानमन्त्रीबाट भयो भनेर त्यहाँ निकै ठुलो आलोचना पनि भएको छ. नागरिक स्तरबाट पनि आलोचना पनि भएको छ. त्यसै गरी विपक्षीहरूले पनि आलोचना गरे. आजको राज्य व्यवस्था सुशासन समितिको बैठकै ढाकेर त्यहाँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट पनि यसको आलोचना भएको छ. अलिकति यो व्यवहार चाहिँ त्यस्तो उद्वेग लाग्दो देखिएन.
0: अब यो संसदीय व्यवस्थाप्रतिको अभ्यासलाई चाहिँ नि यो अनुशासित रूपमा अगाडि जानुपर्छ हेर्नु अनुशासित रूपमा र चाहिँ नि भनौँ न दुई तिहाईको दम्बको रूपमा होइन कि हिजो एमालेले दम्ब गर्दा के भयो नेपाल कम्युनिस्ट पार्टीको दम्ब कसरी निस्कियो नेपाल कम्युनिस्ट पार्टीले दम्ब गरेर मुलुक त सिधै हामी हो हामीले जे गरे पनि हुन्छ भनेर त्यो स्थितिमा लिएर गएको थिएन. आज हेरौँ त नेपालमा कम्युनिस्टहरूको हेरौँ न त हामीले सबैले किन उहाँहरूले त्यही दम्ब निकाले त्यसले गर्दाखेरि यो भनौँ न तपाईँलाई यो हाम्रो संसदीय व्यवस्था एक किसिमले मर्यादित र अनुशासित पनि हुनु अत्यन्त आवश्यक छ. खैर अब यो चिजमा त भोलि सरकारकै कुराहरू आउँदा
1: होइन नीतिता कार्यक्रम प्रस्तुत हुँदैछ देशको अर्थतन्त्रको विषयमा कुरा गरिँदैछ आगामी पाँच वर्षमा के गर्ने भन्ने विषयमा चाहिँ छलफल हुँदैछ होइन एक वर्षभित्र चाहिँ हामीले के गर्न सक्ने भन्ने लक्ष्यका कुराहरू हुँदैछन्. तर प्रधानमन्त्रीले चाहिँ जुन व्यवहार देखाउनु भयो त्यसको आलोचना त भइरहेको छ. यद्यपि ठिक छ डाक्टर साहब यो 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट जडान होइन आइटीलाई प्राथमिकता दिन लगाने एक्सप्रेस
0: अत्यन्त चुनौती र साधन र स्रोतको अभावमा मुलुकमा यो नीति तथा कार्यक्रम
1: एमाले शब्द जालको भण्डार भनेछ. एमाले शब्द जालको भण्डार हो यो भनेछ क्या
0: होइन हिजो पनि त्यस्तै नै थियो. हामी जनताहरू हिजो पनि झुकिएकै हो झुकिँदै झुकिँदै झुकिँदै सधैँ नै झुकिया हो. अब अहिले जहाँ चाहिँ लाग्छ चाहिँ नि झुकिने स्थिति चाहिँ नि नआउला भन्ने मलाई त्यति विश्वास छ. किन भन्दा मलाई विश्वास लाग्छ किन भन्दा यसले सबै परिस्थिति देखेर नै यो स्थिति आएको हो. हिजोको स्थिति देखेर यो स्थितिले गर्दा यो सरकारले चाहिँ झुक्याउने काम चाहिँ नि गर्दैन भन्ने मैले विश्वास
1: विश्वास हो डाक्टर साहब
0: विश्वास छ मलाई किन गर्नु किन विश्वास के आधारबाट हुन्छ नि हिजो यही विश्वास गर्दा गर्दा अविश्वास जाग्यो अविश्वासको जगमा यो सरकार अहिले आएको छ गर्न सक्छ र भन्नेमा त्यसले गर्दा पनि उहाँहरूलाई के च्यालेन्ज छ भनेर भन्दा गरेर देखाउने च्यालेन्ज छ. त्यस कारणले गर्दा पनि उहाँहरूले अवश्य गर्नुहुन्छ यी चिजहरू. त्यसले गर्दाखेरि एउटा परिपाटी र सुशासन भनौँ न स्थिर सरकार को जग र सुशासनलाई प्राथमिकता दिएपछि कति चिजहरू छ सो त आफ्नै तरिकाले अगाडि बढ्छन् नि. त्यस कारणले गर्दाखेरि मलाई चाहिँ नि यसमा विश्वास लागेको छ.
1: अब निजता कार्यक्रममा कयन अन्य विषयहरू पनि छन्, अब यहाँलाई थाहा छ संविधान संशोधनका कुराहरू छन्, कर्मचारीलाई दलीय संलग्नतामा निषेध गर्ने विषयदेखि लिएर चाहिँ अब ट्रेड युनियन खारेजदेखि होइन विद्यार्थी सङ्गठनहरू पनि खारेज गर्ने लगायतका धेरै विषयहरू छन्. अब यी विषयहरूमा चाहिँ सरकार सफल बन्न सक्ला? अब यो न्याय
0: नेपालमा त हरेक कुरा अदालतमा जानिन्छ, अदालतले यसमा बोल्छ. हिजो नै मैले अदालतको निर्णय चाहिँ नि अब विद्यार्थी सङ्गठनदेखि लिएर यिनीहरू चाहिँ नि अदालतले सुनाइसकेका छ. त्यस कारणले गर्दाखेरि कति चिजहरू अदालतले कुन रूपमा हेर्छ भन्ने पनि हो. सरकार र किन शक्ति पृथकीकरण त छँदैछ, शक्ति पृथकीकरण हुँदा हुँदै पनि देशमा सुशासन र आर्थिक क्रियाकलाप विस्तार गर्ने र मुलुकलाई मध्यम वर्गको चाहिँ स्थितिमा लैजानलाई अदालतको सहयोग पनि चाहियो. एकातिर सरकारले पनि त्यही अनुसार चाहिँ कदम अगाडि चाल्दाखेरि अहिले भएका प्रशासनिक संयन्त्रको पनि पूर्ण रूपमा सरकारलाई सहयोग चाहिएको छ. किन भन्दा यो संयन्त्रलाई त 30 वर्षसम्म एमाले काङ्ग्रेस माओवादीले चलाएको संयन्त्र हो. त्यस कारणले गर्दाखेरि उनीहरूलाई पनि विश्वासमा लिएर र शक्ति पृथकीकरणको आधारशिलामा रहेर अदालतले पनि यसलाई आवश्यक रूपमा चाहिँ नि हेरेर चाहिँ नि निर्णय गरिदिँदा, किन यहाँ द्वन्द भयो भने चाहिँ नि हामी कहाँ केही पनि हुन्न. त्यस कारणले गर्दाखेरि मेरो चाहना के भन्दा अदालत कार्यपालिका र न्यायपालिका द्वन्द नचर्कियोस्, जसले गर्दाखेरि चाहिँ नि मुलुकको आर्थिक क्रियाकलाप र विकास भनौँ 30 वर्षसम्म पनि पुरा नभएका आयोजना छन्। कति वर्ष भयो सामान्य कुरा ल्याउँ न, हामीलाई यत्रो खर्च छ. तपाईँ यो फास्ट ट्र्याक हेर्नुहोस् त, आज 7-8 वर्ष भयो. सामान्य रूपमा ल्याउँ बुटोल र नारायणघाटको बाटो चाहिँ आज 8 वर्ष भयो, अहिलेसम्म हामीले पुरा गर्न सकिरहेको छ. त्यति भनौँ एक किसिमले यो त जनताको ऋण जाने हो भनौँ. अहिले नै एउटा व्यक्तिको उसमा टाउकोमा चाहिँ नि 1,00,000 भन्दा बढी भइसक्यो चाहिँ परेको. त्यो स्थितिमा भोलि जनताको नाममा ऋण लिनु छ, राजस्व जनताले तिर्ने हो, त्यसलाई सही उपयोग गर्ने स्थितिमा त भनौँ अदालतले पनि सहयोग गर्नु पर्यो, राज्यले पनि त्यही अनुरूप चाहिँ नि तीव्रता लिएर आएर आर्थिक क्रियाकलाप अगाडि बढ्नु पर्यो. किन भन्दा जनता आर्थिक विकासका भोका छन् भन्ने हो. यो जेएनपी आन्दोलनले म्यासेज के दिएको हो भन्दा नेपाली जनता आर्थिक विकासका भोका छन्, उनलाई छिटो आर्थिक विकास देऊ भन्ने हो. त्यही जगमा चाहिँ नि यो सरकार आएको हो. त्यस कारणले गर्दा यो सरकारलाई बाध्यता पनि छ, चुनौती पनि छ, स्रोत र साधनको अभाव पनि छ, र उसले लिएको लक्ष्य पुरा गर्न चाहिँ नि अत्यन्त अनुशासित भएर सरकारमा भएका व्यक्तिहरूले वित्तीय अनुशासन त चाहियो चाहियो, अरू अनुशासनको पनि यसले चाहिँ नि मध्यनजर गर्दै, किन संसारले हामीलाई हेरेको पनि छ र अन्तर्राष्ट्रिय स्तरमा भनौँ न हाम्रो सम्बन्ध छिमेकी राष्ट्रसँग दिन पर दिन चिसिँदै गएको स्थितिमा त्यो सम्बन्ध सुधार गर्दै बाह्य भनौँ न बाह्य रूपमा चाहिँ नि हाम्रो अर्थ सम्बन्ध जुन रूपमा निर्भरता बढेको छ, निर्भरतालाई कम गर्दै लैजाने र प्रतिस्पर्धात्मक अर्थतन्त्रको स्थापना गर्दै आयात कम गर्दै निर्यात बढाउने स्थितिमा चाहिँ जानु छ. त्यसले गर्दा अत्यन्त महत्त्वपूर्ण र चुनौतीको अवसर र यसले भोलि राम्रो गर्न सक्यो भने त वाह वाह भइहाल्छ.
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धन्यवाद.
1: डाक्टर चिरञ्जीवी नेपाल, पूर्व गभर्नर, आदरणीय श्रोता, नेपाली बहसमा हामी आज चर्चा गर्दैछौँ. नैतिकता कार्यक्रमको चर्चा गर्दैछौँ र हिजो प्रधानमन्त्रीले संसदमा देखाएको असंसदीय व्यवहारको विषयमा पनि चर्चा गर्दैछौँ। यहाँलाई थाहा छ प्रधानमन्त्रीका सल्लाहकारले असीम शाहले सुरुमा एउटा स्टाटस लेख्नुभयो र पछि डिलिट गर्नुभएको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीतिजा कार्यक्रम प्रस्तुतिका क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो। त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ भनेर असीम शाहले स्टाटस लेख्नुभयो, त्यसपछि डिलिट गर्नुभयो। तर हिजो जुन व्यवहार चाहिँ प्रधानमन्त्रीबाट देखिएको छ त्यसको चौतर्फी आलोचना र विरोध पनि भएको छ। दुई तिहाईको दम्ब होइन, नेपाली नागरिकको प्रधानमन्त्री बन्न सक्नु पर्दछ भन्ने आवाज पनि उठेका छन्। हामी छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: Só daí dispoccia. Swadesh FM, Tirana Pithuklu, 2 MHz.
1: हामीले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा सांसद विक्रम खनाल र प्रतिपक्षी नेकपा एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक ऐन महरलाई स्टुडियोमा बोलाएका छौँ। आउनुहोस् सुरु गरौँ, विक्रम खनाल र ऐन महरसँग जनता जान्न चाहन्छन्। रासोपा सांसद विक्रम खनालजी र नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन्मा स्वागत छ।
2: धन्यवाद।
1: आज संसद बैठक चलिरहँदाखेरि राष्ट्रपतिले सरकारको तर्फबाट नीति शाह कार्यक्रम प्रस्तुत गरिरहनु भएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ एक घन्टा हराउनु भयो, खैला बैला मच्यो। तपाईँको संसदीय दलको नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह एक घन्टा कहाँ जानुभएको थियो?
2: त्यो त प्रधानमन्त्रीजी कहाँ जानुभएको थियो मलाई थाहा भएन,
1: तर सांसदहरूले प्रश्न उठाए।
2: स्वाभाविक रूपमा प्रतिपक्षको हिसाबले तपाईँले प्रश्न उठाए जस्तो प्रतिपक्षी दलको साथीहरूले उठाउनु भयो।
1: संसदमा प्रधानमन्त्री जिम्मेवार हिसाबले प्रस्तुत हुनु भएन भन्ने चर्चा त भयो नि, प्रश्न त उठ्यो नि?
2: चर्चा भयो, प्रश्न उठ्यो, त्यो प्रश्न उठेर त्यसको चाहिँ समाधान खोज्ने विषय भयो संसदमा। चाहिँ जब प्रश्न उठिसकेपछि सभामुखले चाहिँ यो प्रश्न उठ्न निमापत्तिको विषय हो होइन भनेर सचिवालयमा छलफल गरेपछि अनि प्रतिपक्षी दलका नेताले बोल्नुभयो, त्यो समीक्षाको विषय बन्ला।
1: राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले लगाउने ड्रेसको पनि चर्चा भयो, कस्तो खालको सिस्टम बसाल्न खोज्नु भएको प्रधानमन्त्रीज्यूले?
2: अब सामान्यतया हाम्रो राष्ट्रिय पोसाक दौरा सुरुमा आउने भन्ने चाहिँ त्यो स्वाभाविक होला, तर कतिपय हामीले चाहिँ फ्लेक्जिबिलिटी जस्तो हामीले के अरे आफ्नो सांस्कृतिक ड्रेसमा आउन मिल्ने भनेर पनि त्यसलाई व्यवहारमा अपनाइरहेका पनि छौँ नि त।
1: तर सांस्कृतिक ड्रेस होइन,
2: त्यो लाउने मान्छेको सोखको आफ्नो चाहिँ विषय पनि बन्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारले चाहिँ हरेक कुरालाई निरन्तरतामा क्रमभङ्ग गर्नुलाई नै बहादुरी ठान्छ होइन?
2: त्यस्तो होइन, तर कतिपय कुरामा प्रश्न उठिरहेछन्।
1: ऐन महरजी, तपाईँहरू संसदमा निरीह प्रतिपक्षी, सत्ता पक्षले पेलिरहेछ हिँडिरहेछ, तपाईँहरू बोल्नु सिवाय केही सक्नुहुन्न?
3: होइन, मेरो तपाईँलाई के प्रश्न छ भने के हो निरीहता भनेको र बहादुरीता भनेको? बहादुरीता भनेको त्यहाँ माइक तोडफोड गर्ने, झैझगडा गर्ने, त्यहाँको टेबल भाँच्ने अथवा त्यहाँ चाहिँ अवरोध मात्रै गर्ने, नाराबाजी गर्ने मात्रै बहादुरीता हो कि होइन? शालीन ढङ्गले पनि प्रश्नहरू राख्ने कुरा, त्यहाँ चाहिँ जनताका
1: उत्तरदायी बनाउनु तपाईँहरूको काम
3: होइन। तपाईँले भर्खरै मान्यज्यूलाई तपाईँले प्रश्न गर्नुभयो नि होइन, हामीले त गऱ्यौँ नि त त्यो आजै मात्र पनि दुईवटा विषय तपाईँलाई भन्छ आजको सन्दर्भमा होइन। हामीले कति चाहिँ जसरी सरकारले संसदलाई एक प्रकारको चाहिँ कठपुतली बनाएर कन्ट्रोल गरेर नियन्त्रणमा राखेर अगाडि बढाउन खोजिराखेको छ, एक प्रकारको चाहिँ संसद चाहिँ देखावा चिज मात्रै बनाउने होइन, खालि एउटा औपचारिकताका लागि कर्मकाण्डी बनाउने जुन प्रयास गरिरहेका छ, हामी त्यसको चाहिँ विरुद्धमा छौँ। त्यसकारण आज मात्रै पनि तपाईँको कार्यसूचीमा अरू दलका नेताहरूले बोल्ने कुरा थिएन होइन। हामी प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतकहरूले स्वामीज्यूलाई भेटेर यो विषय, हामी आज दोस्रो अधिवेशनको पहिलो बैठक छ, हामी सदनलाई अवरुद्ध गर्न चाहन्नौँ, तर सदनले स्वामीज्यूले हाम्रा कुरा सुनेर अगाडि बढ्न राम्रो हुन्छ भनेर हामीले भनिसकेपछि उहाँले कुरा सुन्नुभयो र हामीलाई समय दिनुभयो, एउटा कुरा।
1: त्यसपछि मुठभेड सुरु भयो।
3: अर्को कुरा, सबै विपक्षीहरूले सरकारको अहिलेसम्मका गरेका कामका गतिविधिका सबै कुराको विरोध गरेका छन्। दोस्रो कुरा, अघि मान्यज्यूले पनि भन्नुभयो, मिठो मान्यज्यूले, कि अब संसदको आफ्नो गरिमा हुन्छ, आफ्नो मर्यादा हुन्छ होइन। संसदले चाहिँ त्यो बहस गर्ने थलो मात्र होइन होइन, एउटा संस्कृति, एउटा गरिमा, एउटा मर्यादा स्थापित गर्ने र सार्वसत्ता सम्पन्न त्यो एउटा संस्था पनि हो है। आज मात्रै पनि अधिकांश अब राष्ट्रपतिज्यूले संयुक्त सदनलाई चाहिँ सम्बोधन गर्ने कार्यक्रम थियो, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो र के भनेको, के भन्ने सूचना गरेका थिएन, औपचारिक ड्रेसमा आउन सांसदहरू सबै मान्य सदस्य

0: ओलीजीहरूलाई सूचना गरिएको किन हामी त सबै औपचारिक देशमा गयौँ त म त्यहीँबाट यहाँ आउँदैछु त्यसपछि हाम्रो दलको बैठक सकेर तपाईँले बोलाउनुहोस् नि यहाँ होइन हामीसम्म सबै
1: त्यसो त विक्रम भनालजी पनि
0: हामी गयौँ उहाँले के गर्नु त्यो कुरा तर मुख्य कुरा मुख्य नेतृत्व होइन प्रधानमन्त्री मन्त्रीहरू खास गरिकन अनि दलका नेताहरू प्रमुख सचेतकहरू जो मुख्य नेतृत्व छन् पदाधिकारी छन् उहाँले त यो कुरा फलो गर्नुपर्छ पर्दैन अनि किन त्यो चाहिँ औपचारिक ड्रेसमा आउनु भनेर त्यसो है होइन अनि प्रधानमन्त्री कसरी आउनुहुन्छ त भने स्पोर्ट्स सु लाएर प्यान्ट लाएर टी सर्ट लाएर होइन कोट लाएर अनि टोपी पनि छैन जुल्फी पालेर है के गर्न खोज्छ त्यहाँ फुटबल खेल्न आयो कि मोल्डिङ गर्न आयो कि होइन संसदमा चाहिँ ससुराली आयो कि संसदमा आयो संसदको गरिमा हुँदैन एउटा कुरा अर्को कुरा सामान्य अलिकति ऋषिजी
1: उहाँले तपाईँको प्रश्नको जवाफ
0: एउटा कुरा अर्को कुरा
1: उहाँको दलको नेता हो नि
0: उहाँ त अर्को एउटा प्रश्न पनि छ नि अर्को एउटा प्रश्न के हो भने सामान्य राष्ट्रपतिले संसदमा संयुक्त सदनलाई सम्बोधन गरिराख्नु भएको थियो होइन नीति तथा कार्यक्रम प्रस्तुत गरिराख्नु भएको थियो र त्यो नीति तथा कार्यक्रम सरकारले टेबल गरे हो सरकारको नीति कार्यक्रम सामान्य राष्ट्रपतिजीले पढे हो राष्ट्रपतिको त पढ्ने मात्रै काम हो नि त्यो सबै नीति कार्यक्रम तयार पार्ने काम चाहिँ सरकारको त भन्दा सरकारको प्रधानमन्त्रीले त्यो नीति कार्यक्रम त अक्षरशः सुन्नुपर्छ पर्दैन त्यसप्रति ध्यान दिनुपर्छ पर्दैन ध्यान दिनुपर्छ नि त्यसप्रति पनि चासो छैन होइन राष्ट्रपतिज्यू बोलिरहेको बेला हरा छ है राष्ट्रपतिको संसदको भनेको अरू कोही पनि होइन म आई एम द स्टेट होइन आई एम द एभ्रिथिङ अनि जुन प्रकारको त्यो मनोवृत्ति देखियो मनसाय देखियो यो बडो गम्भीर बडो
1: खतरनाकजी संसदको गरिमा मर्यादा सबै भुल्नुभयो होइन तपाईँहरूले अनि तपाईँको दलको नेताले
2: त्यसमा मेरो धेरै टिका टिप्पणी म गर्न चाहन्न प्रतिपक्षका
1: साथीबाट भाग्न मिल्दैन क्या विक्रम खनालजी
2: भागेको होइन मैले भन्दै
1: जवाफ त दिनु पर्यो नि
2: प्रतिपक्षले उठाउनु एमालेकै मान्नु हुनुहुन्थ्यो
0: हामीले उठाएको
2: उठाउँदाखेरि सभामुखजीले यो निमावतीको के विषय हो भनेर चाहिँ प्रश्न पनि गर्नुभयो त्यो विषय निमापत्तिको विषय हो कि होइन भनेर सचिवालयमा सल्लाह पनि गर्नुभयो उहाँको ध्यान उहाँले प्रस्तुत गर्नुभयो उहाँको ध्यान आकर्षण भयो यसका बारेमा के गर्ने भन्दैन भन्ने सन्दर्भमा मलाई चाहिँ मेरो ध्यान आकर्षण भएको छ भन्नुभएको छ त्यसो भएर सभामुखले ध्यान आकर्षण भएको छ भनिसकेपछि त्यसलाई अब म राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा सांसदको हैसियतले सदनमा उठेको विषय र सभामुखले ध्यान आकर्षण भएको विषय बनिसकेको विषयमा मैले मिडियामा यत्र तत्र अनावश्यक टिकट टिप्पणी गर्न म चाहन्न अब त्यो चाहिँ अब उहाँ प्रतिपक्षको दलले उठाएको कुरा नि तपाईँले सुन्नुभएको छ ती समीक्षा हुँदै जालन् त्यसले एउटा मेरो
1: सुधार्ने हो कि आचरण सुधार्ने हो कि
2: मैले भनिसकेँ सभामुख स्वयंले यो ध्यान आकर्षण भएको छ यसका बारेमा चाहिँ सचिवालयसँग पछि छलफलको विषय बन्छ अथवा ध्यान आकर्षण भएको छ भनिसकेपछि
1: संसदमा
2: होइन यसैलाई यो इस्यु
1: अर्कालाई नस्वीकार्ने पोल खोलाखोल गर्ने
2: होइन यो खै उहाँले पनि त्यस्तो कुपोल खोलाखोल गर्ने विषय जस्तो त लागेन मलाई यो स्वाभाविक रूपमा प्रश्न उठ्यो सभामुखले ध्यान आकर्षण भएको छ भन्नुभएको छ ए यो विषय होइन त भन्नु भएन नि होइन प्रतिपक्षले चाहिँ के अरे निमापत्ति गरेको विषय चाहिँ होइन यो निमापत्तिको विषय नै होइन त भन्नु भएन नि होइन मान्यजी त्यस कारणले यस्ता कुरामा धेरै अतिरञ्जित गर्नुभन्दा यो संसदमा विषय उठ्यो निमापत्तिको विषय हो भनेर प्रतिपक्षलाई बोल्न दिनुभयो संसदको ध्यान आकर्षण भएको कुरा सभामुखको ध्यान आकर्षण भएको कुरा भन्नुभयो यसलाई करेक्सनको विषय हो समीक्षाको विषय हो संसदीय मर्यादालाई कसरी चाहिँ कायम राख्ने यसलाई कसरी प्रभावकारी बनाउने संसदीय पद्धतिमा चाहिँ प्रतिपक्षको भूमिकालाई पनि कसरी चाहिँ प्रभावकारी बनाउने सरकारका नीति तथा कार्यक्रमहरूलाई कसरी लन्च गर्ने यी सबै विषयहरू त्रुटि हुँदै गएर छन् भने त्यसलाई करेक्सन गर्दै जाने होइन चाहिँ स्वाभाविक रूपमा संसदीय अभ्यास र पद्धति अनुसार गर्दै भएकै छन् भने त्यसलाई कन्टिन्युटी दिने
1: नेतृत्वको सरकारमाथि चाहिँ गम्भीर प्रश्न त उठ्न थाल्यो तपाईँहरूलाई त अब घाँटीमा अड्केको माछी काँडो जस्तो हुने स्थिति

0: आयो। आज मात्रै सांसदहरूले लिपु लेखको प्रसङ्ग उठाए, संवैधानिक परिषदको विषय उठाए, अध्यादेशको विषय उठाए, प्रधान न्यायाधीश नियुक्तिको विषय उठाए,
1: होइन
0: शक्ति केन्द्रीकृत गर्ने विषय उठाए।
1: संसद बस्ने भनेकै
0: गाह्रो पर्ने भने अब
1: संसद बस्ने भनेकै प्रतिपक्षले कुरा उठान गर्ने, प्रतिपक्षको कुरा जायज हुँदा सरकारले उहाँको कुरा सम्बोधन गर्ने, होइन सरकारको कुरा जायज छ भने प्रतिपक्षलाई कन्भिन्स गर्ने।
0: सम्बोधन त्यसैका लागि हो त के बनाउनु भएको छ, सब लिपुलेखको सन्दर्भदेखि अध्यादेशको विषयदेखि
1: आज
0: संवैधानिक परिषदको सन्दर्भसम्म,
1: होइन
0: संसदलाई बन्द बनाएको देखि
1: लिपुलेखको सन्दर्भ लगायत तमाम सीमाका विषयहरूमा, लिपुलेखको विषयमा चाहिँ सबै प्रतिपक्षी दलहरूसँग पनि सल्लाह गरेर चाहिँ नोट पठाइएको छ, त्यो कुरा चाहिँ तपाईँलाई चाहिँ विदितै छ। आज नीति तथा कार्यक्रममा पनि लिपुलेख लगायतका सम्पूर्ण सीमा विवाद गरेर कूटनीतिक ढङ्ग माध्यमबाट सबैसँग सरसल छलफल गरेर चाहिँ त्यसको समाधान निकालिने छ भनेर नीति तथा कार्यक्रममा आएको छ। भनेपछि यो आजको प्रश्न मात्रै होइन, यो धेरै धेरै पछाडिदेखि उठिरहेको प्रश्न हो भने अब त्यसलाई सेटलमेन्ट कसरी गर्ने भन्ने ढङ्गको कुरा चाहिँ नीति तथा कार्यक्रममै आएको छ। चाहिँ अब कूटनीतिक ढङ्गबाट सबै पक्ष प्रतिपक्ष चाहिँ राजनीतिक दलहरूसँग सल्लाह गरेर चाहिँ डिप्लोमेटिक ढङ्गबाट चाहिँ त्यसको समाधान खोजिनेछ भनेर नीति तथा कार्यक्रममा आएको छ। अनि त्यसलाई कस्तो चाहिँ अब माछा काँडा अर्केको भयो त छ, अध्यादेशको कुरा समग्रमा कुरा गरौँ। अब तपाईँले चाहिँ के भन्छ प्रधान न्यायाधीशको नियुक्ति कुरा उठाउनु भयो, संविधानमा पहिलो वरियताका लागि दिने भनेर लेखेको छ भने भन्नुहोस्
0: मर्यादा क्रम किन राखेको
1: राखेको भन्ने
0: न्यायालय र प्रहरीमा
1: त्यो सत
0: मर्यादा क्रमले कति महत्व राख्थ्यो,
1: शत प्रतिशत मर्यादा क्रमलाई नै शत प्रतिशत चाहिँ मूल्य दिनुपर्छ भन्ने चाहिँ छैन। क्राइटेरिया मिट गर्नेहरूको मध्ये सिफारिस भएर त्यो मध्येको चाहिँ एकजना नियुक्ति गर्ने विषय हो। त्यस कारणले अब मानौ फर्स्टलाई नै दिने हाम्रो जुन परम्परा थियो त्यो परम्परा नतोड्ने भनेको भए अनि त्यो समितिको बैठक किन भन्नु पऱ्यो, अब त्यो त अटोमेटिक फर्स्ट मर्यादा भइरहन्छ अनि फेरि चाहिँ त्यो फर्स्ट मर्यादा गएपछि अर्को फर्स्ट मर्यादामा आउँछ ऊ भइरहन्छ, त्यसको लागि कुनै निर्णय चाहियो
0: बैठक
1: चाहियो।
0: विक्रम खनालले त सबै कुराहरू प्रष्ट पार्नुभयो, प्रतिपक्षसँग छलफल पनि भइरहेछ सबै विषयमा, नीति तथा कार्यक्रममा पनि समेटिएको छ, भनेपछि अब प्रतिपक्षको त मुख बन्द हुने भयो नि त।
2: तपाईँ प्रष्ट हुनुभयो त,
0: तपाईँलाई
2: प्रश्न पार्छु, अब प्रश्नसहित प्रश्न पार्छु। अब माननीय विक्रम खनालले उहाँले आफ्नो पार्टीको तर्फबाट आफ्नो कुरा राख्नुभयो होला, पहिलो कुरा त म माननीय विक्रम खनालका दुईवटा कुरा चाहिँ म प्रश्न पार्छु, उहाँले त्यो के आधारमा भन्नुभयो। पहिलो जुन लिपुलेखको विषय छ, लिपुलेखका विषयमा कुनै पनि छलफल भएको छैन, प्रतिपक्षलाई कहीँ पनि सहभागी गराएको छैन, छलफल भएको छैन, यस विषयमा सरकारले प्रतिपक्षसँग छलफल गरेका छैन है। दोस्रो कुरा त्यो
0: झुट बोल्ने
2: प्रेस नोट पठाएको कुरा,
0: यदि पठाउनु भएको
2: प्रेस नोट पठाएको कुरा पनि आधिकारिक होइन, होइन आधिकारिक ढङ्गले प्रेस नोट पठाएको कुरा पनि सत्य होइन, पठाएको छैन, खालि मिडिया चाहिँ ट्रायल गरेका छ
0: भन्नको लागि भन्न मात्रै
1: भन्नुभएको पठाएर अनि त्यसपछि उहाँबाट चाहिँ प्रतिक्रिया आयो भनेर पनि
0: मिडियामा
1: त्यसबाट त्यो पठाएको कुरा पनि सत्य हो
2: मान्यजी,
1: त्यसबाट अब कूटनीतिक पहल गरेर त्यसको समाधान निकाल्ने कुरा आजै नीति तथा कार्यक्रममा आएको छ।
2: समाधान निकाल्ने भन्दा पनि निकाल्ने कुरा हो, समाधान विवाद भए पो समाधान गर्ने कुरा हुन्छ। अर्को हेर्नुहोस् न, आज नीति तथा कार्यक्रममा कति गम्भीर कुरा छ भने सीमा विवादका विषयहरूलाई चाहिँ होइन कूटनीतिक माध्यमबाट समाधान गरिनेछ भनेको छ, र लिपिलेखको विषय कहीँ पनि उठाएको छैन। तपाईँलाई म स्पष्ट पार्न चाहन्छु, लिपिलेखको विषय विवादित विषय होइन है, लिपुलेख हाम्रो भूमि हो, हाम्रो भूमि
0: अतिक्रमण
2: फिर्ता ल्याउनुपर्छ भन्ने कुरा पहल गर्ने कुरा, त्यही ल्याउँदा त चाहिँ हाम्रो सरकार ढल्यो त, तपाईँलाई यो कुरा थाहा छ नि, यो कुरा तपाईँलाई म प्रश्न पार्छु। एक
0: त्यो
2: अलिकति अगाडितिर जान्छु,
0: नपुच्छे नक्सा जारी भएको कहिले हो?
2: पत्याए पनि नपत्याए
0: पनि तपाईहरु के गरेर बस्नुभयो? तपाई सरकारको नेतृत्व गर्दाखेरि
2: हेर्नुस् त तपाईको स्मरण शक्ति त होला, घटनाक्रमहरु त बिर्सिनु भएको छैन होला, जब
0: तत्कालीन
2: सम्झिनु भएको छ नि, त्यसैले म स्मरण गराउँछु सुन्नुस्।
0: तपाईहरु प्रश्न
2: तपाईले फेरि
0: आडा हुनुन्न,
2: त्यसैले पुनर्स्मरण गराउँछु सुन्नुस्। तत्कालीन प्रधानमन्त्री केपी ओली चाइनामा गएर चाइना जाँदा उहाँले चाइनिज राष्ट्रपतिसँग यसका सन्दर्भमा गरेका कुराकानीको बारेमा मैले यहाँ बताइरहनु पर्न जानकार हुनुहुन्छ। त्यसपछि अरू विश्वका नेताहरूसँग पनि यसका बारेमा केपी र नेपालको भूमिका बारेमा कुरा गरेको सन्दर्भमा चाहिँ मैले यहाँ बताइरहनु पर्ने तपाईँहरू जानकार हुनुहुन्छ। र त्यसको पाँच दिनपछि
0: काठमाडौँ बालेन्द्र शाहले भन्नुभएको थियो नि
2: भदौ 18 गते हो नि
0: प्रश्न उठाउनु त
2: हो, अनि उहाँले
0: भन्नुभयो
2: धन्यवाद भन्नेछु भन्नुभयो कुरा राख्नुभयो नि त, खोइ त कुरा राखेको, खोइ त हाम्रो
0: भूमिका,
2: खोइ त सरकारले पाँच दिनपछि के भयो नेपालमा, त्यसको इफेक्ट भयो भन्ने मान्नुहुन्छ नि त्यो जित, त्यसको चाहिँ नि कहीँ न केही असर भदौ 23 घटना हो भन्ने स्वीकार्नुहुन्छ नि
0: तपाईँ, स्वीकार्नुहुन्छ
3: एउटा कुरा सुन्नुहोस्। धेरै उग्र राष्ट्रवादको कुरा गरेर हामीले चाहिँ द्विपक्षीय बहुपक्षीय संवादलाई तितो ढङ्गबाट जान थाल्यौँ भने त्यसले झन् अर्को बाई प्रोडक्ट घटना दिन सक्छ। त्यस कारणले हाम्रा दुईवटा छिमेकी ठुला राष्ट्रहरू छन्, स्वाभाविक रूपमा हामीले अरू सबै सम्बन्ध त नराख्न सकिएला, छिमेक त हटाउन सकिएला नि त, त्यस कारणले जे प्रब्लम भएको छ सीमा सम्बन्धी लगायत अरू तमाम ट्रेड सम्बन्धी होला अरू धेरै विषयमा, त्यसमा चाहिँ द्विपक्षीय बहुपक्षीय कुटनीतिक ढङ्गबाट निकास निकाल्नु नै पर्छ। अब हामी शब्द शब्दमा यो हाम्रो फिर्ता गर्ने अथवा यसलाई चाहिँ द्विपक्षीय ढङ्गबाट चाहिँ एउटा खालको नेगोसिएसन गर्ने भन्ने विषय के हो भन्ने कुरा सत्ताले मात्रै होइन, यो राष्ट्रिय सवालको विषय भएको हुनाले प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ र सरकारले पनि प्रतिपक्षसँग कन्फिडेन्समा लिएर कसरी अगाडि बढ्दाखेरि चाहिँ नेपालको हित हुनसक्छ र द्विपक्षीय अरू वा बहुपक्षीय वार्तालाई चाहिँ एउटा टुङ्गमा पुर्याउन सकिन्छ भन्ने हिसाबले जानुपर्छ भन्ने हाम्रो धारणा हो, होइन? अब यहाँ त हाम्रो चाहिँ के भयो भने शब्दमा खेल्ने, धेरै क्रान्तिकारी कुरा गर्ने, त्यो धेरै क्रान्तिकारी कुरा गरेपछि राष्ट्रवादी भइयो तर त्यसको आउटपुट केही नआउने, त्यस कारणले हामीले
0: राष्ट्रवादी बोल्नको लागि उग्र राष्ट्रवादी
3: कुरा पुनः एउटा हुन्छ, यी कुरालाई हामीले सत्ता पक्ष प्रतिपक्ष, किन भन्दा यो देश त सत्ता पक्षको प्रतिपक्षको होइन नि, हिजो एउटाको सत्ता थियो आज अर्को छ भोलि अर्कैको हुनसक्छ, बहुदलीय व्यवस्थामा दलीय पद्धतिमा पाँच वर्ष चाहिँ आवधिक चुनावमा जो पनि हुनसक्छ, तर नेपाल त हाम्रो राष्ट्र हो नि त, त्यस कारणले हामीले यो विषयलाई शब्दमा मात्रै खेल्ने र चाहिँ त्यो विषय बनाउनु भन्दा एउटा द्विपक्षीय बहुपक्षीय वार्ता संवाद र कूटनीतिक ढङ्गबाट सरकारले म फेरि स्ट्रेस दिएर भन्छु प्रतिपक्षहरूलाई समेत कन्फिडेन्समा लिएर एउटा राष्ट्रिय सवाल साझा विषय भएको कारणले यसलाई चाहिँ कूटनीतिक ढङ्गबाटै टुङ्ग्याउनुपर्छ, त्यो कुरा चाहिँ अहिले नीति तथा कार्यक्रममा परेको छ।
0: अनि उहाँहरूले अपनाउनु भएको विधि पद्धति प्रक्रिया अनि बटम लाइन त ठिक रहेछ नि, होइन?
2: एकदम कुरा के हो भने यसमा मेरो यसमा धेरै विषय छैन, धेरै कुरा छैन, होइन? यति मात्रै कुरा के हो भने लिपू लेख हाम्रो भूमि हो कि होइन, होइन? राज्यसभाले अथवा आजको सरकारले यो कुरा भन्नुपर्छ है। मतलब दोस्रो कुरा मेरो भन्नु भनाइ भन्नुहुन्छ भने लिपू लेख विवादित भूमि होइन, नेपालको भूमि हो र भारतद्वारा अतिक्रमित भएको छ, त्यो फिर्ता ल्याउनका लागि पहल गर्नुपर्छ, यो कुरा सरकारले प्रष्ट भएर अगाडि बढ्नुपर्छ। किनभने हिजो राष्ट्र एक ठाउँमा उभिएर हिजोको सरकारले केपी ओली नेतृत्वको सरकारले राष्ट्रलाई एकजना पनि बाहिर नभएर एकजना सरिता गिरीले त्यसमा फरक मात्र राख्नु भएको थियो, त्यो बाहेकका सबै मान्छे एकताबद्ध भएर त्यसलाई नेपालको नक्सामा समेट्या हो, त्यसकारण त्यो हाम्रो भूमि हो र त्यसलाई फिर्ता ल्याउने कुरामा लाग्नुपर्छ भन्ने कुरा हो एउटा। अर्को कुरा, जब हाम्रो भूमि हो भने आज नेपाललाई बाइपास गरेर जसरी इन्डिया र चाइनाले त्यहाँ त्यो बाइपास त्यो पास होइन लिपुलेक पास प्रयोग गरेर जुन प्रकारको व्यापारिक ट्रिटी गरिरहेछन्, सन्धि सम्झौताहरू गरिरहेछन्, होइन? त्यो नाका खोलेर त्यो पास खोलेर जे काम भइराखेको छ त्यो त हाम्रो सार्वसत्तामाथिको ठाडो हस्तक्षेप नि त। यसका बारेमा यति पनि बोल्न नसक्ने सरकार हुन्छ कम्तीमा, त्यसका लागि छलफल अगाडि बढाउनु पर्छ कि पर्दैन? त्यसका लागि पहिला राष्ट्रमा पनि त छलफल त चलाउनु
0: पर्छ। भनिसक्नुभयो त प्रेस नोट जारी गर्यो, कूटनीतिक
2: प्रेस नोट पठायो, तपाईँहरूलाई थाहा होला नि त प्रेसलाई गरिरहेको छ त, खै त त्यो ल्याउनु पर्यो,
0: आएन
2: कुरा बाहिर ल्याउनु पर्यो नि त, खै त त्यो मिडियामा आएको कुरा, मिडियाले बनाइदिएको कुरा चाहिँ त्यो प्रेस सरकारले पठाएको हुन्छ, त्यस्तो छैन यतातिर। यसमा हामी बडो गम्भीरतापूर्वक अगाडि बढ्नुपर्छ होइन। एकदम सही उहाँले एउटा कुरा चाहिँ सही भन्नुभयो, हामी एउटा कुरामा पनि सिरियसै छौँ होइन। लिपुलेखको कुरा उठाउने कुरा उग्र क्रान्तिकारीता होइन, लिपुलेख हाम्रो भूमि हो, हाम्रो भूमि भन्ने कुरा होइन, त्यो चाहिँ उग्र क्रान्तिकारीता उग्र राष्ट्रवाद होइन, यसलाई

0: कसो बुझ्यो भने यो चाहिँ बडो हो, बडो चाहिँ गम्भीर चाहिँ यसले दुर्घटनातिर लैजान्छ।
1: त्यो मात्रै विषयको कुरा होइन, समग्र चाहिँ राष्ट्रिय
2: अर्को कुरा प्रश्न उठ्छ।
0: म अर्को कुरा तपाईँलाई, म
2: राष्ट्रियता झल्काउनको लागि जे पनि गरिदिने, जे पनि बोलिदिने।
0: के जे पनि बोलेको छ, कसरी जे पनि झल्काएको छ?
2: क्रान्तिकारी त झल्काउने,
0: राष्ट्रका पक्षमा
2: बोल्ने भन्ने,
0: राष्ट्रका पक्षमा
2: बोल्ने भयो त
0: हाम्रो त नि, हाम्रो स्कुलिङ नै, हाम्रो नसा नसामा रगत रगतमा राष्ट्रवाद छ, देशभक्त छ। यो राष्ट्रको चाहिँ सार्वभौम सत्ता, यो राष्ट्रको अस्मिता होइन, यो राष्ट्रको चाहिँ चाहिँ माटो होइन, हाम्रो लागि असाध्यै प्यारो छ। त्यसका लागि त हामी त लड्छौँ नि त, लाग्छौँ नि त, बोल्छौँ नि त, कहीँ कसैले होइन एक भित्त हाम्रो भूमि मिच्दाखेरि हामीलाई सही हुँदैन नि,
2: तर बोलेर मात्र चिउरा
1: होइन। एक इन्च पनि हाम्रो सार्वभौम अखण्डतामा हाम्रो भूमिका बारेमा हामीलाई सहयोग हुँदैन, यसको मतलब के होइन भने नि, यो यो वार्ता र संवाद र पक्ष प्रतिपक्ष नभनिकन एउटा खालको चाहिँ कूटनीतिक माध्यमबाट यसको समाधान खोज्नुपर्छ भन्ने विषय पो मैले स्ट्रेस दिएको हो त।
2: अनि उहाँले भन्नुभएको छ क्लियर कटसँगले, यो अध्यादेशमा
0: ठिक छ,
2: त्यसपछि प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा चाहिँ
0: उहाँको
2: तपाईँहरूको टाउको दुखाइ किन, रोइलो किन?
0: उहाँको कुरा पक्नु, यो लिपि लेखको विषयमा उहाँको कुरा ठिक छ नि त, यसका विषयमा छिटो सरकारले आयोजना गरोस् न त, एउटा राष्ट्रिय चाहिँ बस आयोजना गरोस्, भूमि फिर्ता ल्याउने कुराको पहल गरोस्, हामी साथ दिन्छौँ नि, किन नगरे अहिले भन्ने कुरा मात्र हाम्रो प्रश्न, साथ नदिने कुरा छैन। म माननीय विक्रम खनाल मार्फत भन्न चाहन्छु सरकारलाई, सरकारले छिटो राष्ट्रिय बहसको आयोजना गरोस्, साथ दिनुहोस्। हामी म चाहिँ यो भूमि फिर्ता ल्याउँछु, हामीलाई साथ दिनुहोस् भन्छु। सबभन्दा अगाडि जान्छ नेकपा एमाले, ऐनमा अगाडि उभिन्छ, त्यसका लागि कहाँ साथ दिनुपर्छ, कहाँ ल्याप्चे दिनुपर्छ, कहाँ के भूमिका खेल्नुपर्छ होइन, कहाँ चाहिँ हिजो चाहिँ मान्य रवि लाइमसेनले गर्दन कुरा कहाँ गर्दन थाप्नुपर्छ हामी थाप्छौँ नि त्यसका लागि होइन।
2: साथी
0: तर यो काम चाहिँ, यो काम चाहिँ यो सरकारले अगाडि बढाउनु पर्यो। यो अर्को कुरा, यो चाहिँ दुईटै कुरा छन्, अध्यादेशको विषय र चाहिँ संवैधानिक परिषदबाट जुन न्यायाधीश सिफारिसको विषय छ, यसका विषयमा हामीले गम्भीरतापूर्वक यसलाई लिनुपर्छ भन्ने लाग्छ मलाई होइन। पहिलो कुरा, अध्यादेश आफैमा एकदम गलत उद्देश्यका साथ, गलत नियतका साथ होइन, गलत तरिकाले आएका छन्।
2: तर जोडिहाल्छु है,
0: सुन्नुहोस् न, पक्नु
2: कम्तीमा पनि
0: हाम्रो संविधान
2: अध्यादेशको विरोध गर्न चाहिँ काङ्ग्रेस, एमाले अनि तत्कालीन नेकपा माओवादी, अहिलेको नेकपाले सुहाउँदैन क्या,
0: एउटा एउटा परिस्थिति
2: पटक पटक अभ्यास गरेर थाकेको दलहरू
0: विगतमा अभ्यास भए, तर कहिले पनि कङ्ग्रेस होस् या एमाले होस् माओवादी होस् को कोले होस्, बोलाएको संसद स्थगित गरेर होइन, संसदमा झन्डै दुई तिहाईको शक्ति हुँदाहुँदै अध्यादेश ल्याएको छैन है। यसका दुईवटा कुरा छन् नि, एउटा उद्देश्य गलत छ, अर्को संसदको हुर्मत लिने काम हो नि यो। जस्तै अध्यादेश मलाई आज यस्तो एकदम ट्याली गरेर अध्यादेश संसद बोलाएको संसद स्थगित गरेर अध्यादेश ल्याउनु भयो होइन, अनि आज प्रधानमन्त्रीको संसदको सबै हाउभाउ गतिविधि व्यवहार हेरेँ कि मैले, भन्दा संसदलाई त उहाँले होइन यति उपेक्षा गर्नुभएको छ, यति अन्डरएस्टिमेट गर्नुभएको छ, यो केही होइन, राष्ट्रपति केही होइन, सांसद केही होइन, सभामुख केही होइन, संसद केही पनि होइन, एभ्रिथिङ भने म हुँ, आइ एम द स्टेट भन्ने जुन छ, दुईटा कुरा तपाईँलाई भन्छु कि, ऋषि मेरो कुरा सुनिदिनुहोस् न, दुईटा कुरा
2: सीधा
0: संवैधानिक परिषदका सन्दर्भमा दुईटा कुरा ख्याल गर्नुपर्छ। पहिलो कुरा, संवैधानिक परिषदका सन्दर्भमा दुनियाँको लोकतन्त्रमा चाहिँ निर्णय गर्नका लागि बहुमत चाहिन्छ होइन, अनि छजनामा बहुमत भनेको तिनजना हुन्छ। अर्को कुरा, चरणात्मक पद्धति बुझेको मान्छेले अथवा लोकतान्त्रिक विधि पद्धति बुझेको मान्छेले अध्यक्षको जहिले पनि निर्णायक मत हुन्छ, बराबर भयो भने अध्यक्षले मत दिने हो होइन, अध्यक्ष सहितको मत हुँदैन। जब भोटिङ भयो कमिटीमा अथवा परिषदमा कुनै चाहिँ होइन त्यो खालका चाहिँ ठाउँमा भोटिङ भयो भने अध्यक्षले निर्णायक बराबर भयो भने निर्णायक मत दिने हो, अध्यक्ष सहितको हुँदैन है, एउटा एउटा त्रुटि। अर्को कुरा, उहाँले वरिष्ठको कुराकानी गर्नुभयो अघि चाहिँ केही ठाउँमा, अहिले के भाष्य स्थापित गर्न खोज्दै, छजना सिफारिस भएको थियो भन्ने भाष्य स्थापित गर्न खोज्दै,
2: न्याय
0: परिषदले सिफारिस गरेको होइन,
2: छजना सिफारिस
0: होइन,
2: छजना व्यक्तिहरू नै
0: सिफारिस,
2: छजना
1: न्यायाधीशहरू
0: नै, न्यायाधीश नियुक्तिको, प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया के हो, संवैधानिक परिषदले सिफारिस गर्ने हो, संसदीय सुनवाईबाट ओके भइसकेपछि राष्ट्रपतिले नियुक्ति गर्ने हो, ध्यान दिनुहोस् है, प्रधान
2: न्यायाधीश।
0: तपाईँको प्रश्न म तपाईँले नबोल्दै दिन्छु भने, जवाब दिन्छु भने, एकछिन मलाई भन्नु त दिनु न, जब
2: जनतालाई स्पष्ट पार्नु पर्छ।

0: संवैधानिक परिषदले सिफारिस गर्ने हो न्याय
1: परिषदले कुराहरू भएन
0: क्या न्याय परिषदले त न्याय परिषदले त विवरण उपलब्ध गराउने हो क्या न्यायाधीशहरूको सबै पेन्सन पट्टा नियुक्ति कहिले भर्ना भयो कहिले उनीहरू होइन कति भयो जागिर गरेको कति तलब खान्छन् त्यो सबै विवरण कोसँग हुन्छ न्याय परिषद हुन्छ त्यसका आधारमा जुन मापदण्ड पुगेका हुन्छ नि मापदण्ड पुगेका श्रीमान चाहिँ छजना हुनुहुन्छ भनेर विवरण उपलब्ध गराएको उसले सिफारिस गराएको होइन जानकारी दिएको र त्यो सिफारिस गर्ने काम यो जस्तो संवैधानिक परिषदले जुन गर्यो त्यो निर्णय गरे त्यो सिफारिस गरे हो
1: तपाईँ उहाँको प्रसङ्गमा सिफारिस गर्न सक्नुहुन्छ
2: दुईटा कुरा न्याय परिषदको सिफारिसका सन्दर्भमा उहाँलेकै भनाइ अनुसार न्याय परिषदले के अरे क्राइटेरिया पुगेको मान्छे संवैधानिक परिषदमा पठाएको त्यो क्राइटेरिया पुगेको कतिजना छजना हो छजना मध्ये वरियताको फर्स्ट रोललाई अथवा सेकेन्डलाई गर्नु भनेर संविधानले निर्दिष्ट गरेका छैन त्यो संवैधानिक परिषदले त्यो मध्ये चाहिँ सिफारिस गर्नु त्यो संसदीय सुनवाईमा जान्छ त्यसपछि संसदीय सुनवाई भएपछि चाहिँ कम्प्लिट हुन्छ त्यस कारणले अब वरिया मैले अहिले पनि भने यसलाई दोहोऱ्याइरहनु पर्दैन यो संवैधानिक व्यवस्था जे हो त्यही अनुसार सिफारिस भएको छ नम्बर दुई उहाँको कुरा अब यसमा नम्बर दुई हामी धेरै अस्थिरताको कुरा गऱ्यौँ जहिले पनि यहाँ भागभन्दा अस्ति हिजै मात्रै चाहिँ एकजनाले भन्नुभएको थियो कि संसदीय चाहिँ हाम्रो चाहिँ प्रचलन सहमतिबाट सबै कुरालाई कन्फिडेन्समा लिएर भन्ने पनि कुरा आएको थियो हिजो सबै भागभन्दा गर्ने गरेको हाम्रो चाहिँ संस्कार अब के एमालेलाई यति सिट राष्ट्रपा ठुलो पार्टी यति सिट माओवादीलाई यति सिट अब पनि त्यो भन्दै जाउँ त त्यो कुरामा राष्ट्रपाले त्यो होइन अब भागभन्दा भन्दा पनि सबै माथि उठेर सबै त्यो क्राइटेरिया पुगेका मध्ये अझै बेटर त्यो एउटा समिति बनाएको छ त्यसले सूचना निकालेको छ त्यसको क्राइटेरिया मापदण्ड
1: पनि मान्छेहरू छन् भागभन्दा खोज्न जाला नि त
2: होइन
1: राष्ट्रसभा प्रवेश गर्नुभयो
2: सुन्नु न ऋषिजी मेरो कुरा त सुन्नुहोस् त्यसो भएर राष्ट्रपाले चाहिँ अब तमाम राजनीतिक नियुक्तिहरू अब सबै चाहिँ खारेज भएका छन् अब नयाँ ढङ्गबाट गएको छ तपाईँले सूचना हेर्नुभयो होला सम्बन्धित समितिले चाहिँ यो क्राइटेरिया भएकाले निवेदन दिनुहोस् भनेर आएको सूचना पनि हेर्नुभयो होला होइन सबै ठाउँमा आउने अब
1: राष्ट्रपा बढी राजनीतिक नियुक्तिहरू खारेज
2: हो अब ती मध्ये हे यो कहाँबाट आयो एमाले काङ्ग्रेस भनेर चाहिँ निध्याएर हेऱ्यो भने तपाईँले त्यतिखेर मलाई प्रश्न गर्नुहोला होइन एउटा क्राइटेरिया बनाएर त्यो क्राइटेरिया अनुसार सूचना निकालेर
1: वासिङ मेसिन हो त्यहाँ आइसकेपछि जस्तो मैलो व्यक्ति भए पनि राजनीतिक नियुक्ति नै भए पनि ठिक हुन्छ
2: ती राजनीतिक नियुक्तिमा सूचना
1: बनाउनु खोज्दैछ क्या
2: क्राइटेरिया भएकाले निवेदन हाल्नुहोस् भनेको राष्ट्रपा आउनुहोस् भनेको हो र तपाईँले जो कोही पनि यो क्राइटेरिया भित्रका मान्छेहरू आउनुहोस् तपाईँलाई त्यहाँ राजनीतिक चाहिँ तपाईँको चाहिँ हिजो कहाँ थिनुहुन्थ्यो आज कहाँ आउनुहुन्छ त्यसमा प्रभावको कुरा होइन भावदण्डको कुरा होइन त्यो क्राइटेरिया पुगेको मध्ये एउटा मेकानिजमले चाहिँ फार बेटर मान्छेलाई निष्पक्ष रूपमा ल्याउँछ भनेपछि अनि राष्ट्रपा आइदिए हुन्थ्यो भनेर कहाँबाट कुरा प्रश्न गर्नुभयो यो कुरा दोस्रो तेस्रो चाहिँ मैले अध्यादेशको कुरा गर्नु भएको छ म समग्र अध्यादेशको कुरा गरौँ हिजोका म फलानु ढिस्कानु भन्दिनँ राजनीतिक दलका साथीहरू सबैले होइन कन्टेन्ट हेरौँ धेरै जिम्मेवार साथीले म नाम भन्दिनँ तपाईँहरूले हेर्नुभयो होला तपाईँ बुझिहाल्नुहुन्छ हिजोका अहिलेका चाहिँ चाहे एमालेका काङ्ग्रेसका जोकै साथीहरूकोले मैले हेरिरहेको छु हिजो पनि तत्काल सम्बोधन गर्नुपर्ने विषय छ तर हामीले सदनमा ल्याउँदाखेरि त्यसको प्रक्रिया पुर्याउँदा 4-5 महिना लाग्ने भयो तत्काल सम्बोधन गर्ने विषय 4-5 महिना लाग्दाखेरि चाहिँ विलम्ब हुन्छ त्यस कारणले हामीले अध्यादेश ल्यायो कि ल्याएन भन्ने विषयभन्दा कन्टेन्ट हेरेर साथ र सहयोग गर्छौँ भन्ने पार्टीका साथीहरूले आज हामीले कन्टेन्ट हेरेर साथ र सहयोग दिनुपर्छ तत्काल सम्बोधन गर्नु पर्थ्यो
1: आलोचनाका नाममा आलोचना गर्ने त्यसपछि आफ्ना मान्छेहरू साइड लागिसकेपछि आपत्ति जनाउने
3: तपाईँले सोधेको प्रश्नको जवाब दिनुहुँदा
1: अगाडि
3: तपाईँले सोधेको प्रश्नको जवाब दिनुहुँदा अगाडि तपाईँलाई मेरो दुईटा प्रश्न पहिलो कुरा तपाईँले यहाँ अब उहाँ सत्ता पक्षको हुनुहुन्छ म प्रतिपक्षको छु नि त समय छुट्याउनु भएको छ उहाँलाई यति मिनट मलाई यति मिनट

0: संसदमा आस्तो
1: तपाईहरु बोल्नुस् न
0: एउटा त्यो फिल भयो मलाई मलाई पनि बोल्न दिनुस् भने के अर्को कुरा मेरा कुरा पनि ध्यानपूर्वक सुनिदिनुस्
1: तपाईं काउन्टर गर्न सक्नुहुन्छ उहाँको विषयलाई
0: काउन्टर गर्न जरुरी छैन त्यसरी आफ्नो आफ्नो कुरा राख्ने हो आफूलाई लागेको कुरा भन्ने हो हैन कुनै माथापछि गर्नुपर्ने एकदम चाहिँ अनफेयर गरेर झगडा गर्नुपर्ने उहाँका कुरा चाहिँ त्यो गर्न जरुरी छैन
1: सरकार मलाई चित्त बुझ्दैन राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा जसरी प्रस्तुत भइरहेछ चित्त बुझ्दैन भने त यहाँ त प्रष्ट रूपमा आँखामा आँखा जुदाएर
0: एक्ज्याक्टली तर भन्न दिनु
1: नि त तपाईहरुले
0: मिल्छ
1: बोल्ने ठाउँ छ नि त
0: आँखा जुदाएर
1: त्यसैको लागि हो
0: तपाई
1: मर्जी
0: तपाईसँग पनि आँखा जुदाएर बोल्छु उहाँकासँग पनि आँखा तर बोल्नु त दिनु पर्यो नि तपाईँले यसो दुई शब्द भने चाहिँ प्याच अर्को कुरा बुझिहाल्नुहुन्छ अनि त्यो विशेष छिटको त्यसलाई त्यसलाई छिमोलै दिनु
1: तपाईँ
0: भन्नुहोस् अर्को कुरा यसो एकछिन एक मिनट पनि भएको छ नि तपाईँ रोकेर उता दिइहाल्नुहुन्छ उहाँलाई फेरि मजाले पाँच मिनट सात मिनट मजाले बोल्न दिनुहुन्छ त्यसो नगर्नुहोस् यहाँ पनि तपाईँ विभेद नगरौ न यार दुइटै कुरा हुन्छ संवैधानिक परिषदको दोस्रो कुरा तपाईँलाई भन्दैछ नि मैले होइन एउटा निर्णय प्रक्रियाको विषय कुरा अर्को कुरा संवैधानिक परिषदका न्यायाधीश नियुक्तिका आफ्नो मूल्य मान्यता हुन्छ वर्ल्ड वाइड क्या इन्टरनेसनल एकपल्ट अहिलेसम्म इन्टरनेसनल तपाईँले खोज्नुभयो भने 1973 इन्डियामा इन्दिरा गान्धीले त्यो एउटा काम गर्नुभएको छ होइन कि एकैचोटि चौथो नम्बरमा भएको न्यायाधीशलाई जज बनाउनु भयो र त्यो खालको त्यो ठुलो समस्या भयो पछि फेरि त्यो कन्टिन्यू वरिताक्रमै भयो होइन अहिलेसम्म त्यो पहिलो वरिताको नै हुने गर्छ वर्ल्ड वाइड र नेपालमा पनि अहिलेसम्म तपाईँलाई जानकारी दिउँ ज्ञानेन्द्र शाहीको कालमा पनि त्यो चाहिँ डिक्टेटरसिपको बेलामा पनि त्यो निरमुस्ताको बेलामा पनि चाहिँ अदालतको मर्यादा मिचिएन प्रधान न्यायाधीश नियुक्त गर्ने कुराका सन्दर्भमा पञ्चायतमा पनि मिचिएन है त्यसकारणले बेला जस्तै केपिओलीकै सरकार त्यो मर्यादा मिचेको भए केपिओलीकै नेतृत्वको सरकारलाई अदालतले होइन त्यो सरकारलाई ढाल्ने चाहिँ आँट गर्थ्यो होला होइन अहिलेको सरकारले त्यो अब यो अदालतले त्यो आँट राख्छ भने तपाईँ अनुमान गर्न सक्नुहुन्छ नाङ्गो हस्ताक्षेप गर्ने उद्देश्यले भन्दै हुनुहुन्छ दलीयकरणको अन्त्य गर्ने होइन दलीयकरणको अन्त्य गर्ने भन्ने अनि दलीयकरणको अन्त्य गर्ने भनेको काङ्ग्रेस एमाले माओवादीको अन्त्य गरेर के घन्टीको मान्छे राख्ने घन्टीकरण चाहिँ राख्ने अनि घन्टीकरण गर्ने कि बालनकरण गर्न खोज्यो बालनतन्त्र स्थापित गर्ने र घन्टीकरण
1: तन्त्र समाप्त गर्ने
0: घन्टीकरण लागू गर्ने होइन त अब जहाँ हुन्छ सबै घन्टीका मान्छे ल्याएर भरेपछि त्यो चाहिँ ती दलका होइनन् ती घन्टीका भए होइन त्यो गरेपछि अनि लोकतन्त्र बाँच्छ डेमोक्रेटिक इन्स्टिट्युसनहरू रहन्छन् डेमोक्रेसीको सबभन्दा महत्त्वपूर्ण एउटा चाहिँ मान्यता सेपरेसन अफ पावर होइन त जुडिसियरी एक्जिक्युटिभ यता चाहिँ नि लेजिस्लेचर आफ्ना ब्यालेन्स एन्ड कन्ट्रोलका आफ्नै नम्स छन् आफ्नै भ्यालु छन् होइन त्यसअनुसार चल्नुपर्छ पर्दैन अब त के भयो भने जो प्रधानमन्त्री भयो त्यसले नै प्रधान न्यायाधीश नियुक्त गर्नुभयो अनि जसले नियुक्त गरेको प्रधान न्यायाधीशले त सरकारले जे जे भन्छ त्यो मान्नु पर्यो त्यति मान्नु पर्यो नि त त्यस कारणले यो ब्यालेन्स अफ कन्ट्रोल चाहिँ भएन होइन यो चेक एन्ड ब्यालेन्स चाहिँ भएन सेपरेसन अफ पावरको चाहिँ होइन मान्यतालाई यसले खण्डित गर्यो र लोकतन्त्रलाई यसले कमजोर बनायो अर्को कुरा जे भनिहाल्छ म एकछिन जे भनिहाल्छ होइन एक दुई तिन चाहिँ दलसँग जोडिए एउटा अनि चौथो चाहिँ दलसँग जोडिएन भने चौथो व्यक्ति जो अहिले बनाइहाल्छ उहाँ पनि कुनै बेला होइन जे जसरी जुन प्रक्रियाबाट एक दुई तिन आएका उहाँ पनि त्यही प्रक्रियाबाट आउनुभएको अर्को कुरा जे भनिएछ ल ए नम्बर एक हेर्नुहोस् है नम्बर एकमा भएको मान्छेमा केही कमी कमजोरी भयो भने त नम्बर दुई छ नि त तिन छ नि त एकैचोटि चारमा पुग्ने के हो यो त भन्दा केही न केही गिभ एन्ड टेक भएको छ केही न केही गिभ एन्ड टेक भएको छ र यसले अन्तत हाम्रो व्यवस्थालाई
1: क्षमतावान व्यक्ति योग्यतम व्यक्ति
0: तर यो के त्यसको मापदण्ड के हो भने लाइक मान्छे चाहिँ एकदम काबिल मलाई मन परेको मान्छे नि हो लाइक माइन्डेड मलाई मन पर्यो त्यस कारण यो काबिल मलाई मन पर्यो त्यस कारण मसँग केही यसले होइन कमिटमेन्ट गर्यो त्यस कारण यो काबिल भयो त्यस कारण यो हेर्नुहोस् है जुडिसियरीको हिस्ट्रीमा एउटा कलमको धब्बा हो कालो धब्बा हो यो घटना त त्यस कारणले देख्नुभयो नि त्यहाँ सिङ्गो चाहिँ न्यायालयले सिङ्गो अर्को कुरा संवैधानिक प्रक्रिया नै हो अध्यादेश ल्याउने कुरा होइन, संविधानभन्दा बाहिरको कुरा होइन, तर यसका मर्म र भावना हुन्छन् र परिस्थिति समय र परिस्थिति हुन्छ है। र ठिक छ नि त, हिजो तपाईँलाई भन्नु नि काङ्ग्रेस एमाले गलत गरे होइन, दण्डित भयो नि त, चुनावमा हारे नि त, अहिले त राष्ट्रपतिले म्यान्डेट पास होइन, लोकतन्त्र कानुनी राज्य विधिको शासनलाई स्थापित गर्ने गरी होइन लोकतन्त्र यतिखेर बालेन शाहको सरकार नेपाल सरकार हो नि त, राष्ट्रपतिको मात्रै सरकार हो,
1: कार्यक्रमले राम राज्य त बनाउँछ नि,
0: तपाईँलाई भयो होला नि त त्यो, मैले अघि पनि भने अब धादिङको पर्व राम राज्य गर्नेवाला छैन, कुनै पनि केही पनि नयाँ छैन, बरु के छ भने एकदम हचुवा होइन, एकदम महत्त्वाकाङ्क्षी, एकदम कर्मकाण्डी र एकदम चाहिँ त्यो कार्यान्वयनमा चुनौती र कुनै पनि त्यसको स्रोतको सम्भावना नभएको र एक प्रकारको चाहिँ त्यो चाहिँ के भन्यो भने त्यो मिठो मात्रै छ होइन, तर त्यो व्यवहारिक छैन, त्यो कार्यान्वयन गर्न सकिने खालको छैन है, एकदम बैठक छ। मैले
2: जस्तो ल्याउँदा पनि त्यसो भन्ने सत्तापक्षले भन्ने हाम्रो चाहिँ यो प्रचलन बनिसक्यो, त्यो होइन उहाँले भनेको पावर अफ सेपरेसनको कुरा चाहिँ गरिरहँदा यो दललाई यतिजना, यो दललाई यतिजना, यो दललाई यतिजना भन्दाखेरि चाहिँ त्यो चाहिँ विखण्डित हुन्छ कि होइन, फेयरली आउनुहोस् क्राइटेरिया पुगेका मध्येबाट हामी चाहिँ सेलेक्सन गर्छौँ संवैधानिक प्रक्रिया अनुसार भन्ने कुराले चाहिँ त्यो पावर अफ सेपरेसनलाई चाहिँ दर बलियो बनाउला मेरो एउटा चाहिँ त्यो कुरा होइन। अर्को अध्यादेशको कुरा उहाँले चाहिँ भनिरहँदा मैले बारम्बार भनिसकेँ, कन्टेन्ट हेर्नु होला, सबैको छवटा अध्यादेशहरू छन्, कतिपय चाहिँ एकदम एकदम त्यो चाहिँ के भने तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू आवश्यकतालाई महसुस गरेर नै संविधान अनुसार ल्याइएको चाहिँ अध्यादेश हो, त्यस कारणले त्यो कन्टेन्टमा रहेर डिस्कसन गर।
1: अनि विगतमा गरिबको चमेली बोलिदिने कोही छैन भन्नुहुन्थ्यो, नेपाल हाँसेको हेर्न चाहन्छौँ भन्नुहुन्थ्यो, तर अहिले गरिबलाई सुकुम्बासीलाई रुवाएको रुवाई छ नि यो सरकारले,
2: सुकुम्बासीको बारेमा पनि
1: सुकुम्बासी बस्तीमा डेली डोजर चल्छ,
2: आजै पनि तपाईँले नीति तथा कार्यक्रम पढ्नुहोला, नीति तथा कार्यक्रममा प्रष्ट सरकार तिन तहको छ, हिजो पनि स्थानीय सरकारले
1: स्थानीय तहलाई दोष लगाउने, त्यसपछि माथिबाट डोजर चाहिँ निर्देशन दिने,
2: यहाँबाट
1: तपाईँहरूले
2: चिठी हेर्नु होला, यहाँबाट चाहिँ गएको परिपत्रमा पहिचान गरी मापदण्ड तयार गरी त्यसको वैकल्पिक
1: सकेपछि लगत संकलन गर्ने, स्क्रिनिङ गर्ने,
2: हिजो हिजो सभापतिजीले भनेको कुरा सुन्नुहोस् होला,
1: उहाँले प्रक्रिया जान्छु भन्नुभएको थियो, डोजर चल्यो भने
2: यहाँ जो चाहिँ अब बर्सातको टाइम छ, जहाँ जोखिमपूर्ण अवस्थामा हुनुहुन्थ्यो त्यहाँ हामीले चाहिँ अर्को विकल्प सहित चाहिँ हामीले गर्यौँ, प्रक्रियागत केही त्रुटि भए त्यसलाई करेक्सन गरेर जान सकिन्छ, हिजो हाम्रो सभापतिको कुरा सुन्नुभयो प्रष्ट, त्यो कुरा प्रष्ट हो, देशभरिका अरू कुनै पनि ठाउँमा चिठी कसरी गएको छ, पहिचान गरी मापदण्ड तयार गरेर विकल्प समेत दिएर मात्रै गर्ने भन्ने कुरा छ नम्बर एक, त्यसो भएर त्यसरी डोजर चल्या छैन, चल्दैन। नम्बर दुई, अव्यवस्थित र सुकुम्बासीहरूलाई हिजोदेखिको चाहिँ लगतलाई पनि मान्यता दिँदै अहिले चाहिँ अब चाहिँ डिजिटल माध्यमबाट पनि सबै लगत लिएर सुकुम्बासीहरूलाई व्यवस्थित गर्ने र अव्यवस्थित बसोबासीलाई पनि व्यवस्थित गर्ने कुरा प्राधिकरण बनेर अगाडि बढ्ने नीति तथा कार्यक्रममा पनि
1: सुकुम्बासीहरूको हितलाई गर्नु भएको छ
2: र यो चाहिँ तीन वर्ष भित्र
1: तपाईँहरू यसमा चाहिँ विरोध गर्ने ठाउँ छैन,
2: तीन वर्ष भित्र
1: कुनै पनि आपत्ति छैन ऐन महर्जी,
0: मलाई अहिले पनि सम्झना छ ऋषिजी साथीहरूले भनेको, राष्ट्रपतिका धेरै साथीहरूले सरकारमा जो सहभागी पनि छन् अहिले है, संरचना त जति पनि बनाउन सकिन्छ होइन, जतिले नै बनाउन सकिन्छ, एकजना मान्छेको ज्यान जाने कुरा कति महत्त्वपूर्ण हुन्छ भन्नुहुन्थ्यो है. आज सुकुम्बासी बस्तीमा

0: धेरै भूमिहरूलाई धेरै सुकुमासीहरूलाई जग्गा पनि
1: वितरण
0: रूपमा काम हुँदै थियो होइन। अनि त्यसको भने त्यसको विकल्प चाहिँ आज आतंक डोजर आतंक सृजना गरेर राज्य आतंक त्यहाँ चाहिँ सृजना गर्ने कुरा हो
2: पानी पसेर कति समस्या आउँथ्यो
0: हो त नि
2: अनि त्यो समाधान गर्नु परेन त
0: समाधानका उपाय त्यो हो
2: विकास हुनुभन्दा
0: लगत संकलन गरेर होइन उहाँहरूसँग कुराकानी गरेर त्यसको व्यवस्थापनको निश्चित एउटा खाका बनाएर
2: त्यसको प्राविधिक
0: सुकुम्बासी समस्यालाई समाधान गर्ने
1: कुरा
0: जुन ढङ्गले सुकुम्बासीका नाममा गरिबहरूलाई होइन नेपाली नागरिकहरूलाई है सोझा साझा गरिब त्योमा पनि अझ तपाईँ असहाय बुढापाका महिला होइन चाहिँ सुत्केरी बालबच्चा आज स्कुलहरूसम्म भत्काउने जे काम गरेका छ र जब अझ हेर्नुहोस् विडम्बना त सबै कस्तो भने विभेद पनि कति त भन्दा अगाडि बढ्दै जाँदा आफूसँग जोडिएका होइन आफ्ना नेताहरूको आएपछि अनि रोकिने त्यसपछि त्यो बन्द गर्ने
1: त्यो सब याद कुरा
0: सबैको हो नि त लोककल्याणकारी हुनु पर्ला नि त सरकारसँग डराउने हो कि सरकारको भर पर्ने हो मान्छे
1: सुन्नु अब
2: छैन त्यो संरचना बनाउनु छ अनि अर्कोतिर बनेको संरचना भत्काएर निकास निस्किन्छ
1: ऋषिजी सुन्नुहोस् 46 सालमा बहुदल आयो होइन पुनर्स्थापना भयो प्रजातन्त्रको होइन हामी सबै पार्टीहरूले के भन्दै आयौँ सुकुम्बासी समस्या हामी गर्छौँ भन्दै भोट माग्दै अनि सत्तामा आउँदै गऱ्यौँ समाधान भएन हामी क्षणिक पपुलारिटीका लागि बाटोमा परेकाले पनि केही गरेनौँ सडकमा परेकाले पनि केही गरेनौँ नालामा परेकाले पनि केही गरेनौँ त्यसले विपद आइ पनि लाग्यो पनि गरे र सुकुम्बासी समस्या पनि त्यसलाई हामीले क्षणिक पपुलारिटीका नाममा त्यो हामीलाई चाहिँ दुर्घटना हुने ठाउँबाट हामीले निकास निकाल्न पनि प्रयत्न गरेनौँ। अहिले गर्न खोजेको के हो भने सुकुम्बासीहरूलाई 3 वर्षभित्र पूर्जा पनि दिने अव्यवस्थित बसोबासीलाई व्यवस्थापन पनि गर्ने र जहाँ बाटो खोलो जोखिमपूर्ण ठाउँहरू छन् नेपाल सरकारका सार्वजनिक संस्था भएका तिनीहरूलाई चाहिँ उठाएर सुरक्षित ठाउँमा सुकुम्बासीको व्यवस्थापन पनि गर्ने यसका लागि स्थानीय तहलाई चाहिँ पत्रचार के गरेको छ भने चाहिँ पहिचान गरी मापदण्ड तयार गरी विकल्प समेत खोजेर भनेर पठाएको चिठीलाई
2: फलाना
1: नगरपालिका भने मेरो कुरा सुन्नु होला त्यो दिन 45 मिनटमा बोलेको छु त्यस कारण आतंक नफजाउनुहोस् कहीँ पनि तत्काल सुरक्षित भट्टामा कहीँ डोजर लाग्दैन र सरकारले फेरि पनि म दोहोऱ्याउँछु
2: तपाईँको
1: पहिचान गर्ने भने छ मापदण्ड तयार गर्ने भने छ विकल्प खोज्ने भने छ
2: कार्यालयमा घरमा पुगिसकेपछि डोजर
0: गलत कुरा
1: त्यो बेकार गलत कुरा
2: प्रशान्त उप्रेती देखि सागर ढकालसम्मको विषय आइसक्यो कहाँ हुनुहुन्छ विक्रम
1: हजारौँ हजार रासपाका पनि होलान् काङ्ग्रेसका पनि छन् एमालेका पनि छन् सबै दलका छन् सबै अव्यवस्थित ठाउँमा छन् सबैले सबैलाई नजरअन्दाज गरेर
0: एउटा
1: पपुलर हुनका लागि
0: आत्महत्याका लागि गर्ने
1: तर त्यसलाई हुँदैन सुन्नुहोस् जहाँ जोखिम छ
2: त्यहाँको लागि
0: चाहिँ
2: कहाँ
0: बस्ने कहाँ खाने भन्दा अहिले पानी
1: परिरहेछ
0: त्यसमा चाहिँ हरेक नागरिकको आत्मसम्मानको कुरा हुन्छ हरेक नागरिकको मौलिक अधिकारको कुरा हुन्छ मानव अधिकारको कुरा हुन्छ मौलिक अधिकारको र मानव अधिकारको रक्षा गर्नु राज्यको दायित्व हरेक नागरिकको
2: विगतमा तपाईँहरूले पनि सुकुम्बासीले भोट ब्याङ्क बनाउनु
0: भोट ब्याङ्क बनाएको छैन
2: सुकुम्बासीहरूको नाममा राजनीति गर्नुभयो
0: भोट ब्याङ्क बनाएको
2: सुकुम्बासीहरूलाई राजनीतिमा ल्याउनु
0: छ नि भोट ब्याङ्क बन्यो भने
1: अब त हामी डिजिटल माध्यमबाट लगतलाई समेत कायम गरेर समस्या समाधान गर्ने
0: ठीक।

0: तपाईँहरूले गर्न खोजेको कुरालाई ब्रेक लगाइदिनु भयो, विद्यार्थी संगठन पनि खारेज गर्न नपाउने, ट्रेड युनियन पनि खारेज गर्न नपाउने, सर्वोच्च अदालतले
1: सर्वोच्च अदालतको निर्णयलाई हामी पालना गर्छौँ। तर हामीले चाहिँ सरकारले देखेको के हो भने जस्तो
0: यसरी विधि पद्धति र प्रक्रिया मिचेर किन उद्धत छ क्या काम गर्नलाई?
1: होइन, असल असल नियतबाट काम गर्दै जाँदा चाहिँ प्रक्रियागत त्रुटि चाहिँ न्यायालयले देख्यो भने त्यसलाई सरकारलाई सुझाउने, अहिले चाहिँ पावर अफ सेपरेसनको कुरा गरियो गरिएन, सरकारलाई सुझाउने जिम्मा न्यायिक हिसाबले अदालतको हो, त्यो अदालतको कुरालाई नेपाल सरकारले मान्छ। तर असल नियतले अगाडि बढ्दै जाँदा कहीँ त्रुटि भयो, ए बाबा ठेस लाग्दाखेरि चाहिँ घाउ हुनसक्छ नि त, अनि ठेस लाग्ने ठाउँ किन हिँडेको त भन्ने प्रश्न हुन्छ र गन्तव्यमा पुग्न जाँदाखेरि कहीँ ढुङ्गो पऱ्यो ठेस ला,
0: तपाईँहरूले दुखेको नियुक्ति विषयमा बोल्ने ठाउँ छैन। प्रधान मल्ललाई एमालेको ट्याग लागेकै हो, उहाँ समानुपातिक सांसद हुनुभएकै हो, त्यही भएर एमाले अहिले रोइलो गरिरहेछ, विषय उचालेको मात्रै होइन उचालेको छ भने
2: तपाईँलाई विशेष सपना प्रधान मल्लको होइन, तपाईँको अहिलेको डाक्टर मनोज शर्मा पनि एमालेकै पिपिएलको सदस्य हो, तपाईँले खोज्नु त जानु अन्धासुलाई भोट हाल्नु भएको छ।
0: अहिले डाक्टर मनोज कुमार शर्मा संवैधानिक परिषदको सिफारिस
1: कुनै
2: भनेर होइन के काल पर्क्यो पल्क्यो भनेर हो,
1: त्यस कारणले हिजो के थियो
0: पावरमा
1: आज कसरी जाने भन्ने विषय र भोलि एउटा खालको चाहिँ निकास निकालेर स्थायी सरकारले
0: बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता रहेछ नि त,
1: होइन
0: त्यो चिन्तालाई विश्वस्त बनाउन सक्नु भएन
1: किन हामीले फियर विज्ञापन गरेर फियर रूपमा राजनीतिक नियुक्तिलाई अगाडि बढ्छ, पुरै क्राइटेरिया पुरा भएका मध्ये बेटर कुन सम्बन्धित चाहिँ छानबिन गर्ने चाहिँ समितिको चाहिँ
0: रवि भालेन बीचको एकतामा
2: भन्दा पनि
0: कुनै शंका आउँदैन,
1: हैन शंका छैन एकदमै,
0: बीचमा केही तोडिदैन
1: एकदमै एकदमै।
2: मलाई ऋषि जी मलाई
1: राष्ट्रलाई निकाल्ने समय हिजोका पार्टीहरू टुट्ने फुट्ने गरेर पनि राष्ट्रले निकास पाएन, अस्थिर भयो भन्ने हाम्रो जुन जुन जनगुनासो थियो त्यो कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग ज्ञान गरे
2: समय यो सरकार हैन कानुनी शासन र विधिको कानुनी राज्य र विधिको शासनलाई स्थापित गर्ने दिशामा छैन, समग्रमा टाउकोले टेकेरै उल्टो दिशामा हिँडिरहेको छ है, उल्टो दिशामा हिँडिरहेको छ र यसले यसले चाहिँ छिटै गन्तव्यमा पुग्ने कुरा छँदै छैन होइन, छिटै छिटो एउटा ठुलो दुर्घटना त्यसमा निम्त्याउँछ, यसका लागि यो बढो चाहिँ दुःखको कुरा छ। विधिको शासनलाई
1: फड्को
2: मान्नका लागि लय अर्डरलाई मान्नका लागि संसदलाई चाहिँ होइन चाहिँ संसदको चाहिँ गरिमालाई चाहिँ बचाउनका लागि टेर्नका लागि म आग्रह गर्न चाहन्छु सरकारलाई, अनुरोध गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु।
0: ल धन्यवाद, हस् नमस्कार,
2: थ्याङ्क यू।

0: छप्पन्न तिरपन्न उनसत्तरी तिरपन्न अन्ठानब्बे पाँच पचास सतहत्तर शून्य एकसठी र अन्ठानब्बे पाँच पचास सतहत्तर शून्य तिरपन्न।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन शून्य छप्पन्न चार तिरानब्बे चार सय चालिस, चार तिरानब्बे पाँच सय असी र अन्ठानब्बे पाँच पचास छब्बिस चार सय चालिस।
2: It's 9 o'clock, अहिले 9 बजेको छ।
3: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढाउने सरकारको नीति, डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार एक गतेदेखि, थप तयारी कक्षा सञ्चालन गर्न आग्रह, कक्षा एघारको भर्ना प्रक्रिया पनि छिट्टै सुरु हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महवीरमा पहिरो खसेपछि बेनी जोमसोम सडक अवरुद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे युको सहमति, पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाइ विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाइ विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाइ छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार एक गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा एघारको भर्ना प्रक्रिया पनि छिट्टै सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा एघारको भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठकको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराति पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि एक दुई ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो बाह्र घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ, बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम कोरला सड़क आज बिहानदेखि अवरुद्ध छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरुद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
4: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ। थोरै बचत, धेरै कायदा। बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16,59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2,09,75 करोड रुपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 को 9 महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय सञ्चित 34,94,73 करोड रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 गाड़ी ठोक्किँदा 37 जना घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 2300016006/2056 नम्बरको ट्रकलाई काठमाडौँबाट बागलुङका लागि छुटेको 2100006/7499 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजका लागि छुटेको अर्को बस 2100006/6716 बागलुङका लागि छुटेको बस बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाडौँको ट्रामा सेन्टर, शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ, 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 वटै गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ युका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी विरुद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। युको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्याङ्कमा हिंसा र चरमपन्थी गतिविधि बढाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तिनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ्न नदिन हंगे ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो, तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र युभित्रको नयाँ समीकरणपछि भिटो हट्दै निर्णय अघि बढाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धृत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पिटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय श्रृङ्खलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्यान्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रङ्गशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्यान्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्यान्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युएई सम्मिलित श्रृङ्खला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लिग टूमा नेपाल 18 अङ्कसहित अङ्क तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अङ्कसहित पहिलो र स्कटल्यान्ड 34 अङ्कसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्यान्डसँग 2-2 वटा अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 मा अमेरिकासँग, जेठ 4 मा फेरि स्कटल्यान्डसँग अनि जेठ 8 मा अमेरिकासँग खेल्नेछ। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढाउने सरकारको नीति, डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने, एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह, कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै सुरु हुने, देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना, म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसोम सडक अवरुद्ध, इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे युको सहमति, पछिल्लो सहमतिमा इजरायलको विरोध, र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी

0: पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress Lagayat ka talimharu dhamadham sanchalan bhai raheko chha. Sathai job guarantee sahit 6 mahine cook talim sanchalan ma raheko chha. गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738। मोबाइल 98550-88002।
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाटक।

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5359 7053 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ बैठक दिउँसो 1 बजे बस्ने संसद सचिवालयले जनाएको छ आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 83-84 को बजेट समेत प्रस्तुत हुनेछ सम्भावित कार्यसूचीमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले नेपाल सरकार र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धमा सम्झौता पेश गर्ने उल्लेख छ यस्तै बैठकमा अर्थमन्त्री सोडिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ आज संघीय संसद अन्तर्गतका 8 वटा समितिको बैठक संसदीय समितिको बैठक बस्दैछ बिहान 10 बजेदेखि अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयबाट भएका काम कारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल भइरहेको छ चालू आर्थिक वर्ष 82-83 को बजेट कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्ष 83-84 को बजेट तयारी सम्बन्धमा पनि छलफल भइरहेको छ यस्तै बिहान 10:30 बजेबाट बसिरहेको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल भइरहेको छ बिहान 10 बजे नै बसेको पूर्वाधार विकास समितिको बैठकमा सड़क सुरक्षा मनसुनको अवस्था र व्यवस्थापनको विषयमा छलफल भइरहेको छ बिहान 10 बजेबाटै बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि अहिले जारी छ बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल भइरहेको छ यस्तै अहिले 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समिति मा मधेसी आयोगको काम कारवाहीका सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ त्यस्तै अहिले 11 बजे नै बस्ने अर्को सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो 1 बजे बस्नेछ जहाँ भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि अहिले केही बेरमा बस्दैछ बैठक गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा आन्तरिक कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो निकट नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ सभापति गगन कुमार थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका 19 जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइरालाले आफू निकट नेताहरूलाई छलफलमा बोलाउनु भएको छ कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा जारी छलफलमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी रहेका छन् छलफलमा सहभागी स्रोतले बैठकमा केन्द्रीय सदस्यहरू मनोनित नेताहरू जीवन परियार डाक्टर गोविन्द राज पोखरेल दिनेश कोइराला र उर्मिला थपलिया पनि सहभागी हुनुहुन्छ स्रोतका अनुसार उहाँहरूले केन्द्रीय सदस्यमा मनोनयनबारे आफूहरूसँग सरसल्लाह नै नगरेको नेता कोइरालालाई बताएको स्रोतको दावी छ सभापति थापाले मनोनयन गर्नुभएका 19 जना नेतामा 7 जना नेता कोइराला समूहका नेता रहेको बताइएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला परदे

0: सधैं खोल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं

0: Hindalco का विभिन्न होम अप्लायंसर को खरीदमा कैशबैक तथा श्योर शॉट गिफ्ट्स वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिशवॉशर में वॉशिंग टैबलेट्स एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ बैठक भोलि बुधबारका लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो बैठकमा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बिहान 9 बजे बस्ने जनाइएको छ र नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा घटेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जाल मार्फत व्यङ्ग्यपूर्ण टिप्पणी गर्नुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई लक्षित गर्दै उहाँले क्लेभरको संज्ञा दिँदै सरकारको नीति तथा कार्यक्रममा कुनै सार नभएपछि ध्यान अन्यत्र मोड्न प्रधानमन्त्रीपछि अनौठो हरकत भएको दावी गर्नुभएको छ संसदको दृश्यलाई चित्रण गर्दै रिमालले एकातर्फ राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको र अर्कातर्फ प्रधानमन्त्रीले नै वाकआउट गरेको विषयलाई अटेन्सन डाइभर्ट गर्ने जुक्तिका रूपमा व्याख्या गर्नुभएको छ नीति तथा कार्यक्रममा खासै उल्लेख्य कुरा केही नभएपछि जनताको ध्यान अन्तै मोड्न यसो गरिएको उहाँको भनाइ छ काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: ह्या नकरा त

0: भएपछि कोशी प्रदेशको संखुवासभा धनकुटा तेह्रथुम सुनसरी मोरङ झापा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सड़क विस्तारसँगै यस क्षेत्रमा व्यापार व्यवसाय पनि विस्तार हुने स्थानीय बासिन्दाको अपेक्षा छ। भारत नेपाल चीन जोड्ने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको 10.81 किलोमिटर सड़क निर्माण कार्य पूरा गरी नेपाली सेनाले सड़क विभागलाई हस्तान्तरण गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल केन्द्रित रहनेछ। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज एकै दिन तोलामा 4,400 रुपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 3,02,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँगै हिजो सुनको भाव तोलाको 2,98,500 रुपियाँ रहेको थियो। चाँदीको भाव पनि आज एकै दिन तोलामा 355 रुपियाँले बढेको छ। हिजो तोलाको 5,340 रुपियाँ रहेको चाँदीको भाव आज बढेर तोलाको 5,695 रुपियाँ पुगेको महासंघ ले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मेची पुलबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु, हात्तीसारमा यस वर्ष 4 छावा जन्मिए लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वाइरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नेपाली सेनाद्वारा संखुवा सभाको च्याम्ताङ घोम्पा सडक कण्डको निर्माण सम्पन्न, भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण, सुनको भाव आज एकै दिन तोलामा 4,400 रुपियाँले बढ्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मानव सेवा आश्रमले सडक पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काँकडबिट्टा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ। समारोहमा आनी छोइङ डोल्मा फाउन्डेशनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती लगायत सहभागी हुनुहुन्थ्यो। मानव सेवा आश्रमले विगत 13 वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि काम गर्दै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसो र सौराहामा यस वर्ष 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। यस वर्ष अर्को एउटा हात्ती पनि बच्चा जन्माउने तयारीमा छ। प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, एउटा तालिमी बच्चा र 6 साना बच्चा छन्। हात्तीले गर्भधारण गरेको 22-24 महिना बच्चालाई जन्म दिने गर्छ। निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 रहेकोमा गएको वर्ष 2 हात्ती कतार पठाइएको थियो। अब विदेशको खबर। चीनमा पछिल्लो समय विवाह हुने दर घट्दै गएको छ। सन् 2026 को पहिलो

तीन महिनामा चीनमा झण्डै 17 लाख विवाह दर्ता भएका छन्। एक अर्ब 41 करोड़ जनसंख्या भएको देशका लागि यो निकै कम मानिएको छ। समाचार संस्था रोइटर्सका अनुसार यो संख्या सन् 2025 को पहिलो त्रैमासिकको तुलनामा 6.2% कम हो। सन् 2017 को पहिलो त्रैमासिकको तुलनामा झण्डै आधाले न्यून हो। विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ्दो जनसांख्यिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ। विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा कमी आएको छ। अहिले चीनको जन्मदर इतिहासकै न्यून स्तरमा पुगेको छ। विज्ञहरूले आगामी वर्षहरूमा यो संख्या अझै घट्न सक्ने आकलन सहित चेतावनी दिएका छन्। विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् 2025 लगातार 4 वर्ष चीनको कुल जनसंख्या घटेको तथ्याङ्क सार्वजनिक भएको थियो। घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जनसंख्या घट्ने क्रमलाई रोक्न चीनिया सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम पनि अगाडि सारेको छ। सरकारले परिवारहरूलाई आर्थिक अनुदान दिने, बाल बालिकाको पालन पोषणका लागि आर्थिक सहयोग तथा बच्चा जन्मिँदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको छ। अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिदेशीय श्रृङ्खला अन्तर्गत अहिले नेपाल र स्कटल्याण्ड बीच खेल भइरहेको छ। काठमाडौँ किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 34 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 153 रन बनाएको छ। यो श्रृङ्खलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। लिग टूमा 8 देश छन्। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म 10 एकदिवसीय खेल भएको छ, जसमा नेपाल 5 खेलमा विजयी हुँदा स्कटल्याण्ड 4 खेलमा विजयी भएको छ र एउटा खेल वर्षाका कारण रद्द भएको थियो। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युएई सम्मिलित श्रृङ्खला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लिग टूमा नेपाल 18 अङ्कसहित अङ्क तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अङ्कसहित पहिलो र स्कटल्याण्ड 34 अङ्कसहित दोस्रो स्थानमा छ। खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अङ्क तालिकामा हैदराबाद 11 खेलमा 14 अङ्कसहित दोस्रो र गुजरात समान खेलमा समान 14 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाली सेनाद्वारा संखुवा सभाको चामताङ घोकम्पा सडक खण्डको निर्माण सम्पन्न। भारत, नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण। प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने। सुनको भाव आज एकै दिन तोलामा 4,400 रुपियाँले बढ्यो। तोलाको 3,02,900 रुपियाँमा कारोबार। चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा। घट्दो जनसङ्ख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश FM 93.2 MHz

0: Żadej niespoczcia.
1: Suodis FM, Tirana Pithoplu, 2 MHz.

Sua DSFM, Tirana Petroplo, 2 MHz.

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943580 र 98 5570 2640।
3: It's 3 o'clock. अहिले 3 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार,
5: उज्यालो रेडियो नेटवर्क।
6: अहिले दिउँसोको 3 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिसाब फरफार गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 को आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग 2 क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल वर्षाका कारण प्रभावित। नेपाल खबरमा अब पूरा खबर। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा छलफल शुरू भएको छ। अहिले सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्ना धारणा राखिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कड़ा आपत्ति जनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनालाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको व्यवहार भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाब दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ्न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश

0: आयोगले लिएको छ। तनहुँको आबुखैरिनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत सञ्जीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरको डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटघाटका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सांसदहरूले गाडी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन्। समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो। यस्तै विशेषज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको

0: बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेज प्रक्रियामा लगेको जानकारी दिनुभयो। उहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ। अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रुपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रुपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रुपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रुपियाँ थियो। अब विदेशको खबर। इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइन विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ। यो कानूनको विपक्षमा एक मत पनि परेन। बाँकी 27 सांसद अनुपस्थित भएका थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ। उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन्। सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ। हमास नेतृत्वका लडाकुहरूले इजरायलमा 1200 जना भन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरै जसो सर्वसाधारण थिए। यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिक सहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थियो। त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जना भन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउनेमा धेरै जसो बालबालिका, महिला र वृद्ध रहेका छन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ। वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग टूमा नेपाल 18 अङ्क सहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अङ्क सहित शीर्ष र स्कटल्याण्ड 34 अङ्क सहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफारा गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले ओडाबाट केन्द्रमा आएका सबै फाइल आउँदो हप्ताको सोमबारभित्र सुन्ने बनाउन निर्देशन दिनुभएको छ। महानगरपालिकाको सभाकक्षमा आयोजित पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा सुन्ने फाइल बनाउन निर्देशन दिनुभएको हो। कार्यवाहक मेयर डंगोलले ओडामा भएको बजेटबाट काम गर्दा गुणस्तरता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न ओडा सचिवहरूलाई निर्देशन दिनुभयो। सम्पन्न योजनाहरूको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाहरूको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाहरूको समाधानका विषयमा कुरा गर्दै उहाँले तोकेका विभागीय प्रमुखहरूसँग समन्वय गरेर नतिजा निकाल्न समेत आग्रह गर्नुभयो। स्वास्थ्य बीमामा 10% को पेमेन्ट खारेजी र मासिक भत्ता भुक्तानीको माग गर्दै मृगौला पीड़ितहरू आन्दोलित भएका छन्। स्वास्थ्य बीमामा लागू गरेको 10% को पेमेन्ट व्यवस्था खारेज गर्न माग गर्दै उनीहरूले आज काठमाडौँमा आन्दोलन गरेका हुन्। यसले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई थप भार परेको उनीहरूको गुनासो छ। त्यसैगरी सरकारले निर्णय गरिसकेको मासिक 5,000 रुपियाँ भत्ता अहिलेसम्म सबै बिरामीले नपाएको हुँदै त्यसको पूर्ण कार्यान्वयनको माग समेत उनीहरूले गरेका छन्। मृगौला दान, जीवनदान र अंगदान, पुण्य काम जस्ता नाराहरू सहित ब्रेन डेथबाट हुने अंग दानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरूको माग छ। काठमाडौँ महानगरपालिका 32 कोटेश्वर जडीबुटी सड़कमा मोटरसाइकलको ठक्करबाट गइराती पैदल यात्रीको ज्यान गएको छ। BP02060P1275 नम्बरको मोटरसाइकलको ठक्करबाट खोलडुङ्गाको सिद्धिचरण नगरपालिका नौ घर भएका 43 वर्षीय भुवन गुरुङको ज्यान गएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका क्रममा आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ। जुवातास खेलिरहेको अवस्थामा ललितपुरको गोदावरीबाट 5 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका 12 ठेचो बस्ने 40 वर्षीय सुरेश महर्जनले सञ्चालन गरेको खाजा पसलबाट सुरेश सहित 5 जना पक्राउ परेका हुन्। प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले उनीहरूको साथबाट 1,47,385 रुपियाँ नगद पनि बरामद गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 64 लाख रुपियाँ ठगी गरेको आरोपमा 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वकी 33 वर्षीय नौमाया आले मगर, काठमाडौँकी 30 वर्षीय सुमना अर्याल, खोटाङका 30 वर्षीय विकास सुनार, नवलपरासी पूर्वका 53 वर्षीय वासुदेव श्रेष्ठ, पाँच थरका 47 वर्षीय धनबहादुर युङहाङ र नवलपरासी पश्चिमका 47 वर्षीय शैलेन्द्र पाण्डे रहेका प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ओडाबाट केन्द्रमा आएका सबै फाइलमा 7 दिनभित्र निर्णय गरिसक्न कार्यवाहक मेयर डंगोलको निर्देशन, बजेट सक्न मात्र नभई गुणस्तरीय काम गर्न ओडालाई आग्रह। स्वास्थ्य बीमामा 10% पेमेन्ट खारेजीको माग गर्दै मृगोला पीड़ित आन्दोलित, मासिक 5,000 रुपियाँ भत्ता दिने सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 64 लाख रुपियाँ ठगी गर्ने 6 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: जानकारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 440, 4394 580 र 98550 26 440।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। भएको पाणिनी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभएको छ। मृतक दुईजनाको शनाखत हुन बाँकी छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली त्यहाँ पुगिसकेको छ। घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिशन अस्पताल पाल्पामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौसठी सालको चुनावमा अहिले रासपाले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गर्नुभएको छ। चौसठी सालमा तपाईँहरूले जस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता हुँ। प्रचण्डको भनाइ छ, हार भन्दा जित सहन गाह्रो हुन्छ। उहाँले भन्नुभयो, करिब तपाईँहरूकै साइजमा थियौं केही समय पहिले, तर आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन नसकेको प्रचण्डको स्वीकारोक्ति थियो। आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रुपियाँको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय स्रोत अनुगमन समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय भएको जानकारी दिनुभएको छ। संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुसबु ओलीले यो विषय उठाउनु भएको हो। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे लेखा समितिले छानबिन गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

पाँच राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको अपराह्न 1:30 बजेसम्मको तथ्याङ्क अनुसार दुई सड़क खण्डमा यातायात बन्द छ। तीन खण्डमा एकतर्फी यातायात चलिरहेको छ। बाढ़ीका कारण मध्यपहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 बोखीमा एकतर्फी सड़क खुलेको छ। कोशी राजमार्गको संखुवासभा जिल्ला स्थित मकालु गाउँपालिका 3 नयाँ बस्तीमा पहिरो सड़क एकतर्फी छ। यस्तै बीपी राजमार्गको काभ्रे स्थित खुरकोट नेपाल थोक कटुन्जेबेसी चल्ने सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पेनी जोमसुन सड़क खण्डको म्यादी स्थित अन्नपूर्ण गाउँपालिका 3 जल थलेमा यातायात एकतर्फी सञ्चालनमा छ। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेर फुन्न घुमा मा फाउँदै फुन्न घुमा क्या एक दिदी कता गयो होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
6: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल नोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा नीति तथा कार्यक्रम माथिको छलफल सुरु, प्रधानमन्त्रीको व्यवहार प्रति कांग्रेसको असन्तुष्टि, एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
0: संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वागलेको भनाई, बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एचईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी, दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सक्ने।
2: टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू, त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ।
0: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमा पार झडप बढ्यो।
1: र लिग 2 क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरू भएको हो। छलफलको शुरूमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले राष्ट्रपतिको सम्बोधन चलिरहेको बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट मुख दर्शक बनेको उहाँको भनाइ छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। राष्ट्रपतिका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुशबु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नु भएको छ। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य, समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सीट ल्याउँदा सम्हाल्न नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकेर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार

0: मानव अधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
1: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल शुरू गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न भनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो, तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मसौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
0: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरूष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुब्बा देवराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु चढेको बस पाँडेनी गाउँपालिका 8 दुर्गा फाँटमा रहेको कुडेलेमा दुर्घटना भएको थियो। 30 जना चढेको बस सड़कबाट झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 22 जनालाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिशन अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा 1 महिनामै एसएई नतिजा सार्वजनिक भएको विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333455।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू, प्रधानमन्त्रीको व्यवहारप्रति काँग्रेसको असन्तुष्टि, संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वागलेको भनाई, राष्ट्रिय मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश, निर्वाचन आयोगले दलहरूसँग छलफल शुरू गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 284,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 146,507 विद्यार्थी नन

0: ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात मौका परीक्षाको लाभ लिनेछन्।
1: एसएमएस माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेका छन्। यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार असार 2 हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले 1 महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 एसई नतिजा 1 महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलो पटक 1 महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टोकराज अधिकारीलाई सोध्नु भएको छ।
2: परीक्षण प्रणालीलाई अलिकति फरक ढङ्गले गत विगतको भन्दा फरक ढङ्गले चाहिँ लग्यौँ। यसपालि परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीका विशेष शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै उत्तर पुस्तिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौँ। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौँ। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौँ। परीक्षा सकिनेसम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गऱ्यौँ। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारालल्ली लग्यौँ। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झन्डै 1 महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टु डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा 1.5 दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भयो। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नुभयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै एन्ट्री पनि काम यहाँ सुरु गऱ्यौँ। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन एन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो त्यसमा चाहिँ एन्ट्रीमा हामीले जनशक्तिलाई बढायौँ। गत विगतको भन्दा जति छन् जनशक्तिले गर्थ्यो त्यो भन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गऱ्यौँ। त्यसलाई रुजु गर्ने काम गऱ्यौँ र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो 1 महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
3: केही अप्ठ्याराहरू आए यो काम गर्नु?
2: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू परे होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू नयाँ शिक्षक साथीहरू जोडिनुभयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौँ ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
3: खर्चको हिसाबले पनि बढ्यो कि?
2: खर्च त अब राज्यले दिएको केही छैन। अब हामीले चाहिँ मागे पनि केही छैनौँ। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
3: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
2: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घन्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौँ भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ। यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो कम्तीमा परीक्षण केन्द्र हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्ला जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टोकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम कर्णाली र गण्डकीका उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातो पानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेशका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसून थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्याङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढ़िरहन्छ।
0: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविर भन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायतका काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरा सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पंचकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-9854-24063।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हिजो बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अङ्कले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघु वित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघु वित्तको शेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.61 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1,06,00,000 शेयर 4.66 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्म सम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16.59 अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढेको थियो।
0: नेपाल नियर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रुपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रुपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रुपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रुपियाँ रहेको थियो। मिडियम अण्डाको मूल्य 435 रुपियाँ कायम गरिएको संघले जनाएको छ। यसअघि मिडियम अण्डा 400 रुपियाँमा कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 2500 रुपियाँ निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य 2300 रुपियाँ रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
1: नेपाली सेनाले संखुवा सभाको भोटखोला गाउँपालिका चापताङ होम्पाङ सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
0: तनहुँको आबुखैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नानगढ सड़क अन्तर्गत बुद्ध सिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्य दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
1: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, एउटा तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्।
0: मानव सेवा आश्रमले सड़क फेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काकरभिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 को पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेना बीचको सीमापार द्वन्द्वका कारण कम्तीमा 372 जना अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्द्वका कारण अन्य 397 जना घाइते भएका संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्द्वमा 130 जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 1-2 त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिवेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्याण्डका विराट कोहलीले 3 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशाला टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्क सहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स युएसँग लिग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4-3 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्यान्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
1: खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा 7:45 शुरू हुनेछ। प्रतियोगितामा हैदराबाद अङ्क तालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जित सहित 14 अङ्क जोडेका छन्। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: संसदमा नीति तथा कार्यक्रम माथिको छलफल सुरु। प्रधानमन्त्रीको व्यवहार प्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
1: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वागलेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
0: एसएईमा नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा तयारी। कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सकिने।
1: तालिबान र पाकिस्तानी सेना बीचको द्वन्द्वका कारण 3 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको भनाई। 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ्यो।
0: र लिग टू क्रिकेटमा नेपाल स्कटल्यान्डसँग 2 पराजित। आईपीएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय
10: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुना

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन सोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्नु र बच्नुको ठेगानै थिएन कि।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाडको सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मतलब कताल गयो थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्नु भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्न सक्ने भएछु।
5: खुसी म त अहिले त
4: अब त म त बचे भनेको छ नि। म
5: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मनले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अन्टेडी हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
1: पुरा पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951174 मोबाइल 98550509034
7: हेलो आयन के छ
8: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ हरि माडीतिर हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
8: भिडियो अन गर न यार
7: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
8: कुन जमानामा छौ यार ट्रिटमेन्ट जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल ट्रिटमेन्ट जोड अनि मजाले भिडियोमा गफ गरौँला
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852528840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
11: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
11: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
12: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
13: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
12: कहाँ गएर के सिप सिकौ भन त अब
13: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
11: बारिस्टा
12: बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। मनिष 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ। माडीका विद्यालयहरूबाट सहभागी परीक्षाहरू मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले 3.95 जिपिए ल्याउँदै प्रथम हुनुभएको छ। त्यस्तै सोमेश्वर माविका छात्र हिमाल दवाडी, दिवाकर स्मृति माविका छात्र प्रसिद्धि पाठक र जनकल्याण माविका छात्र सलिना पौडेलले समान 3.91 जिपिए ल्याउँदै दोस्रो स्थान हासिल गर्नुभएको छ। सो परीक्षामा नियमित र ग्रेड वृद्धि गरी कुल 520 परीक्षार्थीहरू सहभागी रहेका थिए। देशैभरि सुधारिएको नतिजा आउँदा यस वर्ष माडीका सामुदायिक एवं संस्थागत विद्यालयहरूले पनि परीक्षामा विगतभन्दा सुधारिएको नतिजा ल्याएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये दिवाकर स्मृति माध्यमिक विद्यालय उत्कृष्ट नतिजासहित पहिलो स्थानमा रहेको छ। विद्यालयले 60 विद्यार्थी सहभागी गराएकोमा 47 उत्तीर्ण गराउँदै 78.33% नतिजा हासिल गरेको हो। विद्यालयबाट 7 विद्यार्थीले ए प्लस र 12 ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी जनजीवन माध्यमिक विद्यालयले 76.47% नतिजासहित दोस्रो स्थान हासिल गरेको छ। विद्यालयका 51 परीक्षार्थीमध्ये 39 उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 2 विद्यार्थीले ए प्लस र 13 ए ग्रेड प्राप्त गरेका छन्। तेस्रो स्थानमा जनकल्याण माध्यमिक विद्यालयले 67.53% नतिजासहित तेस्रो स्थान बनाएको छ। उक्त विद्यालयका 87 सहभागीमध्ये 59 उत्तीर्ण भएका छन्। 1 विद्यार्थीले ए प्लस र 9 ए ग्रेड प्राप्त गरेका छन्। त्यस्तै खैरानी माध्यमिक विद्यालयले 63.16%, कृष्णनगर माध्यमिक विद्यालयले 50% र सगरमाथा माध्यमिक विद्यालय हनुमान झुलाले 43.75% नतिजा हासिल गरेका छन्। यस्तै माडी माध्यमिक विद्यालयबाट 98 विद्यार्थी परीक्षामा सहभागी भएको मध्ये 41.84% उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 6 विद्यार्थीले ए प्लस र 8 ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी सोमेश्वर माध्यमिक विद्यालयले 25% नतिजा ल्याएको छ। विद्यालयका 64 सहभागीमध्ये 16 मात्र उत्तीर्ण भएका छन्। एसईईमा सहभागिता जनाएका एकमात्र संस्थागत विद्यालय विद्याज्योति इङ्ग्लिस स्कुलले 76.19% नतिजा हासिल गरेको छ। नगरपालिका भरकुल 448 विद्यार्थी नियमित मार्फत परीक्षामा सहभागी भएको मध्ये 253 उत्तीर्ण भएका छन् भने 4 अनुपस्थित रहेका छन्। समग्र उत्तीर्ण प्रतिशत 56.47 रहेको माडी नगरपालिका शिक्षा शाखाले जानकारी गराएको छ। यस वर्ष माडीका विद्यालयबाट 19 विद्यार्थीले ए प्लस, 45 ए, 109 बी प्लस, 62 बी तथा 5 सी प्लस ग्रेड प्राप्त गरेका छन्। 145 विद्यार्थी भने नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा माडीमै प्रथम र दोस्रो स्थान हासिल गरी उत्कृष्ट नतिजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतिजामा भने अन्तिम स्थानमा रहेको छ। परीक्षामा 3.95 जिपिए ल्याउँदै सोमेश्वर माध्यमिक विद्यालयका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ भने 3.95 जिपिए ल्याउँदै अन्य 2 विद्यार्थीसहित सो विद्यालयका छात्र हिमाल दवाडीले दोस्रो स्थानको उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ। तर समग्र नतिजामा भने सो विद्यालयले माडीका अन्य सबै विद्यालयहरूभन्दा पुच्छारमा रहँदै 25% मात्रै नतिजा ल्याएको छ। विद्यालयका 64 परीक्षार्थीहरूमध्ये 16 मात्र उत्तीर्ण भएका छन्। सोमध्ये 3 ए प्लस, 2 ए, 6 बी प्लस र 5 बी ग्रेड ल्याएका छन् भने 48 नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। करार र ज्यालाधारी कर्मचारीलाई कोषमा आबद्ध गरेर उनीहरूको सामाजिक सुरक्षा गर्ने उद्देश्यले माडी नगरपालिका सो कोषमा आबद्ध भएको हो। सोमबार नगर कार्यपालिकामा सम्पन्न एक अभिमुखीकरण कार्यक्रमसँगै नगरमा कार्यरत 126 करार एवं ज्यालाधारी कर्मचारीहरू सो कोषमा आबद्ध भएका हुन्। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ। नगर
नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेठ 5 गतेदेखि 10 गतेसम्म मेयर कप छात्र छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता 2083 सञ्चालन हुन लागेको हो। माडी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई रु 15,000 दोस्रो हुनेलाई रु 7,500 पुरस्कार रहेको छ। छात्रतर्फ हरेक विद्यालयको छुट्टा छुट्टै टिम सहभागी रहने र छात्रतर्फ एक भन्दा बढी विद्यालयबाट पनि टिम बनाउन सकिने समितिको सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्याग्ने इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै 2/3 विशाल बहुमतलाई अहंकारको मलखात बन्न नदिन सुझाव दिएका छन्। प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि आलोचना गर्दै गरीब सुकुम्बासी र निमुखा जनतामाथि प्रहार भइरहेको बताए। बिना कुनै विकल्प सुकुम्बासी बस्ती भत्काउनु र सीमा क्षेत्रलाई गरीबलाई शास्ति दिनु लोकतान्त्रिक पद्धति नभएको उनको तर्क थियो। उनले थपे, जनतालाई उठीवास लगाएर विचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ हुन्न। उनले अहिले समावेशी र समानुपातिक सांसदको आफूहरू रगत र बलिदानको जगमा बनेको स्मरण गराउँदै यसको अपमान नगर्न आग्रह गरे। विद्यार्थी संगठन र ट्रेड युनियनको आवाज थुन्ने प्रयासलाई उनले प्रगतिमा कदमको संज्ञा दिए। नेपाली नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रपति सरकारले संसदको अधिवेशन स्थगित गरेर 8 अध्यादेश ल्याउनुको राजनैतिक लक्ष्य देशको प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको बताए। मंगलबार दलीय हैसियतले प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले सरकारको वर्तमान कार्यशैलीप्रति कटाक्ष गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीलाई अस्वाभाविक र असंसदीयको संज्ञा दिए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदको मुख्य अधिकार दायित्व मानिने कानून निर्माणको कार्यलाई खोसेर सरकार अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाए। अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृतकमा 3 महिला र 1 पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाडिनी गाउँपालिका 8 दुर्गा फाटा स्थित कुडेलमा दुर्घटना भएको थियो। करिब 30 सवार बस सडकबाट करिब 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रमुख प्रतिपक्षीय दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ भने प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन्। 2 सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्ष बिदामा कटौती गरिएको छ। 2 बिदा दिँदा कोर्स पुरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्ष बिदाको साबिकको अवधि 45 दिनलाई 30 दिन कायम गरिएको छ। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ। सङ्घीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने रूपन्देहीको तिलोत्मा नगरपालिकाको अडान लिएको छ। अव्यवस्थित बसोबासी भूमिहीन सुकुम्बासी सङ्घर्ष समितिको 7 ज्ञापन पत्र बुझेपछि नगर प्रमुख रामकृष्ण खाँड र उपप्रमुख जगदेश्वरी चौधरीले एकै स्वरमा सङ्घीय सरकारले डोजर आतंक मचाएको भन्दै त्यसको विपक्षमा रहेको बताए। हवस् त, सत्य तथ्य निष्पक्ष समाचारको प्रतीक स्वदेश खबर यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मनिषान बिदा हुन्छु। नमस्कार। मोबाइल एप्सहरू मार्फत एकैसाथ

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5359 53 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98 550 26 440
0: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: तपाईको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईलाई सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो। यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ
5: नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइने इरानको चेतावनी र आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल र भारत सरकार बीच फौजदारी विषयमा पारम्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्नुभयो। यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार दृढताका साथ अगाडि बढ़िरहेको बताउनुभयो। उपनेता पराजुलीले निर्वाचनको बेला पार्टीले जनतासँग गरेको वाचा पूरा गर्ने गरी सरकारले सयबुधे कार्यदेश तयार पारेर काम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको र सरकार आफ्नो प्रतिबद्धता अनुसार अघि बढ़ेको उल्लेख गर्नुभयो। यसै गरी बैठकमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुहुँदै नेता आङदेम्बेले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले अध्यादेश मार्फत राजनीतिक संरचना प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरंकुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त सफलता र उपलब्धिलाई जनताको सेवामा लगाउन ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि शुरू गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्दै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित महिला जनजाति तथा उपेक्षित र उत्पीडित वर्ग समुदायका आवश्यकतालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापन का लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। नेता राईले सरकारले वाचा गरे अनुसार युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने काम नगरी सुकुम्बासी जनताका नाममा डर र त्रास फैलाउने काम गरेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर साईले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको उल्लेख गर्नुहुँदै कर्णालीलाई राष्ट्रिय प्राथमिकताको विकास क्षेत्र घोषणा गरी स्वास्थ्य शिक्षा र विद्युतको विकासमा विशेष बजेट छुट्याउन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बारा पर्सा औद्योगिक करिडोरमा विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले नदी किनारहरूमा भइरहेको अवैध उत्खननले वातावरण र जनजीवन जोखिममा परेको भन्दै यसको नियन्त्रण गरिनुपर्ने, नारायणी कटानबाट विस्थापित भएका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र कृषि बाली तथा उपजको संरक्षण गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले दलित कमजोर तथा पीड़ित नागरिकको सुरक्षामा सरकारले न्याय र सुरक्षा दिन नसकिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ मागेको छ। बैठकको शुरूमा नेपाली कंग्रेसका प्रमुख सचेतक वासना थापाले संसदीय परम्परा र अभ्यास विपरीत बैठक छोडेर हिँड्नुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ।

0: जनाउनुभयो। बैठकमा सांसदहरूले सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाहरूको पठन पाठनका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनु पर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीहरूका लागि ई बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न सत्र प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सिपमूलक शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयले हालसम्म गरेका कार्य प्रगति विवरण पेश गर्दै देशभरका 27,000 सामुदायिक विद्यालयमा 2,32,105 शिक्षक तथा कर्मचारी रहेको जानकारी गराउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सड़क सुरक्षा सुदृढीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले सड़क सुरक्षालाई सुदृढ बनाउन सड़क मर्मत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको बताउनुभयो। मन्त्री लम्सालले सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन, ट्राफिक लाइट विस्तार, खोला किनार नजिक पुलहरूको निर्माण, पहिरो नियन्त्रण तथा सड़क फराकिलो बनाउने योजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सड़क सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, संस्थागत संरचना तथा पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउरालीबाट पर्वत जाँदै गरेको बस सड़कबाट करिब 100 मिटर तल खसेर दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र अन्य 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको र घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रवास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरवा मेडिकल कलेज पठाइएको छ। दुर्घटनामा पर्नेहरू अधिकांश मोदी गाउँपालिका पर्वतका स्थानीय रहेको प्रहरीले जनाएको छ। भोजपुरको टेम्के मैयुङ गाउँपालिका 9 लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ सेन्टर स्थापना गरिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको टेम्के मयू गाउँपालिका 9 लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। डिजिटल युगको आवश्यकता अनुसार शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयलाई 20 थान डेस्कटप कम्प्युटर, 1 थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको हो। विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि आधुनिक बनाउन अत्यावश्यक भएको पूर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले बताउनुभयो। विद्यार्थी साथमा कम्प्युटर हातमा भन्ने नारा सहित ईश्वर मन्दिरले सञ्चालन गरिरहेको डिजिटल अभियानले ग्रामीण क्षेत्रका विद्यालयमा नयाँ सम्भावना सिर्जना गरेको उहाँको भनाइ छ।
2: सरकारी विद्यालयहरूमा ई लर्निङ सेन्टर स्थापना गर्ने, त्यहाँ चाहिँ यो प्रविधि मैत्री शिक्षाको लागि वातावरण तयार गरिदिने, कम्तीमा 20 वटा कम्प्युटर सेटहरू उपलब्ध गराउने, एउटा चाहिँ स्मार्ट टिभी त्यहाँ राख्ने, दूर शिक्षाको लागि पनि र प्रविधि मैत्री शिक्षाको लागि पनि त्यो विपन्न विद्यार्थीहरूलाई चाहिँ अवसर दिने, त्यसमा यो कम्प्युटरको चाहिँ एबिसिडीदेखि लिएर चाहिँ ठुल्ठुलो प्रोग्रामिङसम्मको सबै सुविधाहरू त्यहाँ उपलब्ध हुन्छ।
1: सामुदायिक विद्यालयमा यस्ता प्रविधि मैत्री पूर्वाधार विकास हुनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम रहेको टेम्के मयू गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
3: हामीले त एउटा कक्षा चाहिँ सञ्चालन गर्ने कन्सेप्ट बनाएको थियौं, त्यसका निमित्त ठूलो सहयोग भएको छ। अहिले
1: प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्रविधिमूलक शिक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै ई लर्निङ सेन्टरले सिकाइ प्रक्रियामा अझ परोपकारिता बनाउने विश्वास व्यक्त गर्नुभयो।
4: विद्यालय स्तरबाटै व्यक्तिहरूलाई साक्षर बनाउनु पर्छ भन्ने अभियानका लागि 20 वटा कम्प्युटर सेट, एउटा स्क्रिन सेट चाहिँ दिनुभएको छ।
3: हामीलाई आधुनिक शिक्षा पद्धतिमा लिनका लागि ई लर्निङको पाटोलाई सुरु गर्नका लागि आगामी दिनमा कोशी ढुङ्गा थप्नेछ।
1: ई लर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास रहेको विद्यालयका प्रधानाध्यापक राजधन राईले बताउनुभयो।
4: यो जडान भइसकेपछि अहिलेको यो प्रविधिसँग जोडिएको बच्चाहरूले सहज ढङ्गले ज्ञान सिपहरू हासिल गर्नेछन्।

0: त्यहाँ प्रविधिहरूसँग उहाँहरू जोडिने छ, यसले पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने छ।
1: संस्थाले हालसम्म भोजपुरका 1 दर्जन भन्दा बढी विद्यालयमा ई लर्निङ सेन्टर स्थापना गरिसकेको जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा प्रतिनिधि सभाका सदस्य हर्कराज राईलाई पदबाट हटाउनु भएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिव पदबाट हटाइएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले सभामुखले हिजो गरेको सिफारिश अनुसार संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम उहाँलाई पदबाट हटाउनु भएको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ओडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात सोमबारदेखि शून्य बनाउन निर्देशन दिनुभएको छ। महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। कार्यवाहक प्रमुख डंगोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले सातामा 2 दिन बिदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्ष विदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्ष विदाको साबिकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको हिजोको निर्णय अनुसार शैक्षिक संस्थाहरूले पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसारको समय मिलानका लागि बिदा कटौती गरिएको केन्द्रले जनाएको छ। नेपाल भारत खुला सीमाका कारण भारतमा गएर लागू औषध सेवन गर्ने युवाहरूको संख्यामा वृद्धि भएपछि नियन्त्रणका लागि मध्य प्रदेशका सबै जिल्लाहरूमा विशेष अभियान सञ्चालन गरिएको छ। मध्य प्रदेश प्रहरी कार्यालयले मध्य प्रदेशका सबै जिल्ला पालिका तथा ओडाहरूमा लागू औषध सेवनकर्ताको पहिचान, उपचार तथा पुनर्स्थापना सहितका योजनाका साथ अभियान सञ्चालन गरेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: मध्य प्रदेशको गृह संचार तथा कानून मन्त्रालय र प्रदेशभरिका सबै पालिकासँग सहकार्य गरेर मध्य प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालनमा ल्याएको छ। नेपाल भारतसँग खुल्ला सीमा भएका कारणले युवाहरू भारतमा गएर लागू औषध सेवन गर्ने गरेको पाइएकाले अभियान सञ्चालन गरेको बताउँदै मध्य प्रदेश प्रहरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया।
4: मध्यका जिल्लाहरू चाहिँ भारतीय सीमा नाकाहरू खुल्ला सीमासँग जोडिएको र अत्याधिक मात्रामा लागु औषध ओसार प्रसार बिक्री वितरण गर्नेलाई चाहिँ हामीले व्यापक रूपमा कारवाही गरिसकेपछि सेवनकर्ताहरू चाहिँ यता इन्डिया नै जाने, इन्डिया गएर सेवन गर्ने आउने, त्यस्तै किसिमको धेरै गुनासोहरू आएको र त्यो समस्याहरू देखिएको हुनाले चाहिँ सेवनकर्ताहरू भारत गएर सेवन गरेर आउने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि चाहिँ हामीले यो अहिले लागु औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान भनेर हामीले सुरु गरेका छौँ। यसमा लागु औषध सेवनकर्तालाई खोजी गर्ने, खोजी गरेर उनीहरूलाई चाहिँ सुधार पनि गर्ने, त्यसले गर्दा यसलाई चाहिँ व्यापक रूपमा स्थानीय सरकार प्रदेश सरकार सहितको सहयोग र समन्वयमा यो कार्यक्रमहरू सञ्चालन गर्ने।
3: मध्य प्रदेशमा 136 पालिका तथा वडाहरूसँग समन्वय गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि लागू औषधको सेवन गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ। अभियान अन्तर्गत लागू औषध सेवनकर्ताको खोज तलास गरिने बताउँदै पुनः डीआईजी थपलिया।
4: लागू औषध ओसार पसार र सेवनमा घटनाहरू घट्नेछ। लागू औषध ओसार प्रसार गर्ने, जुन कारोबार गर्ने, भण्डारण गर्नेलाई चाहिँ हामीले कानुन बमोजिम नियन्त्रण लिएर मुद्दा अनुसन्धान गरेर कारवाही नै गर्छौँ। यो अहिले हामीले चाहिँ सेवनकर्ताहरूलाई चाहिँ अलिकति फोकस गरेर उनीहरूलाई खोजेर विभिन्न पालिकाहरूमा, गाउँ गाउँमा, टोल टोलमा पनि यस्ता व्यक्तिहरू हुन सक्ने हुनाले त्यस्तो ठाउँमा पनि हामीले चाहिँ खोजतलास गर्छौँ। विभिन्न प्रहरी निकायहरू मार्फत चाहिँ खोजतलास भइरहेको छ। उनीहरूलाई त्यसरी खोजिसकेपछि, त्यसरी फेला पारेपछि उनीहरूलाई उपचार गर्ने, सुधार गर्ने, निगरानी निगरानीमा राख्ने, कुनै स्थापना राख्नुपर्ने भए त्यो अनुसार राख्ने, स्थानीय सरकारले चाहिँ उपचार तथा सुधार केन्द्रमा राख्नको लागि आवश्यक पहल गर्ने, सहयोग गर्ने, समन्वय गर्ने, परिवारले चाहिँ उनीहरूको खर्च तिर्न नसक्ने अवस्था छ भनेदेखि चाहिँ स्थानीय पालिका स्थानीय सरकारले चाहिँ सहयोग गर्ने भन्ने हिसाबले चाहिँ सुधारको कार्यक्रमहरू अभियान सञ्चालन हुन्छ।
3: लागू औषध सेवनकर्ताको संख्या वृद्धिका कारणले समाजमा अपराध बढ्नुका साथै घर परिवारमा अनेकन समस्याहरू ल्याउने भएकाले यस अभियानलाई प्रभावकारी किसिमले सञ्चालन गर्न जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
2: गैर आवासीय नेपाली संघ एनआरएनएले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको स्वागत गरेको छ। एनआरएनए का प्रवक्ता सोमनाथ सापकोटाद्वारा आज जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएको विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैर आवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ। संखुवासभाको भोटखोला गाउँपालिका स्थित च्याम्ताङ घोङगप्पा सड़क निर्माण सम्पन्न भएको छ। राष्ट्रिय गौरवको सो सड़क नेपाली सेनाले करिब 5 वर्षमा निर्माण गरेको हो। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङकाको 10.5 किलोमिटर सड़क आयोजनाको ट्र्याक र स्तरोन्नति गरिएको हो। खाँदबारी किमाथाङका सड़क खण्ड अन्तर्गत पर्ने उक्त सड़क हिजो एक कार्यक्रमका बीच उत्तर दक्षिण कोशी सड़क योजनालाई हस्तान्तरण गरिएको हो। सेनाले जिम्मेवारी पाएको 10.81 किलोमिटर सड़क उत्तर दक्षिण कोशी सड़क कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख सेनानी शमशेर बहादुर सिंहले बताउनुभयो। पोखरामा सञ्चालित आयुर्वेद अस्पताल क्लिनिकमा गैर कानूनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका 10 बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइलले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लडाईपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। यसैबीच इरानसँगको शक्ति संघर्षको अन्त्य र द्विपक्षीय वार्ताका लागि भोलिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ। इरानको चेतावनीपछि मध्य पूर्व युद्ध शुरू भएदेखि नै अवरुद्ध रहेको स्ट्रेट अफ होर्मुजलाई इरानले खाड़ी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले बताएका छन्। सन् 2026 पहिलो 3 महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्द्वमा कम्तीमा 372 अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। रिपोर्टका अनुसार जनवरी 1 मार्च 31 अफगानिस्तानमा 13 महिला, 46 बालबालिका र 313 पुरुष मारिएका थिए। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास व्यक्त गर्नुभयो। राजस्व चुहाव नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी भइरहेका भएका अवैध तस्करी नियन्त्रणका लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्नुभयो। सरकारले नयाँ चरणको आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने भएको छ। सोमबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले वृहत कानूनी तथा संस्थागत सुधार मार्फत आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने उल्लेख गरिएको छ। त्यस मार्फत नेपालको आर्थिक वृद्धि 7% पुर्याउने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सरकारले उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सरल बनाउने, स्वदेशी विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गर्ने उल्लेख गरिएको छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम हुने व्यवस्था गर्दै राष्ट्रिय विकासका प्राथमिकता आयोजनाहरूको छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने गरी सक्षम संस्थागत संयन्त्र निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ। गत मे 1 तारिकदेखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाई गरेपछि निकासी कार्य ठप्प भएको छ। नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुर्याउनु पर्ने नयाँ व्यवस्था लागू भएपछि काँकड भित्ता हुँदै हुने नेपाली चियाको निर्यातमा अवरोध उत्पन्न भएको हो। भारतको कोलकाताबाट चियाको नमुना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब 15 दिन लाग्ने नयाँ नियम लागू गरिएसँगै नेपालबाट चिया निकासी रोकिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार उमागाईले बताउनु भयो। निजी क्षेत्रको लगानी रहेको यति एयरलाइन्स लिमिटेडले प्राथमिक सार्वजनिक सेयर आइपिओ निष्कासन गर्ने भएको छ। त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौता पत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नु भएको छ। नेपाल र श्रीलङ्का बीच क्रस बोर्डर QR भुक्तानी प्रणालीको शुरूआत भएको छ। अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले श्रीलङ्काको लङ्का पे र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड बीच क्रस बोर्डर QR भुक्तानी प्रणालीको शुरूआत भएको हो। उक्त व्यवस्थाले श्रीलङ्का भ्रमण गर्ने नेपाली यात्रुहरूले कनेक्ट IPS वा अन्य मोबाइल ब्याङ्किङ एप मार्फत श्रीलङ्कामा रहेका 4 लाख बढी लङ्का QR मर्चेन्टहरूमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। श्रीलङ्काको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा क्रस बोर्डर भुक्तानीको शुरूआत गरिएको संयुक्त रूपमा घोषणा गरिएको हो।
2: अब खेल समाचार अझै बमबाट।
7: ICC विश्वकप लिग 2 अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग 2 रनको झिनो अन्तरले पराजित भएको छ। वर्षाका कारण अवरुद्ध भएपछि DLS पद्धतिका आधारमा 39 ओभरमा 221 रनको नयाँ लक्ष्य पाएको नेपालले 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवाती निकै कमजोर रह्यो। प्रारम्भिक ब्याटर विनोद भण्डारी 10 र अर्जुन कुमार 0 रनमै समेटिएपछि नेपाल दबावमा आएको थियो। कप्तान रोहित पौडेलले 32 र आसिफ शेखले 21 रन जोडेर इनिङ सम्हाल्ने प्रयास गरे पनि मध्यक्रम धर्मराएको थियो। खेलमा दिपेन सिंह ऐरीले 55 रनको अर्धशतकीय योगदान दिँदै नेपाललाई खेलमा फर्काएका थिए। तर अन्त्यतिर गुलशन झाले विस्फोटक ब्याटिङ गर्दै अभिजित 61 रन बनाए पनि टोलीलाई जित दिलाउन 2 रनले चुके। स्कटल्यान्डका लागि ब्रान्ड क्युरीले 3 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्यान्डका ओपनर जर्ज मुन्सले 75 रनको आक्रामक इनिङ खेलेका थिए। नेपालका लागि लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा सफल बलर रहे। उनले 10 ओभरमा मात्र 41 रन खर्चेर महत्वपूर्ण 4 विकेट लिए। त्यस्तै करण केसी र नन्दन यादवले समान 2-2 विकेट हात पारे। यस त्रिकोणात्मक श्रृङ्खलामा नेपाल र स्कटल्यान्ड सहित अमेरिका पनि रहेको छ। 8 टोली सहभागी लिग 2 स्कटल्यान्ड जितपछि 36 अङ्कमा छ। पराजित नेपाल 18 अङ्कसहित पुछारबाट 2 स्थानमा यथावत छ।
2: अब मौसम। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा, 4.5 मिलिमिटर, काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 13.7 मिलिमिटर, पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 70.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर र दिपालको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पीड़ित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना, 4 जनाको मृत्यु, 27 घाइते, सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई थप अघि बढाइने इरानको चेतावनी र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बॉडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निभाउन प्रतिपक्षको आग्रह, नीति तथा कार्यक्रम खारेज गर्न एमालेको माग, संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको काँग्रेसको आरोप।
1: संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याइ हो।
0: अर्घाखाँचीको दुर्गा फाँट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभाका सचिव हर्क राज राई पदमुक्त, नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
2: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौँ उस्तो गर्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
0: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजो नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने,
3: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
0: र आइसिसी क्रिकेट विश्वकप लिग 2 को एकदिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिताको संस्कार माथिल्लो तहबाट सुरु हुन्छ। राज्यका प्रमुख अङ्ग र त्यसका नेतृत्वकर्ताहरू जवाबदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका, अविश्वास र असन्तोष बढ्दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ, अन्य 27 जना घाइते भएका छन्। सन्धि खर्क घुम्ती तानसेन पाल्पा सड़क खण्ड अन्तर्गत पाणिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 की 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुँवर, पर्वतको मधी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
6: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्ला तर्फ हो, यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनु रहेछ होइन, त्यसमा चाहिँ 1 ख 504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ, अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
5: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धान बाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छुपेर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारै बढ्न सक्ने भन्दै मन्त्रालयले निगरानी बढाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
7: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्क छोडेर आउन मात्र आग्रह गरेका हौँ। कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
5: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नु भएको छ।
1: यो अधिवेशन असामान्य परम्परा सहित सुरु भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्मै छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठा माथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याई हो।
5: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
8: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण सङ्कटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पूर्ण लेखन पुनर्लेखन गर्नै पर्दछ।
5: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
9: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ सुरु गरेका थियौँ। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौँ। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने।
5: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
10: सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छौ। अवैध संरचना भत्काउनुहोस्, त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन, हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चले? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
5: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
2: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौँ उस्तो गर्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ।
5: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नली आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सिआइएनसँग बताउनुभयो।
3: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
5: साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुईको एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्यान्डले 29 खेलमा 36 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्क सहित 7 स्थानमा रहेको छ।
0: सन्तोषी रावल। नेपालगञ्जमा म्याराथन तथा रात्रिकालीन दौड जस्ता प्रतियोगिताले दौड संस्कृतिको विस्तार
11: पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
0: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय
13: हेलो
14: हेलो बुढी के छ खबर?
13: ठिकै छ, चलेकै छ।
14: ल भिडियो अन गर त तलाई हेरौँ।
13: भिडियो अनै छ त, देख्नु भएन र?
14: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
13: माडीको नेट यस्तै त हो नि।
14: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
15: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
12: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
16: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ
0: खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढिरहेको छ विशेष गरी नेपालगञ्ज म्याराथन र रात्रिकालीन दौड नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड संस्कृतिको विस्तार भएको छ तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन
17: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नु भएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ
18: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर अब त्यो अनुसार मेहनत नै गरेको थिएँ यदि म अब उता हाम्रोतिर कोच नै छैन अब कोच हुनुपर्छ अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ त्यो हुँदा म वेट लेछु टाइम पनि इम्प्रुभ गर्छु
17: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ
19: तयारी त्यस्तो थिएन योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यायो हो त्यो पछाडि ट्रेनिङ नै भएन अनि हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो अनि तुलसीपुर चाहिँ छ तर त्यति व्यवस्थित छैन गराउनु प्रयास छैन
17: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगञ्ज वरपर प्रतिभाको कमी छैन तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ
19: यस्तो बाटोहरूमा ट्र्याक आफूले ट्र्याक नापेर त्यसमा गर्छन् त्यो मलाई बच्चैदेखि दौड्न अलि रमाइलो लाग्थ्यो म यसमा त्यही भएर अगाडि पनि हुन्थे त्यही भएर आर्मीतिरै फिल्डमा भए गरी दौड अहिलेदेखि तयारी गर्दैछु
17: नेपालगञ्जकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौडमा प्रथम हुन सफल हुनुभयो
18: एकदमै खुसी लागिरहेछ गुरुको हार्डवर्कको एचिभमेन्ट हो म चाहिँ रङ्गशाला यहीँ नेपालगञ्जको रङ्गशालामा ट्रेनिङ गर्छु पर डे 2 आवर हो मेरो चाहिँ इन्जर थियो कम्मरको त्यही पनि यत्रो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ
17: आयोजक नेपालगञ्ज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो
20: को दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ जे होस् अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी भयो हाम्रो टार्गेट चाहिँ 150 को टार्गेट हो
17: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढाउन आवश्यक छ
11: यसरी गर्नु एकदमै राम्रो तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन अनि त्यस पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु
17: नेपालगञ्जलाई साँच्चीकै दौडमय सहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन् निशु जोशी सीआईएन रेडियो कृष्णसार एफएम नेपालगञ्ज बाँके
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ मनसुनमा कहाँ कहाँ जोखिम के तयारी गर्नुपर्ने
4: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
0: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
21: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
23: मनसुन पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसुनमा तपाईँ बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढी खतरा छ त, र तपाईँले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसुनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौँ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसुनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठुलो संख्याबाट स्वाट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
4: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकल्ली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा
23: त्यो पनि भयो। अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो अलिकति तथ्यमा आधारित भएर
4: त्यो पनि सुधार
23: यसो हजुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो।
4: त्यसरी नै बुझ्दा हुन्छ।
23: जस्तो अब 2.5 लाख जनसङ्ख्या भने पनि जनसङ्ख्या, 19 लाख भने पनि जनसङ्ख्या, ज्यान त ज्यान हो नि त। यो आँकडा चाहिँ कतिको गम्भीरताको सङ्केत चाहिँ हो?
4: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष। उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसङ्ख्या हो भने
23: पनि ठुलै अनुमान हो 22,000 भनेको पनि
4: ठुलै अनुमान हो।
23: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन। यो पनि विपदको चाहिँ ठुलै घन्टी बज्छ है भन्ने खालको सङ्केत पनि हो एक किसिमको।
4: अब यस्तो
23: पानी नपरे पनि अब
4: होइन, पानी नपर्ने नै भन्ने पनि छैन, फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
23: पर्न पनि
4: भयो होइन।
23: 40% पानी पर्न सक्ने सम्भावना
4: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त। फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गऱ्यो भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन। त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन, मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ चार महिनासम्म 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
23: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन, हामीले तयारी गर्नु पर्छ होइन।
4: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
23: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
4: सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
23: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
4: होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले हुनुपर्छ, जुन हामीले यो घर परिवार र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको।
23: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
4: जिल्लागत हिसाबमा अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जिल्लाहरू सबै पनि पर्न सक्ने भए होइन,
23: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी पहिरो चट्याङ भयो होइन,
4: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तिनवटा पहाडी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढी र पहिरोको हिसाबले चाहिँ पहाडी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
23: खडेरी पनि गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो, यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
4: छ। तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयार गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ। यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ।
23: अब अलिकति तयारीको कुरा गरौँ, सरकारले गर्ने तयारी त छँदै नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त, व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो। के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
4: एकदम यहाँले राइट भन्नुभएको छ, अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि। कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुनसक्छ नि त। त्यस्तो अवस्थामा तुरुन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्त्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन, आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धन निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ, त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत।
23: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त, कसरी हेर्ने
4: त्यो प्रचार प्रसार? यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ, सोसियल मिडियाहरू धेरै जसो सबै
23: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ।
4: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन, सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन, भाइबरमा, युट्युबमा, टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने। अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ। त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ उहाँहरूका आफ्नो प्लेटफर्महरू छ।
23: निकायहरू चाहिँ के छन् जस्तो
4: स्थानीय पालिका भयो, वडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन, त्यसो समुदाय स्तरका समितिहरू हुन्छन्, स्वयंसेवकहरू हुन्छन्, अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डिडिएमसी त्यहाँ हुन्छ होइन, जिल्ला विपद व्यवस्थापन समिति हुन्छ, फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ।
0: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले 2/3 बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आइसिसी क्रिकेट विश्वकप लिग 2 एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
6: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
7: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा नबोलेपछि प्रधानमन्त्री शाहको विपक्षीद्वारा विरोध, प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल सुरु।
0: सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्चमा रिट। भारतका विदेश सचिवको नेपाल भ्रमणको मिति दुई देशको सहमतिमा टुङ्ग्याइने।
1: राजनीति गर्ने भए मार्कर छोडेर आउन शिक्षकलाई शिक्षा मन्त्रीको आह्वान। नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने।
0: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप। विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
1: र विश्वकप लिग टू क्रिकेटमा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी
4: नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह विपक्षी दलको तारो बन्नु भएको छ। हिजो सुरु भएको संघीय संसदको बजेट अधिवेशनको दोस्रो दिन पनि विपक्षी दलले प्रधानमन्त्री शाहको चर्को विरोध गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
5: रासोपाको एकल सरकारका प्रधानमन्त्री शाह हिजो संसदमा राष्ट्रपतिको सम्बोधन हुँदै गर्दा बाहिरिएको, प्रधानमन्त्रीले संसदमा नबोलेको लगायतका विषयमा आपत्ति जनाएका छन्। पुरानो दल कङ्ग्रेसदेखि नयाँ दल श्रम संस्कृति पार्टीसम्मले एकै स्वरमा प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्दै जवाफ माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपतिको सम्बोधनको बीचमै प्रधानमन्त्री शाह उठेर हिँड्नुलाई लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य भन्नुभएको छ। संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरतामाथि प्रश्न उठेको उहाँको भनाइ थियो।
6: सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्।
5: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदको दोस्रो अधिवेशनसम्म पनि सरकारका प्रधानमन्त्री शाहले सदनलाई सम्बोधन नगरेको प्रति आपत्ति जनाउनु भएको छ। सांसदले उठाएको प्रश्नको जवाफ नदिएपछि साम्पाङले प्रधानमन्त्री भए नभएको भन्ने थाहा नभएको टिप्पणी मात्र गर्नुभएको छैन, असक्षम घोषणा नै गर्नुभएको छ।
7: यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन, सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन, संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर नदिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त?
5: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भने सत्तारूढ दल रासोपालाई झुण्डको संज्ञा दिँदै अराजक जमातको गठजोड भएको आरोप लगाउनु भएको छ। अल्गोरिदम र एआईको चमत्कारले उदाएको रासोपा दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको टिप्पणी गर्नु भएको छ।
8: रासोपा कुनै सुसङ्गत वैज्ञानिक विचारधारामा आधारित दल होइन, यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।
5: सत्तारूढ रासोपाका सांसद मनिष खनालले एमाले नेता बादलको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डोल प्रसाद अर्यालले त्यस्तो निर्देशन दिनु भएन। पूर्व प्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गरिएकोमा आपत्ति जनाउनु भयो।
9: पुराना र नयाँ भनेर बनाइएको भाष्य हाम्रो दृष्टिमा, मेरो दृष्टिमा दार्शनिक, राजनैतिक, समाजशास्त्रीय दृष्टिले पनि बिल्कुल बेठिक छ। सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो। पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेतिर अग्रसर हुन्छ।
0: सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सुरु भएको छलफल सम्बन्धी एक सामग्री केही बेरमा प्रस्तुत गर्नेछौँ। प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधि सभाको सचिवबाट हटाउनु भएको हो। सभामुख डोल प्रसाद अर्यालको सिफारिसका आधारमा राईलाई सचिवबाट हटाइएको राष्ट्रपतिको कार्य

0: भारतका विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको विषयमा भारतीय विदेश मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा नेपाल भारत सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै भ्रमणको मिति दुवै देशबीचको छलफलपछि तय हुने बताउनुभयो। उहाँले नेपालबाट भारतीय विदेश मन्त्रीलाई भ्रमणको निम्ति प्राप्त भएको बताउनुभयो।
1: बहुत एक बहुआयामी किस्म के हैं। जब वहाँ इलेक्शन हुआ, नई सरकार बनी, हमारे प्रधानमंत्री ने उनको उनसे बात की और ये कहा कि हमारे दोनों देशों के रिश्ते जो इतने पुराने हैं, पारिवारिक रिश्ते हैं, गर्मजोशी भरे रिश्ते हैं, इसको हम और मजबूत करेंगे और अपनी प्रतिबद्धता को हम लोगों ने जताया। उसके बाद हमारे विदेश मंत्री की बातचीत हुई, वहाँ के विदेश मंत्री से दोनों नेताओं की मुलाकात मॉरिशस में हुई थी, वहाँ पर एक अन्य बैठक है उसके साइडलाइन में। उसके बाद विदेश मंत्री को उनके तरफ से न्योता आया है नेपाल जाने का। जहाँ तक वहाँ जाने की बात है, इसकी डेट्स दोनों तरफ की म्यूचुअल कन्वीनियंस के हिसाब से की जाएगी।
0: हालै मात्र चीनको मानसरोवर जान भारतीय पर्यटकले नेपाली भूमि लिपुलेखको बाटो प्रयोग गर्ने दुवै छिमेकी मुलुकबीच सहमति भएपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो। त्यसको जवाबमा भारतले वार्ताका लागि तयार रहेको बताएको छ। हिजो आएको सरकारको नीति कार्यक्रममा पनि नेपाल सरकारले कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिने बताएको छ। सीमाको विषय फेरि सतहमा आएपछि दुई देशबीचको उच्च स्तरीय भ्रमणबारे चर्चा शुरू भएको छ। यसै बारेमा भारतको प्रतिक्रिया आएको हो। आज पनि संसद बैठकमा बोल्नुभएका हर्क साम्पाङले यो विषयमा बोल्नु भएको छ।
2: सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? उदाहरण हामी महाकाली नदीको पारिपट्टिको तटमा भइरहेको निर्माणलाई हामी देख्न सक्छौँ। सरकार किन मुखदर्शक बनेको छ? यसको उत्तर सरकारले सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई दिएको राम्रो।
0: आजको प्रतिनिधि सभा बैठकमा नेपाल सरकार र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता पेश गर्दै यसले भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन, अपराधीलाई कानूनी दायरामा ल्याउन तथा अपराधबाट आर्जित सम्पत्ति पुनः प्राप्त गर्न सहयोग पुग्ने बताउनु भएको छ।
3: यो सम्झौता नहुँदा एक मुलुकमा भएका अपराधको अनुसन्धान गरी प्रमाण र कागज ल्याउन, भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएका सम्पत्ति फिर्ता गर्न र अपराधीलाई सजाय दिन समस्या परेको थियो भने यो सम्झौता कार्यान्वयन भए पश्चात अपराधीलाई सजाय दिन तथा अपराधबाट कमाएको सम्पत्ति फिर्ता ल्याउन समेत योगदान पुर्याउनेछ।
4: नेपाल भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाई गरिएको छ। भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचय पत्र जाँच अनिवार्य गरिएको छ। सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने अवस्थालाई कडाईका साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। नाकामा सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि दुईवटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। भारत हुँदै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ। पश्चिम बङ्गालमा हालै भएको निर्वाचनपछि रोहिङ्ग्या नेपाल भित्रन सक्ने अनुमान गरिएको छ। भारतको पश्चिम बङ्गाल स्थित मालदह क्षेत्रमा रोहिङ्ग्या समुदायको बाक्लो बसोबास रहेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले केही दिन अघिदेखि सुरु गरिएको यो व्यवस्थालाई आजबाट थप कडाई गरिएको बताउनुभयो। नेपाल परिवेशमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा चारजनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसा

0: साधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन भरको
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा छलफल सुरु भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल सुरु भएको हो। संसदको माथिल्लो सदन राष्ट्रिय सभामा भने भोलिदेखि मात्रै छलफल आरम्भ हुनेछ। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले नीति कार्यक्रममाथि कडा शब्दमा विरोध जनाएका छन्। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
7: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताउनुभयो। नीति तथा कार्यक्रमले सत्तारूढ दलको घोषणा पत्र, रोडम्याप र राष्ट्रिय संकल्प पत्रको स्प्रिट समात्न नसकेको प्रचण्डको टिप्पणी छ। मधेसी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिङ्गो नीति तथा कार्यक्रम मधेसप्रति मौन रहेको उहाँको दावी छ।
8: जनताको सरकारप्रति जुन अपेक्षा छ, धेरै ठुलो अपेक्षा छ तपाईँहरूप्रति, त्यो अनुरूप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयका नियमित कार्यक्रमहरूको सार संग्रहका रूपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति कार्यक्रमहरूको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्न सबै मान्य सदस्यहरूलाई विशेष आग्रह गर्दछु।
7: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रम पुरानैकै निरन्तरता भएको टिप्पणी गर्नुभयो। नयाँबाट व्यापक सुधारको अपेक्षा गरेको भए पनि निराश बनाएको उहाँको भनाइ छ। शाहीले पुरानो कार्यक्रमका कतिपय बुदा हुबहु रहेको आरोप लगाउनुभयो।
9: हामीले के चाहेका थियौँ भने यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौँ नीति तथा कार्यक्रम, किनकि सबै युवा साथीहरू आएका थियौँ नि, नयाँ नयाँ साथीहरू आएका थियौँ, चाहे पार्टी जोसुकै होस्, आज नयाँ अनुहार छ, कोही सत्तापक्षबाट होला, कोही प्रतिपक्षबाट होला, कुनै दलबाट होला, तर हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ। करिब करिब केही शब्द त जिउको त्यो सारिएको छ।
7: नेकपा एमाले भने सरकारका नीति तथा कार्यक्रममा भदौ 23 र 24 को घटनाको दोषीलाई कारवाही गर्ने विषय नसमेटिएको भन्दै आपत्ति जनाएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले देश चलाउने देशद्रोहीप्रति सरकार किन मौन भनेर प्रश्न गर्नुभयो।
10: सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपति ज्यू मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ?
7: राजसभाका सांसदहरू भने नीति तथा कार्यक्रमको बचाउमा उत्रिएका छन्। राजसभाका सांसद राजीव खत्रीले पढ्दै नपढी नीति तथा कार्यक्रम कर्मकाण्डी भएको भन्न उचित नहुने टिप्पणी गर्नुभयो।
11: शिक्षाका कुरा गर्ने त्यो के पहिलाको सरकारले नि शिक्षामा कुरा गरेको थियो, अब गर्न हुँदैन त भन्न पाइएन नि त। पहिला पढ्नु पर्यो, उहाँले दुईटा त ल्याउनु भयो, तर कुन कुरा दोहोरियो भनेर त भन्नु भएन नि त। दोहोरिएको कुरा भन्नु पर्यो होला नि त, अनि दोहोरिएको कुरा चाहिँ नभन्ने, अनि त्यसपछि अब त्यो शिक्षा स्वास्थ्य देखेर ए त्यही कुरा आएछ भनेर त्यो मनोगण त्यही टाइपले दुईटा किताबलाई देखाउनु चाहिँ गलत हो।
5: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता 5 थिममा ल्याउने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्री वाग्लेले चुनाव अघि रासोपाले जनतासम्म गरेको प्रतिबद्धता बाछापत्रकै स्प्रिटमा बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले संसद बैठकमा बिहिबार आगामी वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने जानकारी समेत दिनुभयो। बजेटको सन्दर्भमा अन्तिम समय 14 जेठसम्म उचित सल्लाह र सुझाव समेटिने समेत उहाँले बताउनुभयो। समयका हिसाबले बजेट निर्माणको सेड्युल निकै चापमा परेको छ, तर सरकारवाला निकाय विज्ञ सांसदको सुझाव हामी समेट्दै जान्छौँ उहाँले भन्नुभएको छ। अर्थमन्त्री वाग्लेले जेठ 15 गते सङ्घीय संसदमा बजेट भाषण गर्नुहुनेछ।
6: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले राजनीति गर्ने भए शिक्षकले मार्कर छोडेर आउनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले विचारलाई निषेध गर्न भने नखोजेको बताउनु भएको हो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले राजालाई श्रीपेच छोडेर राजनीतिमा आउन अपील गरेको स्मरण गर्दै उहाँले अहिले शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो।
12: श्रद्धेय कमरेड मदन भण्डारीले नै भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु। उहाँले भन्नुभएको थियो, महाराज यदि राजनीति गर्ने भने श्रीपेज खोलेर आउनु भन्नुभएको थियो। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौँ। कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैन।
6: त्यसक्रममा शिक्षा मन्त्री पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसएमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने जानकारी समेत दिनुभएको छ। एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि मौका परीक्षाको लाभ लिनेछन्। मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन खेल मैदान शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनु भएको छ।
5: सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता प्रेमराज सिलुवालले रिट दायर गर्नुभएको हो। सरकारले गठन गरेको आयोग खारेज गर्न माग गर्दै यसअघि 15 वैशाखमा पनि रिट दायर भएको थियो। त्यस रिटमा 16 वैशाख न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाव आदेश जारी गर्दै लिखित जवाब माग गरेको थियो। सरकारले 2 गते सर्वोच्चका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियारको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दावी रिट निमित्तको छ। न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्व प्रधान न्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालवालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायपालिकामाथि असंवैधानिक एवं गैरकानुनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ। आयोग क्षेत्राधिकार विहीन र गैरकानुनी भएकाले खारेज गर्न माग गरिएको छ।
6: अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या 4 पुगेको छ। दुर्घटनामा 26 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाडिनी गाउँपालिका वडा नम्बर 8 दुर्गा फाटा कुडुलेमा बस दुर्घटना भएको हो। दुर्घटनाका घाइते 20 जनाको मिशन अस्पताल पाल्पा र 6 जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका पातीचौरबाट अर्घाखाँची जिल्लाको सुपा देउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस सडकबाट अन्दाजी 120 मिटर तल खसेर दुर्घटना भएको हो।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये 1/3 अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
6: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
13: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौँ। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
14: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बनिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारसँग विभिन्न माग राख्दै मृगौला पीडितले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्य बिमामा 10% पेमेन्ट खारेजी गर्न माग गरेका छन्। स्वास्थ्य बिमामा लागू गरिएको 10% पेमेन्ट व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीलाई थप भार परेको उनीहरूको गुनासो छ। त्यस्तै उनीहरूले मासिक भत्ता भुक्तानीको माग गरेका छन्। सरकारले निर्णय गरिसकेको मासिक 5,000 रुपियाँ भत्ता हालसम्म सबै बिरामीले नपाएको उनीहरूको गुनासो छ। उनीहरूले मृगौला दान, जीवनदान र अङ्गदान, पुण्यकाम जस्ता नारा बोकेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए। यससँगै उनीहरूले ब्रेन डेथबाट हुने अङ्गदानले प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरेका छन्।
3: नेपाली कङ्ग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला 21 बजे कर्णाली सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ। प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हिजो सुरु भएको प्रदेश स्तरीय भेला 21 बजे सङ्कल्प प्रस्ताव पारित गर्दै सकिएको। भेलाले संविधान प्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिक मुखी नीति मार्फत उत्तरदायी र जवाबदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्ने पहिलो सङ्कल्प गरेको छ। विगतमा कङ्ग्रेसको नेतृत्वमा सङ्घ प्रदेश र स्थानीय तहमा सुरु भएका आर्थिक, सामाजिक, भौतिक विकास र सुधारका काम र नवीन सृजनात्मक अभियानलाई सूचीबद्ध गरेर नागरिक पङ्क्तिमा पुर्याउने कर्णाली सङ्कल्पमा उल्लेख छ। यसअघि सुदूरपश्चिम प्रदेशमा पनि यसै गरी सङ्कल्प पारित गर्दै भेला सकिएको थियो।
4: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने तथा फिल्डमा माटो झार्न नदिए सेवाग्राहीसँग 40,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो। आयोगले आरोपी अधिकारी विरुद्ध बिगो बमोजिम कारवाही माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस्तै नेपाल सरकार प्रतिवादी चन्द्र बहादुर अधिकारी समेतको घुस सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुने गरी दिएको पाइएकाले सुमित्र कुमारी पुरासैनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले पुरासैनी विरुद्ध 50 लाख बराबरको बिगो दावी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
3: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषय सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषय र सोका लागि गरिनुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो।
4: शेयर बजारमा आज मापक नेप्से परिसूचक 39.40 अङ्कले ओह्रालो लागेर 2744.40 सीमित भएको छ। यो 1.41% गिरावट हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 5.15 अङ्कले ओह्रालो लागेर 469.26 पुगेको छ। आज कारोबार भएका कुल कम्पनीमध्ये 13 वटाको उकालो लाग्दा 251 कम्पनीको ओह्रालो लागेको छ। आज 4,66,50,20,677 रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्धका बेला पाकिस्तानले इरानी सैन्य विमान आफ्नो हवाई अड्डा उपलब्ध गराएको सैन्य विमान राख्न आफ्नो हवाई अड्डा उपलब्ध गराएको आरोप लागेको छ। अप्रिलमा युद्ध विराम घोषणा भएको केही दिनपछि इरानले पाकिस्तानी वायुसेनाको नूर खान हवाई अड्डामा धेरै विमान पठाएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिबिएस न्युजले दावी गरेको छ। अर्कातर्फ पाकिस्तानले पनि विमान आफ्नो हवाई अड्डामा आइपुगेको स्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेको इरानी विमान युद्ध विरामको समयमा आएको र यसको कुनै पनि सैन्य कारवाहीसँग कुनै सम्बन्ध नरहेको जिकिर गरेको छ। इरान र अमेरिका बीच गत 8 अप्रेलमा लागू हुने गरी भएको युद्धविराम जुनसुकै बेला तोडेर अमेरिकाले हमला गर्न सक्ने आकलन हुन थालेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक महिनादेखि युद्धविराम जारी रहेको तर यो निकै कमजोर अवस्थामा रहेको बताउनु भएको छ। ट्रम्पले इरानसँगको युद्धविराम अब भेन्टिलेटरमा पुगेको टिप्पणी गर्दै अमेरिकाले पूर्ण जित चाहेको उल्लेख गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद गालिबाफले इरानको सेना कुनै पनि आक्रमणको जवाब दिन र पाठ पढाउन तयार रहेको बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू क्रिकेट अन्तर्गत नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको हो। वर्षाका कारण प्रभावित खेलमा नेपालले स्कटल्याण्ड विरूद्ध डीएलएस मेथडबाट 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो तर जवाफी ब्याटिङ गरेको नेपालले 7 विकेट गुमाएर 218 रन मात्रै बनायो। नेपालका गुलसन झाली, अभिजित 61 र उपकप्तान दिपेन्द्र सिंह अहिले 55, कप्तान रोहित पौडेलले 32 रन बनाए। स्कटल्याण्डका ब्राडली करीले 3 तथा मार्क वाटले 2 विकेट लिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: संसदमा नबोलेपछि प्रधानमन्त्री शाहको विपक्षीद्वारा विरोध, प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल सुरु।
3: सम्पत्ति छानबिन आयोग खारेजीको माग गर्दै सर्वोच्चमा रिट। भारतका विदेश सचिवको नेपाल भ्रमणको मिति 2 देशको सहमतिमा टुङ्ग्याइने।
4: राजनीति गर्ने भए मार्कर छोडेर आउन शिक्षकलाई शिक्षा मन्त्रीको आह्वान। नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने।
3: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप। विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
4: र विश्वकप लिग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-18-98, मोबाइल 98-512-40-934।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।
12: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला।
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईई को नतिजा चाँडै आएको सरकारको भनाई। अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसङ्घद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन सङ्घर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका 3 अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने सङ्केत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्,
4: Britain has plunged into a deep, deep...
3: आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो सङ्कटमा परेको छ। संवाददाता रब वाटसनको भनाई। पाकिस्तानले गएको मार्च 16 काबुलस्थित एक लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौँको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको सङ्ख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झन्डै 1 हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका 2 अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै सङ्केत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेहेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ्न सक्ने बताए। हालसम्म 7 हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। सुरुमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली काङ्ग्रेस संसदीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आए पछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौँ हामीले सभामुख। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनी पछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौँ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
0: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट किन मुक दर्शक बन्यो?
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
6: नेपाली सेनाबारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
0: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ। ती सुकुम्बासी भूमिहीन सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
0: पराजुलीले गरेका टिप्पणी पनि विवादरहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसङ्ग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पुरै विद्यालय शिक्षालाई एउटै समयमा सुरु र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
8: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट सुरु गर्दै लग्नुभएको, एक बाह्र विद्यालय शिक्षा दिनुभयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो कर्मश काण्डै ल्याएर, त्यसपछि पठन पाठन क्रेडिट आवर सबै पुग्छ नि।
0: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनुपर्ने कारणबारे सोधेका छन्।
9: शैक्षिक क्यालेन्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थीको पोइन्ट अफ भ्यूबाट हामीले हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसँग प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
10: बेलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजफ्ती तन्काएर सकिने समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो ब्यासीको परीक्षा फल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ।
9: पक्कै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने, कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्ला। पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ, अनि अहिले सार्वजनिक प्राथमिक विद्यालयको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो प्राथमिक विकास केन्द्रबाट आउला नै हाम्रो बाटो पनि राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो. नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ. लाग्दाखेरि यो परीक्षा भनेको चाहिँ एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ. त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ.
10: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा त्यो पनि एउटा मुख्य कारण थियो, त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
9: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आयो थियो. राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो. तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ. तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ. सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ.
10: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा चाहिँ के छ?
9: त्यो पक्कै नै आउँछ, किनभने हामी चाहिँ असार एक गतेदेखि गर्ने नै भने परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षाको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ.
10: त्यो भनेको असारको अन्तिम समयमा मात्र कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,
9: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छ.
10: जस्तो कक्षा एघारको भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ?
9: अब बाह्रमा जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठी गतेबाट. उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा एघारमा खाली हुन्छ अनि भर्ना अभियानमा लाग्नु होला. एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन. सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ. पहिला साउनबाट सुरु भइसक्छ भनेदेखि अहिले चाहिँ अब दुइटै विद्यार्थीहरूले साउनबाट ग्रेड वृद्धिको पनि आइसकेका हुन्छन्.
0: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ. राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो दुई दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
11: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्. अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ. इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ. लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो. घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्रसङ्घ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्. तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन. बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोऱ्याएको छ. आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो. उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए. संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ. बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन. 30 भन्दा बढी सब स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यस बेला देखिएको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
12: FM. रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। पीडित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। अर्का खाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना, चारजनाको मृत्यु, 27 घाइते। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई थप अघि बढाइने इरानको चेतावनी। र आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्नुभयो। यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो। उपनेता पराजुलीले निर्वाचनको बेला पार्टीले जनतासँग गरेको वाचा पूरा गर्ने गरी सरकारले 100 बुँदे कार्यदेश तयार पारेर काम अगाडि बढाएको बताउनुभयो। यसैगरी बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुहुँदै नेता आङदेम्बेले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले अध्यादेश मार्फत राजनीतिक संरचना प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरङ्कुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि सुरु गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्दै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति तथा उपेक्षित र उत्पीडित वर्ग समुदायका आवश्यकतालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको बताउनुभयो। यस्तै स्वतन्त्र सांसद महावीर पुलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नवप्रवर्तनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले 12 पर्सा औद्योगिक करिडोरमा विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाब मागेको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन, खेल मैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। 1 महिनाभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सडक सुरक्षा सुदृढीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले सडक सुरक्षालाई सुदृढ बनाउन सडक मर्मत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
13: हजुर दर्शन,
14: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
13: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
15: नमस्ते बाबुजी।
14: नमस्ते, आउनु न भित्रै।
15: हुन्छ बाबुजी।
13: अनि दादा त अफिस गइसक्नु भयो होला है?
14: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
13: हस् हस् बाबुजी।
16: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
13: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
15: ए हो र,
13: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: अब बाँकी समाचार। पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। उच्च अदालतले यही वैशाख 21 गते जिल्ला अदालत काठमाडौँको फैसला सदर गर्दै धर्मशाला कोष अन्तर्गत रहने फैसला गरेको थियो। फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने प्रक्रिया सुरु भएको जोशीले बताउनुभयो। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सडक खण्डमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउरालीबाट पर्वत जाँदै गरेको बस सडकबाट करिब 100 मिटर तल खसेर दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र अन्य 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो। घाइते मध्ये 4 जनाको

0: शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयपछि हिउँदे र बर्खे बिदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र बर्खे बिदाको साबिकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जनजीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लडाईँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्ध विराम घोषणा गरेका छन्। सन् 2026 पहिलो 3 महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्द्वमा कम्तीमा 372 जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। रिपोर्टका अनुसार जनवरी 1 मार्च 31 अफगानिस्तानमा 13 महिला, 46 बालबालिका र 313 पुरुष मारिएका थिए। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास व्यक्त गर्नुभयो। राजस्व चुहाव नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी भइरहेका अवैध तस्करी नियन्त्रणका लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्नुभयो। सरकारले नयाँ चरणको आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने भएको छ। सोमबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले वृहत कानूनी तथा संस्थागत सुधार मार्फत आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने उल्लेख गरिएको छ। त्यस मार्फत नेपालको आर्थिक वृद्धि 7% पुर्याउने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सरकारले उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सरल बनाउने, स्वदेशी विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गर्ने उल्लेख गरिएको छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम हुने व्यवस्था गर्दै राष्ट्रिय विकासका प्राथमिकता आयोजनाहरूको छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने गरी सक्षम संस्थागत संयन्त्र निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ। गत मे 1 भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाई गरेपछि निकासी कार्य ठप्प भएको छ। नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुर्याउनु पर्ने नयाँ व्यवस्था लागू भएपछि काँकड भित्ता हुँदै हुने नेपाली चियाको निर्यातमा अवरोध उत्पन्न भएको हो। भारतको कोलकाताबाट चियाको नमुना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब 15 लाग्ने नयाँ नियम लागू गरिएसँगै नेपालबाट चिया निकासी रोकिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार उमागाईले बताउनुभयो। निजी क्षेत्रको लगानी रहेको यति एयरलाइन्स लिमिटेडले प्राथमिक सार्वजनिक सेयर आइपिओ निष्कासन गर्ने भएको छ। त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौता पत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नु भएको छ। नेपाल र श्रीलङ्का बीच क्रस बोर्डर क्युआर भुक्तानी प्रणालीको सुरुवात भएको छ। अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले श्रीलङ्काको लङ्कापे र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड बीच क्रस बोर्डर क्युआर भुक्तानी प्रणालीको सुरुवात भएको हो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाल आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट

मंगलबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले स्तब्ध बन्यो। वर्षाले प्रभावित खेलमा जितका लागि 221 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 39 ओभरमा 7 विकेटको क्षतिमा 218 रनमा समेटियो। पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र गुलशन झाले अर्धशतकीय इनिङ्स खेले। गुलशनले अभिजित सर्वाधिक 61 रन बनाए। उनले 35 बलमा 2 चौका र 5 छक्का हाने। बलिङमा स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए भने मार्क वाटले 2 तथा ज्याक जर्भिस र ओलिभर डेभिडसनले 1-1 विकेट लिए। यसरी टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले पूरै 50 ओभरमा 8 विकेटको क्षतिमा 243 रन बनाएको थियो। जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्याण्डले 29 खेलबाट 36 अङ्क बनायो। पराजित नेपाल 25 खेलबाट 18 अङ्क जोड्दै 7 स्थानमा छ। यस सिरिजको अर्को टोली अमेरिका 24 खेलबाट 36 अङ्क जोड्दै शीर्ष स्थानमा छ। 8 देश सहभागी लिग टूमा नेपालले संयुक्त अरब इमिरेट्स युएलाई मात्र पछि पारेको छ। 8 स्थानमा रहेको युएको 24 खेलबाट 14 अङ्क छ। अब नेपालले जेठ 2 गते अमेरिका, 4 गते स्कटल्याण्ड र 8 गते अमेरिकासँग खेल्नेछ। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पीडित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना, 4 जनाको मृत्यु, 27 घाइते। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई थप अघि बढाइने इरानको चेतावनी। र आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार।
2: हैन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर, तलाई हेरौँ।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
10: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 056-595-1-74, मोबाइल 98-550-50-934।

0: अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

0: स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। मनिष, 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ। माडीका विद्यालयहरूबाट सहभागी परीक्षाहरू मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले 3.95 जिपिए ल्याउँदै प्रथम हुनुभएको छ। त्यस्तै सोमेश्वर माविका छात्र हिमाल दवाडी, दिवाकर स्मृति माविका छात्र प्रसिद्धि पाठक र जनकल्याण माविका छात्र सलिना पौडेलले समान 3.91 जिपिए ल्याउँदै दोस्रो स्थान हासिल गर्नुभएको छ। सो परीक्षामा नियमित र ग्रेड वृद्धि गरी कुल 520 परीक्षार्थीहरू सहभागी रहेका थिए। देशैभरि सुधारिएको नतिजा आउँदा यस वर्ष माडीका सामुदायिक एवं संस्थागत विद्यालयहरूले पनि परीक्षामा विगतभन्दा सुधारिएको नतिजा ल्याएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये दिवाकर स्मृति माध्यमिक विद्यालय उत्कृष्ट नतिजासहित पहिलो स्थानमा रहेको छ। विद्यालयले 60 विद्यार्थी सहभागी गराएकोमा 47 उत्तीर्ण गराउँदै 78.33% नतिजा हासिल गरेको हो। विद्यालयबाट 7 विद्यार्थीले ए प्लस र 12 ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी जनजीवन माध्यमिक विद्यालयले 76.47% नतिजासहित दोस्रो स्थान हासिल गरे छ। विद्यालयका 51 परीक्षार्थी मध्ये 39 उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 2 विद्यार्थीले ए प्लस र 13 ए ग्रेड प्राप्त गरेका छन्। तेस्रो स्थानमा जनकल्याण माध्यमिक विद्यालयले 67.53% नतिजासहित तेस्रो स्थान बनाएको छ। उक्त विद्यालयका 87 सहभागी मध्ये 59 उत्तीर्ण भएका छन्। 1 विद्यार्थीले ए प्लस र 9 ए ग्रेड प्राप्त गरेका छन्। त्यस्तै खैरानी माध्यमिक विद्यालयले 63.16%, कृष्णनगर माध्यमिक विद्यालयले 50% र सगरमाथा माध्यमिक विद्यालय हनुमान झुलाले 43.75% नतिजा हासिल गरेका छन्। यस्तै माडी माध्यमिक विद्यालयबाट 98 विद्यार्थी परीक्षामा सहभागी भएको मध्ये 41.84% उत्तीर्ण भएका छन्। सो विद्यालयबाट 6 विद्यार्थीले ए प्लस र 8 ए ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी सोमेश्वर माध्यमिक विद्यालयले 25% नतिजा ल्याएको छ। विद्यालयका 64 सहभागी मध्ये 16 मात्र उत्तीर्ण भएका छन्। एसईईमा सहभागिता जनाएका एकमात्र संस्थागत विद्यालय विद्याज्योति इङ्ग्लिस स्कुलले 76.19% नतिजा हासिल गरेको छ। नगरपालिका भर कुल 448 विद्यार्थी नियमित मार्फत परीक्षामा सहभागी भएको मध्ये 253 उत्तीर्ण भएका छन् भने 4 अनुपस्थित रहेका छन्। समग्र उत्तीर्ण प्रतिशत 56.47 रहेको माडी नगरपालिका शिक्षा शाखाले जानकारी गराएको छ। यस वर्ष माडीका विद्यालयबाट 19 विद्यार्थीले ए प्लस, 45 ए, 109 बी प्लस, 62 बी तथा 5 सी प्लस ग्रेड प्राप्त गरेका छन्। 145 विद्यार्थी भने नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा माडीमै प्रथम र दोस्रो स्थान हासिल गरी उत्कृष्ट नतिजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतिजामा भने अन्तिम स्थानमा रहेको छ। परीक्षामा 3.95 जिपिए ल्याउँदै सोमेश्वर माध्यमिक विद्यालयका छात्र प्रशिष ढकाल माडी नगर स्तरमा प्रथम हुनुभएको छ भने 3.95 जिपिए ल्याउँदै अन्य 2 विद्यार्थीसहित सो विद्यालयका छात्र हिमाल दवाडीले दोस्रो स्थानको उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ। तर समग्र नतिजामा भने सो विद्यालयले माडीका अन्य सबै विद्यालयहरूभन्दा पुछारमा रहँदै 25% मात्रै नतिजा ल्याएको छ। विद्यालयका 64 परीक्षार्थीहरूमध्ये 16 मात्र उत्तीर्ण भएका छन्। सोमध्ये 3 ए प्लस, 2 ए, 6 बी प्लस र 5 बी ग्रेड ल्याएका छन् भने 48 नन ग्रेडेड अनुत्तीर्ण भएका छन्। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। करार र ज्यालाधारी कर्मचारीलाई कोषमा आबद्ध गरेर उनीहरूको सामाजिक सुरक्षा गर्ने उद्देश्यले माडी नगरपालिका सो कोषमा आबद्ध भएको हो। सोमबार नगर कार्यपालिकामा सम्पन्न एक अभिमुखीकरण कार्यक्रमसँगै नगरमा कार्यरत 126 करार एवं ज्यालाधारी कर्मचारीहरू सो कोषमा आबद्ध भएका हुन्। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेठ 5 गतेदेखि 10 गतेसम्म मेयर कप छात्र छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता 2083 सञ्चालन हुन लागेको हो। माडी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई ₹15,000 दोस्रो हुनेलाई ₹7,500 पुरस्कार रहेको छ। छात्रतर्फ हरेक विद्यालयको छुट्टा छुट्टै टिम सहभागी रहने र छात्रतर्फ एकभन्दा बढी विद्यालयबाट पनि टिम बनाउन सकिने समितिका सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्याग्ने इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै 2/3 विशाल बहुमतलाई अहंकारको मलखात बन्न नदिन सुझाव दिएका छन्। प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि आलोचना गर्दै गरिब सुकुम्बासी र निमुख जनतामाथि प्रहार भइरहेको बताए। बिना कुनै विकल्प सुकुम्बासी बस्ती भत्काउनु र सीमा क्षेत्रलाई गरिबलाई शास्ति दिनु लोकतान्त्रिक पद्धति नभएको उनको थियो। नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रपति सरकारले संसदको अधिवेशन स्थगित गरेर 8 अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको बताए। मंगलबार दलीय हैसियतले प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले सरकारको वर्तमान कार्यशैलीप्रति कटाक्ष गरेका छन्। उनले प्रधानमन्त्री बालन शाहको कार्यशैलीलाई अस्वाभाविक र असंसदीयको संज्ञा दिए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदको मुख्य अधिकार दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकार अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाए। अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृतकमा 3 महिला र 1 पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाडिनी गाउँपालिका 8 दुर्गा फाटा स्थित कुडेलमा दुर्घटना भएको थियो। करिब 30 जना सवार बस सडकबाट करिब 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रमुख प्रतिपक्षीय दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ भने प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन्। 2 दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्ष बिदामा कटौती गरिएको छ। 2 दिन बिदा दिँदा कोर्स पुरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्ष बिदाको साबिकको अवधि 45 दिनलाई 30 दिन कायम गरिएको छ। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ। संघीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने रूपन्देहीको तिलोत्मा नगरपालिकाको अडान लिएको छ। अव्यवस्थित बसोबासी भूमिहीन सुकुम्बासी सङ्घर्ष समितिको 7 बुधे ज्ञापन पत्र बुझेपछि नगर प्रमुख रामकृष्ण खाँड र उपप्रमुख जगदेश्वरी चौधरीले एकै स्वरमा संघीय सरकारले डोजर आतंक मचाएको भन्दै त्यसको विपक्षमा रहेको बताए। हवस् त, सत्य तथ्य निष्पक्ष समाचारको प्रतीक स्वदेश खबर यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै मनिषान बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 440 4394 580 र 98550 26 440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।
2: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली आगो छेउमा नौनी

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

Estradaí Spoksha. Sua DSFM, Tirana Petroclo, do Inega Hertz.

0: जसले ईश्वरको सहारालाई जान्दछ त्यो डर चिन्ता शोकबाट सधैँका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा श्री गुरुदेवको चरणमा धन्यवाद गरिकन गीतोपदेशको कार्यक्रम शुभारम्भ गर्दछु। कार्यक्रमको शुभारम्भ हुन्छ गीता अध्याय 4 को 24 मन्त्रबाट। भगवान् श्रीकृष्ण आफ्नो मुखार बिन्दुबाट अर्जुनलाई सम्बोधन गर्नुहुन्छ। ब्रह्मार्पणम् ब्रह्म हवीर ब्रह्माविनौ ब्रह्मणाहुतम् ब्रह्मैव तेन गन्तव्यम् ब्रह्म कर्म समाधिना। यसरी उपदेश बक्सिन् परमात्माले। परमात्मा एउटा दयालु हुनुहुन्छ सारा प्राणीमाथि, यसरी दया वर्षण गर्नुहुन्छ। परमात्मा परम पुरुष परम पुरुष प्रति आशावान जो मुमुक्षुहरू हुनुहुन्छ पूर्णतया परमात्मामा निमग्न भएको व्यक्तिले आफ्नै आध्यात्मिक कर्मले गर्दा भगवत धाम प्राप्त गर्दछन्।

उसका कर्ममा हवन पनि ब्रह्ममय, हवि पनि ब्रह्ममय, ब्राह्मण पनि ब्रह्ममय, यी आदि गरी सम्पूर्ण वस्तुहरू ब्रह्ममय हुन्छन्। यसैले भन्नुहुन्छ ब्रह्मार्पणम्, ब्रह्म हवि ब्रह्माग्नौ ब्रह्मणाहुतम्। परमात्माले आफ्नो मुखार विन्दबाट यसरी ब्रह्मार्पणको सूत्र बक्सेको छ। परमात्मा दयालु हुनुहुन्छ, सारा प्राणीहरूको हृदयस्थलमा निवास गर्ने परमात्मा सबको जीवनलाई प्रकाश गरेर जीवहरूलाई प्रकाशित गर्ने परमात्मा आज उनी परमात्माका मुखारविन्दबाट अर्जुनलाई बक्सेको जो उपदेश हो त्यसैमा हामी आज संलग्न भइराखेका छौँ। परमात्मामा भावित भएको भाव जुन भक्त हो, कर्म गर्दा गर्दै अन्त्यमा कसरी आध्यात्मिक लक्षण प्राप्त हुन्छ भन्ने कुराको वर्णन यहाँ गरिएको पाइन्छ। भगवान्मा भावी भएर कर्म गर्दा गर्दै अन्त्यमा कसरी आध्यात्मिक लक्ष्य गन्तव्य लक्ष्य हुन्छ प्राप्त हुन्छ भन्ने कुराको वर्णन यहाँ गरिएको छ। भगवान्मा भावित भएर रहेर गरिने धेरै प्रकारका कर्म, ती सबै वर्णन आगामी श्लोकहरूमा गरिनेछ। तर यहाँ केवल कृष्ण भावनामा निमग्न भएका सिद्धान्तका अनुयायीहरूको वर्णन मात्र गरिएको छ। भौतिक कल्मसहरूले ग्रस्त भएको बद्ध जीवले भौतिक वातावरणमा रहेर भौतिक वातावरणमा रहेर नै कर्म गर्नुपर्छ। तैपनि यस्तो वातावरणबाट ऊ बाहिर आउनु पर्दछ। जुन विधिले बद्ध जीव भौतिक वातावरणबाट बाहिर आउन सक्दछ त्यही विधिको नाम नै भगवत भावना हो। उदाहरणका लागि दुध वा दुधबाट बनेका वस्तुहरू धेरै खानाले पेट गडबड भएको बिरामीलाई दुधबाटै बनेको अर्को परिकार दही खान दिएर उपचार गरिन्छ। त्यसै गरी भौतिकतामा डुबेका बद्ध जीवहरूलाई परमात्माको भावनाद्वारा नै उपचार गर्न सकिन्छ। अर्को उपचार लाग्दैन। जुन कुरा गीतामा यहाँ दिएको पाइन्छ यसो विधिलाई सामान्यतया यज्ञ भनिन्छ। यज्ञको तात्पर्य भगवान विष्णु वा परमात्मा श्री कृष्ण सन्तुष्ट पार्नु हो, त्यसैलाई यज्ञ भनिन्छ। यो संसारमा परमात्मामा भावना रहेका वा कृष्णका लागि भनेर जति धेरै कर्म गरिन्छन् ती कर्मले अरू नराम्रा कुराहरूलाई पूर्णत शोषण गरेर वातावरणलाई त्यति नै बढी आध्यात्मिक बनाइदिन्छन्। ब्रह्म शब्दको अर्थ हो आध्यात्मिकता। भगवान् आध्यात्मिक हुनुहुन्छ र उहाँको दिव्य शरीरको किरणलाई ब्रह्मज्योति भनिन्छ। ब्रह्मज्योति ब्रह्मज्योति उहाँकै आध्यात्मिक तेज हो, त्यो अरू कुनै भौतिक तेज होइन। त्यो अस्तित्वमा जे जति वस्तु छन् सबै ब्रह्मज्योति।

चीमा अवस्थित भएको पाइन्छ। तर जब त्यो ज्योति इन्द्रिय तृप्तिमा जन्य मायाका पदार्थले ढाकिन्छ, त्यो अवस्थालाई भौतिकता भनिन्छ। यो भौतिक आवरणलाई परमात्माको भावना अथवा भक्तिद्वारा तुरुन्त हटाउन सकिन्छ, अरू प्रकारले त्यो हट्दैन। यस प्रकार परमात्मामाका लागि अर्पण गरिएको हवि, यस्तो हवि उपभोग गर्ने भोक्ता प्रतिनिधि, हवनीय या समर्पण गर्ने विधि, समर्पणकर्ता र उक्त समर्पणको प्रतिफल सबै आपसमा मिलेर परम सत्य वा ब्रह्ममय बन्न जान्छन् ती सम्पूर्ण वस्तुहरू। मायाद्वारा ढाकिएको परम सत्यलाई पदार्थ भनिन्छ। पदार्थ जब त्यही पदार्थ परम सत्यका निमित्त प्रयुक्त हुन्छ, त्यसमा फेरि आध्यात्मिक गुण आउन सक्छ। यस्तै माया जन्य चेतनालाई ब्रह्ममा रूपान्तरित गर्ने विधि नै परमात्माको भक्ति हो। जब मन पूर्ण रूपले परमात्मामा निमग्न रहन्छ, त्यस्तो अवस्थालाई समाधि भनिन्छ। त्यस्तो परमात्मामय संसारमा सागरमा डुबेको त्यसलाई त्यो स्थितिलाई समाधि भनिन्छ। यस्तो दिव्य चेतनामा रहेर जे जे कर्म गरिन्छन् त्यसलाई यज्ञ भनिएको छ। आध्यात्मिक चेतनाको त्यो अवस्थामा पुगेको होला, हो तापनि हवन हवि यज्ञ सम्पादनको नेतृत्व गर्ने कर्ता र परमात्मा प्राप्ति वा फल आदिको हरेक कुरा परब्रह्ममा एक हुन पुग्दछन्। परमात्माको यज्ञ गर्ने विधि पनि यही नै हो। यसरी हामी परमात्मामा भावित भएर भावनामा डुबेर अनि एकीकृत भएर परमात्मासित अभिन्न भएर जब रहन सक्छौँ तब हाम्रो मुक्ति सम्भव हुन्छ। यस्ता कुराहरू परमात्मा श्री कृष्णले अर्जुनप्रति दया गरेर दयापरवश भएर भगवान् श्री कृष्ण अर्जुनलाई यस्तो उपदेश बख्सिन्छ। अर्जुनलाई निमित्त बनाएर यो उपदेश सारा हामीहरूका लागि परमात्माले प्रस्तुत गर्नुभएको उहाँले यसरी हामीले सम्झनु पर्दछ। म आज यो प्रातःकालमा यहाँसम्म प्रवचन गरेर सम्पूर्ण श्रोताहरूलाई धन्यवाद ज्ञापन गर्दै यो प्रवचन कार्यबाट म बिदा लिन्छु। जयतु संस्कृतम् हरे।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
2: 99.1

आज विक्रम सम्वत 2083 साल वैशाख 30 गते बुधबार जेठ कृष्ण एकादशी 13 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर

0: यात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: भारतसँगको सुपरदर्गी सन्धि अझै पनि उल्छनमै। भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति। हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई। प्रधानमन्त्रीको व्यवहार, प्रतिपक्षीहरूको आलोचना, राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि चलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका 2 विद्यार्थीको 4 GPA शीर्षकको शुभ समाचार।
0: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका 2 सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका 2 जुगुका छात्र शकिल कार्कीले 4.0 GPA ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका कुल 1961 विद्यार्थी मध्ये 66.29% विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6-4 GPA प्राप्त गर्ने 102 जना, 3.2-3.6 GPA प्राप्त गर्ने 319 जना, 2.8-3.2 GPA प्राप्त गर्ने 523 जना, 2.4-2.8 GPA प्राप्त गर्ने 324 जना तथा 2.0-2.4 GPA प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: सब सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: हेलो आयन, के छ
2: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
3: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
5: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना टपरी बनाउने प्रतियोगिता 2083।
6: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। गुलशनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनरा अवलोकन टुङ्गोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनरा अवलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनरा अवलोकन गर्न चाँडै टुङ्गोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनरा अवलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरा अवलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढाएको छ।
7: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसुरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अनुसन्धानमा पनि सहयोग पुग्नेछ। ब्याङ्क विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढाउने कानूनी बाटो कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, कर छली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
6: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौँलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा दुई वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ दुई लेन तयार गरी गाडी चलाउन बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समय सीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक तीन वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि तीन वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक तीन वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि दुवै बढ्नेछ। अहिलेसम्म 95 अर्ब रुपियाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। 8 वर्ष अघि 85 अर्ब रुपियाँ

0: लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड्ने लक्ष्य सहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा दुई लेनको भए पनि दुई वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग आठ वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
1: दियौं बाचा लियौं भोट, बिर्स्यौं बाचा दियौं डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेसमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर तीन महिनाको सुत्केरी महोत्तरीको बर्दिवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पछिल्लो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता उत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निन्द्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेसदेखि काठमाडौँसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्यलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 भन्दा बढीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक मास नपाउने समानता, सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकार कर्मी र पीड़ितहरूको दावी छ।
0: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यान आकर्षण गराए। संसदीय समितिहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबु ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रे लिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कफमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद, भागभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
1: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास, संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता